0: दशैं तिहार र छठसम्म सस्तो भाड़ा दर कायम राख्ने घोषणा समेत गरेका छन्। दशैंको अग्रिम बुकिङ पनि उत्साहजनक छ। सस्तो दरमा टिकट बुकिङ खुला गरिएकाले असोज 28, 29, 30 र 31 गतेका लागि अधिकांश टिकट बिक्री भइसकेको छ। त्यस्तै कृष्णवीर सड़क खण्ड ठप्प हुँदा समन्वयको तुलनामा यात्रु 25 देखि 30% बढ़ेका छन् भने यसमा सड़क अवरोध मात्रै कारण नभई बाढ़ीपछि वायुसेवा कम्पनीहरूले गरेको न्यूनतम दरमा टिकट बिक्री गर्ने समझदारी पनि रहेको एटी एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन्। त्यस्तै दशैंको अग्रिम टिकट निकै राम्रो रहेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्दरले समेत बताएका छन्। राजमार्ग अवरोधले बढ़ाएको यात्रुचाप, दशैंसम्म उड़ान भरि भराउ शीर्षकमा आजको आर्थिक अभियानमा यो खबर छ।
1: नेपालको पूँजी बजारको पूर्वाधारमा एक पटक फेरि गम्भीर समस्या देखिएको छ। 72 ब्रोकर कम्पनीहरूको ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएस र सर्भर होस्ट गरिएको डाटा हब प्रणालीमा ऱ्याम्सवेयर साइबर आक्रमण भएको हो। डाटा हबमा साइबर आक्रमणपछि नेपाल स्टक एक्सचेन्ज नेप्सीले सोमबारको नियमित शेयर कारोबार पूर्ण रूपमा स्थगित गर्नु परेको थियो। पूर्णत विद्युतीय प्रणालीमा निर्भर भइसकेको देशको एकमात्र शेयर बजार डाटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण बन्द नै गर्न परेको हो। थापाथली स्थित शिखर विज सेन्टरमा रहेको डाटा हब प्रणालीले ब्रोकर कम्पनीहरूलाई सर्भर तथा टीएसएम होस्टिङ सेवा प्रदान गर्दै आइरहेको छ। पूँजी बजारको डाटा सेन्टरमा साइबर आक्रमण आजको हिमालय टाइम्समा खबर छ।

0: access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। विभिन्न कम्युनिष्ट घटकहरूबीचको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टी नेकपालाई केन्द्रदेखि वडा तहसम्म अधिवेशन शुरू गर्न सकस परेको छ। पार्टी एकता प्रक्रिया सम्पन्न भएपछि संगठनहरूलाई व्यवस्थित बनाउन र सबै तहका कमिटीहरूलाई पूर्णता दिने काम लामो समयदेखि अधुरै छ।
3: शिक्षा तथा खेलकुद मन्त्रालयले राजनैतिक गतिविधिमा संलग्न शिक्षकहरूलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनैतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। साथै उहाँले देशभरका विद्यालयमा शिक्षकहरूको राजनैतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिनुभएको छ।
2: सर्वोच्च अदालतले कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लगाउने कार्य नगराउन अन्तरिम आदेश जारी गरेको छ।
3: भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले दर्जनौ घर, मोटरेबल पुल, सड़क सञ्जाल र जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। क्षतिको आर्थिक हिसाब किताब अझै पनि हुन बाँकी नै छ, तर घटनाले विपद व्यवस्थापनको तयारी, भू उपभोगको अनुशासन र जलवायु जोखिमप्रति राज्यको संवेदनशीलताबारे गम्भीर प्रश्न उठाएको छ।
2: राजधानी छपाईको ठेक्का प्रक्रिया कानूनसम्म ठहर गर्दै सर्वोच्च अदालतले फ्रान्सेली कम्पनी आईडीमियाका तीनवटै रिट खारेज गरिदिएको छ। तर यही प्रक्रियासँग जोड़िएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको 10 अर्ब 13 करोड़ रूपियाँको बिगो मागदारीको आधार र शैलीमाथि भने सर्वोच्चले गम्भीर कानूनी प्रश्न उठाएको छ।
3: नेपालमा वित्तीय अपराधका घटनाहरू प्रत्येक वर्ष बढ़िरहेका छन्। छोटो समयमा धेरै कमाउने लोभका कारण वित्तीय अपराधका घटना धेरै बढ़दै गइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
2: राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्रिय बैंकको टोलीले दर्शन सहकारीको अनुगमन तथा निरीक्षण गरेको छ। टोलीले पहिलो चरणमा 3 महिना सहकारी आईडीमियाका तीनवटै रिट खारेज गरिदिएको छ। तर यही प्रक्रियासँग जोड़िएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको 10 अर्ब 13 करोड़ रूपियाँको बिगो मागदारीको आधार र शैलीमाथि

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिस्को खुशीको कनेक्शन
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 थुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर मध्य पूर्व र युक्रेनमा जारी द्वन्द कृत्रिम बुद्धिमत्ता एआई को बढ़दो जोखिम तथा संयुक्त राष्ट्रसंघको भूमिकामाथि प्रश्न उठिरहेका बेला विश्वभरका नेताहरू यसै साता न्यूयर्कमा भेला हुँदैछन् यस वर्षको संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी खाद्य तथा ऊर्जा सुरक्षा र स्वयं संयुक्त राष्ट्रसंघको भविष्यका विषयमा विश्वभरका नेताहरूका बीचमा छलफल हुने देखिएको छ राष्ट्रसंघको 81 महासभामा करिब 130 राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ
6: अब खेल खबर जापानको आइची नागायोमा जारी विश्व एसियाली खेलकुदमा सोमबार नेपाली टोलीका लागि निराशाजनक दिन बनेको छ पदकको आशा गरिएका खेलसहित विभिन्न प्रतिस्पर्धामा नेपाली खेलाड़ी तथा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेनन् महिला भलिबल पुरूष कबड्डी बक्सिङ कराते टेबल टेनिस पौड़ी सफ्ट टेनिसमा नेपाली खेलाड़ी पराजित भएका छन्
5: अब विचार विश्लेषणको पालो आजको हिमालय टाइम्समा प्राध्यापक डाक्टर भूप प्रसाद धमलाले लेख्नु भएको छ लोकतन्त्र भनेको कानूनको परिधिभित्र रहेर उपभोग गरिने पूर्ण स्वतन्त्रताको राजनैतिक सामाजिक अवस्था हो 18 औं शताब्दीदेखि नै आन्ध्र महासागरको वरपर लोकतान्त्रिक अवधारणाको तीव्र विकास भयो एसिया र अफ्रिकामा पनि यसको विस्तार भयो जताततै यो शासन व्यवस्था कायम भयो आजसम्म पनि लोकतन्त्र जति लोकप्रिय व्यवस्था अर्को आएको छैन तर वास्तविक अर्थमा लोकतन्त्रको अभ्यास भने अझै हुन सकेको छैन नेपाल एउटा सानो मुलुक हो जुन यो शताब्दीमा तारासाई विरूद्ध वाम लोकतान्त्रिक आन्दोलनमा केन्द्रित रह्यो सन् 1990 दशकमा लोकतान्त्रिक दल नेपाली कांग्रेसको नेतृत्वमा भएको संयुक्त आन्दोलनले तानासाई व्यवस्थाको अन्त्य गर्यो तर केही समय नेपाली कांग्रेसले सरकार बनाए पनि केन्द्र कमजोर भयो अराजकता हावी भयो र आज पनि लोकतन्त्र अस्थिर अवस्थामै छ
6: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: रेडियो आदिखोला 105.4।
1: ए नानी, त्यो पानी नपिऊ त।
2: किन र काका?
1: त्यो पानी फोहोर छ।
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
3: सार्वजनिक हितका लागि रेडियो आदिखोला।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा
5: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरे ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861179076 र 9817162823।
0: रेडियो आदि खुला 105.4।

0: श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट सुनिराख्नु भएको छ। फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आएका छौं। त्यसै गरी युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी एनईपीएएलआई नेपाली एनई टीओडब्ल्यूआरके नेटवर्क टीभी सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा फेसबुक र युट्युब दुवैमा जोड़िएका छौं र प्रत्यक्ष रूपमा हामीलाई सुन्न सक्नुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बस प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछ। आदरणीय श्रोता, प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज जलवायुको मुद्दा बोकेर अमेरिका जाँदै हुनुहुन्छ, न्यूयोर्क जाँदै हुनुहुन्छ। उहाँले चाहिँ प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभाको 81 सत्र अन्तर्गतको उच्च स्तरीय सप्ताहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले बिहिबार सेप्टेम्बर 24 गते महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ भने न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेससँगको भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ। महासभा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री श्री खनाल, प्रधानमन्त्री प्रमुख सल्लाहकार कुमार बेन्जन लगायतकाहरू गइसक्नु भएको छ। परराष्ट्र मन्त्री न्यूयोर्क पुगिसक्नु भएको खबर पनि प्राप्त भएको छ। आदरणीय श्रोता, जलवायु न्याय नेपालको मुख्य मुद्दा बन्नुपर्दछ। सगरमाथादेखि समुद्रसम्मको सन्देशमा नेपालको बलियो उपस्थिति रहनुपर्दछ। महासभामा 193 राष्ट्रको सहभागिता छ। महासभा अघि प्रतिपक्षीसँग प्रधानमन्त्रीको परामर्श समेत रहेको विषयलाई पनि हामी आजको नेपाली बहसमा जोड़ दिन चाहन्छौ। आदरणीय श्रोता, प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको उपस्थिति बलियो बन्नुपर्छ, नेपालको लागि बन्नुपर्छ, यस विषयमा आज हामी चर्चा परिचर्चा गर्दैछौं। भोटेकोशी बाढ़ीबारे पनि संसदीय विशेष समिति गठन भएको छ। 3 महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश पनि प्राप्त भएको छ। यसको विषयमा पनि हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। पूँजी बजारको डाटा सेन्टरमा साइबर आक्रमण भएको छ, निकै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ। नेपालको शेयर बजारलाई फेरि एकपटक आक्रमण भएको छ, यसले कस्तो खालको समस्या सिर्जना गर्दछ त आदरणीय श्रोता, आजको नेपाली बसमा यस विषयमा पनि चर्चा गर्दैछौ। सामान्य विवादले उग्र रूप लिँदा बसभित्र आत्मदाहको प्रयास गरिएको छ। सोमबार बिहान 10 बजेतिर 5542 नम्बरको रीति सिद्धि यातायातको बस त्रिपुरेश्वर स्थित विसौनीमा आइपुगेर रोकियो। 23 वर्षीय चालक दावा लामा बस अगाडि बढ़ाउने तयारीमा थिए। गाड़ी अगाडि एउटा मोटरसाइकल उभिएपछि लामाले हर्न बजाए। पछाडिबाट निरन्तर आउने अन्य सवारी साधनका कारण त्रिपुरेश्वर चोकमा सवारीको चाप र ट्राफिक जाम बढ़िसकेकाले गर्दाखेरि त्यहाँ चाहिँ निकै समस्या सिर्जना भयो र पछि दावा लामाले आफूलाई कन्ट्रोल गर्न सकेनन्। ट्राफिकसँगको भनाभन, प्रहरीसँगको भनाभन पनि त्यहाँ सुनिन्छ र उनले बसभित्रै आफूले आगो लगाएको विषय पनि आएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्दैछौं। त्रिपुरेश्वरमा 2.5 महिनामै ट्राफिक प्रहरी र नगर प्रहरीसँग विवादपछि दुई युवाले आवेगमा आगो रोजेका छन्। दुवै घटनाका कारण एउटै हो भन्ने निष्कर्षमा पुग्न नमिले पनि घटनाले जरिवाना असुलेको शैली, प्रहरीको व्यवहार र नागरिक राज्य सम्बन्धबारे गम्भीर प्रश्न उठाएको छ। प्रहरीको व्यवहार अझै पनि सुध्रिने स्थिति छैन, किनभने एउटा नागरिक मैत्री भएर प्रहरी किन बस्न सकिरहेको छैन, प्रहरीलाई चिठै मात्र काट्नुपर्ने स्थितिको सिर्जना किन भइरहेको छ, समय र सिचुएसन हेरेर चाहिँ उसले किन निर्णय लिन सक्दैन भन्ने खालका विषयहरू आज जोड़िएका छन्। आजको नेपाली बहसमा यिनै विषयमा चर्चा गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौं।
3: ए अप्सरा, किन बोलाएको मलाई?
4: हेर ना, मेरो चुना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे म पनि जान्छु तनी।
5: हाम्रा विशेषताहरू
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षा जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806615।
6: रेडियो आदिखोला 105.4
0: पोखरेल हुनुहुन्छ। पोखरेलजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: धन्यवाद, नमस्कार।
0: अब तपाईँ यतिखेर अर्घखाँचीमै हुनुहुन्छ होइन, आफ्नो जिल्लामा त्यहाँको चलफल के छ, वडा अधिवेशन कसरी सम्पन्न भयो, नेपाली कंग्रेसको केन्द्रको विवादले चाहिँ तल्लो तहसम्म छोएको छ कि छैन?
7: क्षमजी, असाध्यै यो शुभप्रभात। बिहानको समयमा तपाईँले मलाई यो नेपाली कंग्रेसको 15 महाधिवेशनका सन्दर्भमा 77 जिल्लाको सन्दर्भ कस्तो छ र अर्घाखाँचीमा के छ भनेर प्रश्न गर्दै गर्दा अर्घाखाँचीमा रहेका 61 वडामै निर्विरोध रूपमा अधिवेशन सम्पन्न भएको छ र हामी देशभरि नै यो ढंगबाट हाम्रा परिणामहरू देशभरिकै 6743 वडा मध्ये करिब 99% वडाहरूमा अधिवेशन सम्पन्न भएको छ। भोलि मात्रै हामी देशभरिका 753 वटा स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गर्ने र 10 गते देशभरिबाट महाधिवेशन प्रतिनिधिहरू छनौट भइसकेपछि 15 महाधिवेशनका लागि काठमाडौँ प्रस्थान गर्ने गरी तयारी भएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु।
0: गाउँमा के छ, केन्द्रको विवादले कतिको छोया छ, नेता कार्यकर्ताहरू बीच रस्साकस्सी कस्तो छ स्थिति?
7: कांग्रेस र कांग्रेस भन्दा बित्तिकै कांग्रेसको प्रायवाची गगन थापा भइसक्नु भएको छ। त्यसै कारणले गर्दा गगन थापाको नेतृत्वमा अगाडि बढेको कांग्रेसमा कतिपय कुराहरू साउँठाउँमा नेपथ्यबाट सानातिर आवाज सुनिए तापनि मूर्त रूपमा त्यस्तो खालको अवस्था देखिएको छैन। समग्रमा गगन थापाको नेतृत्वमा 15 महाधिवेशन सम्पन्न गर्नुपर्छ र 15 महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर यो मुलुकको अभिभारा कांग्रेसको काँधमा आउनुपर्छ, त्यसको नेतृत्व गगन थापाले गर्नुपर्छ भन्ने एउटा अभियान देशभरि नै उभार आएको छ। साँच्चीकै कांग्रेस जनहरू विकल्पमा जन्मिएका पार्टीहरूको गतिलाई हेर्दा पनि अब नेतृत्व गगन थापाको काँधमा जानुपर्छ भन्ने परिवेश सिर्जना भएको परिस्थितिमा कंग्रेस 15 महाधिवेशनलाई सशक्त ढंगबाट अगाडि बढाउने गरी अर्घाखाँची जिल्लाका हामी 61 वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरू पार्टी सभापतिहरूसँग सम्वाद गर्दै गर्दा असाध्यै राम्रो उत्साह देखिएको छ। अर्घाँचीको सन्दर्भमा कांग्रेस एकाकार छ, कहीँ कतै चोइटिएको फुटेको अथवा अर्को इतर पक्ष कहीँ भएको अवस्था छैन। हामी एकाकार भएर गोलबन्द भएर एकमाना एकताका साथ कांग्रेस अगाडि बढेको छ। समग्र कांग्रेसको अर्घाँचीको राजनीतिलाई हेर्ने हो भने गगन थापामय भएको छ र हामी प्रतिस्पर्धाको मैदानमा मित्रवत प्रतिस्पर्धा गर्ने, त्यसमा पनि आत्मीयताका साथ प्रतिस्पर्धा गर्ने र हार र जितलाई सहज रूपमा लिने गरी अगाडि बढेको छ र यो अधिवेशन साँच्चीकै कांग्रेसका लागि ऐतिहासिक मात्र होइन कोसे ढुङ्गा साबित हुने गरी अर्घाँचीको अधिवेशनलाई हामी अगाडि बढाएका छौं। भव्य र सभ्य रूपमा 61 वडाबाटै प्रतिनिधित्व गर्नुहुने यो जिल्लामा रहेका 6 वटा स्थानीय तह 61 वडामा हामी समग्रतामा हेर्दै गर्दा कांग्रेस एकाकार भएर अगाडि बढेको देख्न सकिन्छ। खेमजी,
0: होइन अब एउटा समूह त छुट्यो नि त, फेरि नेपाली कंग्रेसलाई एक डिक्का बनाउन त सकिन नि त, अरू सम्भवका प्रयासहरू होइन व्यर्थै रहे नि त होइन, यसमा तपाईँलाई अलिकति दुःख छैन लेखनाथजी?
7: खेमजी, तपाईँलाई सूचनाका लागि यो सबै देशभरि जानकारीका लागि पनि समाचार बन्ने सजिलो हुन्छ। अर्घाखाँची जिल्लाको हकमा यहाँ त्यसरी कुनै टीम इतर पक्ष छुटेको अवस्था छैन, एकाकार भएर हामी अगाडि बढेका छौं। सबै गगन थापाको नेतृत्वमा कंग्रेस अगाडि बढ्नुपर्छ भनेर हिजका दिनमा विशेष महाधिवेशनमा 99 3% हस्ताक्षर गरेर अगाडि बढेको र अध्यावधिमा 100% अध्यावधि गर्ने जिल्ला मध्ये 77 जिल्ला मध्ये नमूना जिल्लाको रूपमा अर्घाखाँची पर्छ। त्यस कारणले अर्घाखाँची गगनमय छ। यहाँबाट कतै चोइटिने चुट्ने अथवा कतै अरू इतर पक्षमा कुरा गर्ने परिस्थिति नबनेको कुरा मैले यहाँलाई मात्र होइन देशभरिका सबै कंग्रेस जनहरूमा उत्साहका साथ अगाडि बढ्ने र अर्घाखाँची नमूनाको रूपमा अगाडि बढेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। समग्रमा कांग्रेस एकाकार भएर आफ्नो 15 महाधिवेशन अगाडि बढाउने र विगतका त्रुटिहरू विगतका समस्याहरू विगतमा भएको पुस्तान्तरण र युवा नेतृत्वको सम्भावनालाई खोज्ने प्रयास कंग्रेसमा साँच्चीकै सफलीभूत भएको छ। यसलाई हामीले व्यवस्थित ढंगबाट उन्मादमा नआइकन नअत्तालिकन जिम्मेवारीका साथ जिम्मेवारी बोध गरेर अगाडि जाने गरी कंग्रेस अगाडि बढेको छ। अर्घाखाँची त्यो ढंगबाट अगाडि बढेको छ। हाम्रा 61 निर्वाचित सबै पार्टी सभापति र क्षेत्रीय प्रतिनिधिहरू असाध्य उत्साहित हुनुहुन्छ र यहाँ कतै इतर पक्षमा मतदान गर्ने अथवा गगन पक्षभन्दा अर्को भन्ने प्रश्न नजन्मिएको अवस्थाले सबै एकाकार भएर हामी अगाडि बढ्ने अभियानमा अगाडि बढेको छौं। साँच्चीकै तपाईँले देशभरि बताउन सकिने गरी यो जिल्ला अगाडि बढेको छ। ऐतिहासिक रूपमा यो 15 महाधिवेशन सफल पार्नुपर्छ। बीचमा आएका धेरै खरे खोलाहरू र बीचमा जन्मिएका कतिपय कथित नयाँ भन्ने दलहरूका अभियानहरूका कारणले गर्दा पनि अब हामी जिम्मेवारी बोधका साथ यो मुलुकको अभिभावक कंग्रेसले लिनुपर्छ र त्यसको नेतृत्व गगन थापाले गर्नुपर्छ भन्ने भावनाका साथ एक खालको उभार आएको छ र 61 देखिएको उत्साह उमङ्ग कंग्रेस दलहरूमा देखिएको जुन निर्विरोध रूपमा 61 उत्साहजनक ढंगबाट नेतृत्व चयन भएको छ यसले हामीलाई साँच्चीकै अगाडि बढ्नका लागि बढ़ी जिम्मेवार बन्नका लागि अझ हामीलाई प्रेरित गरेको छ। त्यो आधारमा अगाडि बढ़ने गरी हामी अगाडि बढ़ेको कुरा म यहाँलाई मात्र होइन समग्र देशभरि रहनुभएका कांग्रेस जनहरूलाई जानकारी गराउन चाहन्छु।
0: अब एउटा कुरा नि जस्तो केन्द्रीय नेताहरू पनि ओडाईबाट निर्वाचित हुनुपर्ने हुन्छ होइन त्यसको प्रभाव चाहिँ कस्तो छ नेताहरूमा कतिको चाहिँ म्याचुरिटी यसले पैदा गेन गरेको छ तपाईँले भनिसक्नुभयो अर्घाखाँचीमा राम्रै भयो पुष्पा भुषालजीको पनि जिल्लाको हो क्यारे होइन नेपाली कंग्रेसका उपसभापति उहाँले मिलाएर ल्याउन सक्नुभयो होइन अहिले अर्घाखाँचीलाई त्यसो भए
7: नेपाली कंग्रेसको दोस्रो विशेष महाधिवेशन जुन भिरकोटी मण्डलमा सम्पन्न भयो त्यहाँबाट निर्वाचित आदरणीय नेपाली कंग्रेसको सर्वेय उपसभापति पुष्पा भुषालको जिल्ला र समग्रतामा हेर्दै गर्दा हिज सुवर्ण शमशेरले आफू नआइकन निर्वाचन जितेको निर्वाचन क्षेत्र रहेको जिल्ला अर्घाखाँची हो र यो जिल्लाको ऐतिहासिक पृष्ठभूमि असाध्यै गर्विलो इतिहास रहेको छ। यसको विरासतलाई हामीले थाम्ने गरी हाम्रा गतिविधिहरू अगाडि बढ़ाएका छौं र अहिले समग्रमा एक असाध्यै व्यवस्थित ढंगबाट हामी अगाडि बढ़ेको अवस्था देखिन्छ र नेतृत्वमा कतै पनि विचलन नआउने गरी अगाडि बढ़ेको छ र यो नेतृत्वले 15 महाधिवेशनलाई अझ व्यवस्थित गर्नका लागि अझ परिष्कृत गर्नका लागि अझ संगठित रूपमा अगाडि बढ़ने र एकाकार भएर अगाडि बढ़ने गरी हाम्रा अभियानहरू चलेका छन्। अहिले पनि 61 सबै ठाउँमा मिटिङहरू भइरहेका छन्। आज धेरै ठाउँहरूमा 6 स्थानीय तहहरू 3 गाउँपालिका 3 नगरपालिकाहरूमा भेला मिटिङहरू भइरहेका छन् र भोलि हुने पालिकाको अधिवेशन स्थानीय तहको अधिवेशनलाई पनि सर्वसहमति गराउने गरी हाम्रा अभियानहरू प्रयत्नहरू जारी छन्। त्यो आधारमा अगाडि बढेका छौं र अब हुने कंग्रेसको 15 महाधिवेशनलाई साँच्चीकै ऐतिहासिक मात्र बनाउने होइन अब कंग्रेस मुलुकको नेतृत्व गर्ने गरी नयाँ ढंगबाट नेतृत्व आयो हिजको जस्तो थलिएको थाङ्गिएको र जाँगर मरेको नेतृत्व होइन उत्साहका साथ अगाडि बढ्ने गरी यो नेतृत्वले आफूलाई साँच्चीकै जिम्मेवार बनाएर काँधमा जिम्मेवारी हृदयमा इमान्दारी र मस्तिष्कमा समझदारीका साथ नेतृत्व वहन गर्नुपर्छ भन्ने ध्येयका साथ गगन थापाको नेतृत्वलाई अगाडि बढाउने गरी उत्साहका साथ आएका छौं। तपाईँलाई जानकारी गराउँ यहाँबाट आउने चयन हुने नेतृत्वहरू एकाकार भएर आउने र गगनलाई नेतृत्वमा सुम्पिन्नुपर्छ यो अभिभावक सुम्पनुपर्छ भन्ने ध्येयका साथ एउटा खालको एकता भएका कारणले गर्दा पनि यहाँ गुट उपगुटको अन्त्य हुने अधिवेशनको रूपमा यो अधिवेशनलाई लिन सकिन्छ। 15 महाधिवेशन गुटरहित महाधिवेशन बन्छ। त्यसै गरी अर्घाँची जिल्ला त गुट नभएको जिल्ला भनेर नामाङ्करण गर्न सकिने गरी हामी अगाडि बढेका छौं। आत्मीयताका साथ मित्रवत प्रतिस्पर्धा गर्छौं। कतिपय साथीहरू जितको प्रयत्नमा अगाडि बढ्नुहुन्छ। कतिपय साथीहरूले जित्दै गर्दा हार पनि स्वीकार्न सक्ने गरी हामी अगाडि बढेका छौं। हामी बीचमा एकाकार भएर एक आत्मा भएर अगाडि बढेको अवस्थामा साँच्चीकै देशभरि सन्देश दिन सक्ने गरी कंग्रेस अगाडि बढ्ने गरी अर्घाँचीको अधिवेशनलाई सम्पन्न गर्ने तयारीमा हामी जुटेको कुरा म देशभरिका कांग्रेस मात्र होइन समग्र अर्घाँचीवासी सबै कंग्रेस जनहरू आजको यो शुभ विवाहनीमा म 61 रहनुभएका अर्घाँचीका सबै क्षेत्रीय प्रतिनिधिहरू सर्दै 61 पार्टी सभापतिहरू भोलि चयन हुनुहुने पालिका सभापतिहरू सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हामी आत्मीयताका साथ एकमान एकताका साथ अगाडि बढ्ने गरी यो अधिवेशनलाई साँच्चीकै ऐतिहासिक बनाउने गरी अरे हाँचीमा अगाडि बढेका छौं। सरदेश सबै क्षेत्रीय प्रतिनिधिहरू पार्टी सभापतिहरू त्यो ढंगबाट अगाडि बढ्ने गरी मनस्थिति बनाएर अरेखाँचीको सदरमुकाम सन्धि खर्कमा 10 गते बिहान उहाँहरूको उपस्थित रहन्छ। हामीले व्यवस्थित ढंगबाट मतदान प्रक्रियाबाट सर्वसहमतिको प्रयत्न गर्छौं। जुन जुन तहसम्म सर्वसहमति गर्न सक्छौं त्यहाँ सर्वसहमति हुन्छ। जहाँ हाम्रो इच्छाका साथीहरू हामीले तोकिएको विधानले तय गरेको पदभन्दा बढ़ी पर्छ त्यहाँ हामी आत्मीयताका साथ मित्रवत प्रतिस्पर्धा गर्ने गरी मनमुटाव नगरिकन अगाडि बढ़ने गरी हारलाई पनि स्वीकार्न सक्ने हार पचाउन सक्ने गरी हामीले मनस्थिति बनाएर अगाडि बढ़ने गरी हाम्रो अरेखाँचीको अधिवेशन तयारीमा जुटेको कुरा म जानकारी गराउन चाहन्छु।
0: समग्र देशको कुरा गरौं होइन, नेपाली कंग्रेसको अहिलेको अवस्थाको कुरा गरौं, किनभने देउबा पक्ष चाहिँ अब बाहिर उहाँ छुटिसक्नु भएको स्थिति छ। अधिवेशनको प्रक्रिया अगाडि बढ़िसक्यो, एउटा अधिवेशन सम्पन्न भइसक्यो, छिटपुट मात्रामा केही भए पनि नत्र सौहार्दैपूर्ण ढंगले चाहिँ एउटा अधिवेशन भइरहेका खबरहरू पनि आएका छन्। कंग्रेसलाई कमजोर बनाउने लाइनतर्फ अब यसलाई कसरी बलियो बनाउन सकिन्छ? त्यत्रो लामो समय चाहिँ निकै एक्सर्साइजहरू भयो, कसरतहरू भयो, मिलाउन नसकिने स्थिति आयो। के देखिएका अनुहारहरू, फेसहरू, कोही चाहिँ नोट अफ डिसेन्ट लेखेर न्यूट्रलमा बसेका छन्, कोही चाहिँ एउटा कित्तामा उभिएका छन्। गगन थापा पछि संस्थापन पछि आफ्नै गतिमा चाहिँ अगाडि बढ़ेको छ, यसले कंग्रेसको भविष्य के हुन्छ?
7: निश्चित रूपमा कतिपय सर्दे नेताहरू हिजको उहाँहरूको पृष्ठभूमि हेर्दै गर्दा उहाँहरूले गरेको योगदानका लागि हामीले कदर गर्नुपर्छ। हाम्रा सर्दे नेताहरूले गरेको हिजका दिनको अभ्यास, प्रयत्न र मिहिनेत र यो जुन खालको अभियान अगाडि बढ़ाउनु भयो त्यही विरासतमा टेकेर हामी अगाडि बढ़ेका छौं र उहाँहरूलाई हामी उच्च सम्मान गर्न चाहन्छौं। तर सधैँभरि मेरो तानमा अभिभावक रहनुपर्छ, यो मैले मात्रै भूमिका निर्वाह गर्नुपर्छ भनेर गति लिन नसक्दै गर्दा पनि पद ओगट्ने परम्परा तोड्ने गरी हामी अगाडि बढ़्यौं। त्यसैको प्रतिफल स्वरूप विशेष महाधिवेशन सम्पन्न भयो। केही नेताहरू किम कर्तव्य विमूढ भएर अहिले पनि न यताको न उताको भएर बस्नुभएको छ, न हामीले उहाँहरूलाई यसो हेर्दै गर्दा उहाँ कुनै ढंगबाट स्पष्ट धारणा राख्न सक्नुहुन्छ, न उहाँले यो विशेष महाधिवेशनलाई स्वीकार्न सक्नुभयो, सदस्यता अध्यावधि गर्न जाँगर गर्नुभएन, पार्टीको सदस्यता पनि नरहने र म मिलाउँछु भनेर मध्यमार्गीको नाममा बाटो अवरोध गर्ने खालको काम भएको छ। कतिपय नेतृत्वहरू अबलाई हामीले प्रश्न गरेको होइन, सर्दे नेताहरूप्रति सम्मान छ, तर उहाँहरूले गरेको यो बीचको व्यवहारले कंग्रेसलाई बन्दी बनाएर राख्ने उहाँहरूलाई छुट छैन। कंग्रेसको 15 महाधिवेशन हामीले 14 महाधिवेशनको 5 वर्ष अवधि पूरा भइसकेपछि समय हामीले आवधिक रूपमा अधिवेशन गर्ने कुरामा अगाडि बढ्दै गर्दा नेताहरू बीचमा बस्ने, कतिपय नेतृत्वहरू आफूलाई राज्यबाट मैले अब विश्राम लिन्छु भनेर कार्यभार दिएर गइसकेको सर्दे पूर्व पार्टी सभापति फेरि आएर सक्रियता जनाउने र अरूको बलमा राजनीति गर्न खोज्ने जुन परिस्थिति भएको छ यसले कुनै पनि गुट र नेताहरूलाई राम्रो गर्दैन। हामीले सर्दे त्यहाँभित्र रहेका नेताहरूसँग संवाद गर्यौं, छलफल गर्यौं र हाम्रा कुराहरू बतायौं र धेरै नेतृत्वहरू 15 महाधिवेशनको वडा अधिवेशनमा हुनुभयो। हिजका दिनमा के थियो भने केन्द्रीय सदस्य भइसकेपछि ओडाप्रति जवाबदेही हुन नपर्ने, जनताप्रति नजाने, सधैँ पदेन महाधिवेशन प्रतिनिधि हुने र सिधै केन्द्रमा आउनु पाउने जुन परम्परा थियो त्यसलाई तोड्यौं। विधानमा अहिले हामीले 35 वर्ष मुनिका युवाहरूलाई महाधिवेशनमा प्रत्यक्ष रूपमा उहाँहरूलाई भाग लिने अवस्था सिर्जना गर्यौं। सँगसँगै समानुपातिक समावेशिता र पेशागत र हामीले विभिन्न क्लस्टरबाट पनि प्रतित्व गराउने गरी यो साँच्चीकै वैज्ञानिक ढंगबाट कंग्रेस अगाडि बढ़ने गरी हाम्रो तयारी भएको छ। यो अधिवेशन कांग्रेसका लागि मात्र होइन देशकै राजनीतिक दलहरूमा एउटा सबल, सक्षम र सबैका लागि उदाहरणीय हुने खालको हाम्रो विधानले पनि त्यो व्यवस्था गर्ने गरी हामी अगाडि बढेका छौं। त्यसैले खेमजी यो पटकको अधिवेशन साँच्चीकै सबै राजनीतिक दलहरूलाई यो आफ्नो नयनहरू कंग्रेसको अधिवेशनतिर लग्दै गर्दा धेरै सिक्न मिल्ने खालका वातावरण बनाउने गरी हाम्रो अभियान अगाडि बढेको छ। यो महाधिवेशन साँच्चीकै वैज्ञानिक ढंगबाट अगाडि बढ्छ।
0: अब एउटा कुरा लेखनाथजी, अब नेपाली कंग्रेसको अहिलेको अवस्था निकै लोकतान्त्रिक पार्टी, ठूलो पार्टी, पुरानो विरासत बोकेको पार्टी, बीपीको सिद्धान्तलाई अंगीकार गरेर अगाडि बढ़ेको पार्टी, तर यो कंग्रेसलाई चाहिँ गगन थापा नेतृत्वले चाहिँ सबैलाई एकीकृत गर्न कहाँनिर चाहिँ अलिकति केही कमजोरी भयो वा चाहिँ अझ केही छिटपुट भएका विषयहरूलाई चाहिँ अझ भनौँ न त्यहाँ सम्झिनुपर्ने, सर्वोच्च अदालतमा एउटा आधिकारिक मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ, यसलाई चाँडो पेशी तोकियोस् भनेर चाहिँ फेरि निवेदन दिएका भन्ने खबरहरू आएका छन्, यसले के प्रभाव पार्न सक्छ?
7: अन्तिमसम्म पनि अपेक्षा गर्ने कुरा सर्दे नेताहरूले बुझ्नुपर्छ। निर्वाचन आयोगले आधिकारिकता दिइसक्यो, सम्मानित सर्वोच्च अदालतले दुई दुईवटा फैसला गरिसक्यो, त्यसपछि पनि उहाँहरूले फेरि हलो अड्काउने काम जुन खालले गर्ने प्रयत्न गर्नुभयो, यसले हाम्रा सर्वदलीय नेताहरूको हिजका दिनहरूमा गरेका कर्महरूलाई पनि पश्चाताप पनि गराएको छ। आज तपाईँलाई म स्मरण गराउन चाहन्छु, हाम्रो नेताहरूको तस्विरमा हेर्नुभयो भने मातृका प्रसाद कोइरालाको तस्विर राखिँदैन। अहिले नेताहरूले गरेको जुन कर्म छ उहाँहरूका कारणले गर्दा भोलि हामीले उहाँहरूलाई कम्तीमा पनि हाम्रा पुस्ताहरूले भोलिका दिनमा सम्मान गर्ने ठाउँ राखिदिनुहोस्। तपाईँहरू अब नयाँ पुस्ता आइसकेपछि किचलो गरेर कंग्रेस अदालतले मिलाइदिने होइन, सर्वोच्च अदालतले कांग्रेसको संगठन गरिदिने पनि होइन, संगठन गर्नका लागि ओडामा जानुपर्छ। आज म भन्न चाहन्छु पूर्व पार्टी सभापति शेरबहादुर देउबाको ओडा गन्नाधुराको एक नम्बर ओडामा कंग्रेसको अधिवेशन सम्पन्न भयो, तर उहाँ अध्यावधि नगरेर बसिसकेपछि हामीले पूर्व नेता मात्रै भन्न सकिने अवस्था रहन्छ। अब यही ढंगबाट अरू नेताहरूलाई पनि एउटै प्रकारको परिभाषाभित्र ल्याउन सकिन्छ, त्यस कारणले गर्दा अब रोकिने अवस्था छैन। हामीले सबै ठाउँहरू 70 जिल्लामा एउटा खालको उभार आएको कुरालाई स्वीकारेर नेतृत्व अगाडि बढ्नुपर्छ। बाजे बाजे जाए त्यो तत्त्वबोध गगन थापाले टुडीखेल जत्रो छाती बनाएर सबैलाई मिलाउने गरी प्रयत्न गर्नुभयो। सबै चरणका कुराहरू भए संवाद गर्यौं, हामीले चरणबद्ध छलफल गर्यौं, उहाँहरूका धेरै कुराहरू हामीले सुन्यौं, छलफल गरेर अगाडि बढ्यौं, हामीले उहाँहरूका मागहरू पनि पूरा गर्यौं। कतिपय कुराहरू उहाँहरूले कलेक्टिभली डिमाण्ड गर्नुभएको थियो, त्यो मागलाई पनि पूरा गर्ने गरी गगन थापाले अगाडि बढाउनु भयो। सिलसिलावार ढंगबाट श्रृंखलाबद्ध ढंगबाट धेरै छलफल भयो, धेरै छलफल हुँदै गर्दा पनि उहाँहरूले मेरो गोरुको बाह्रै टक्का भन्ने खालको जुन प्रयत्न गर्नुभयो, ढिको पनि फोर्दिन अलिलो पनि खाँदिन जस्तो गरेर उहाँहरू जुन खालले लाग्नुभयो, त्यो कारणले गर्दाखेरि केही समस्याहरू उहाँका बीचमा छन्। अब कंग्रेस त्यो बाटोबाट जान सक्दैन, अदालतको कुरा देखाएर अथवा पुरानो कुरा हाम्रो हजुरबाले घिउ खानुभएको थियो आज हाँसुङ भनेर कसैले अहिले मान्ने पक्षमा छैन, त्यो आधारमा अब कांग्रेस एकाकार भएर जाने गरी गगन थापाको नेतृत्वमा हामी प्रखर ढंगबाट अगाडि जान्छौं। हामी मुलुकका चुनौतीहरू सामना गर्ने, मुलुकलाई एउटा दिशाबोध गराउने गरी अगाडि जानुपर्छ। कंग्रेसको महाधिवेशन मात्र होइन, यो मुलुकको अभिभारा नै कंग्रेसले लिने गरी हाम्रा दिशा हाम्रा उद्देश्यहरू त्यतापट्टि केन्द्रित हुनुपर्छ, हाम्रो घोषणा पत्र त्यतापट्टि केन्द्रित हुनुपर्छ, हाम्रो विधानले त्यो बाटोमा जाने गरी नेतृत्व चयन गर्नुपर्छ भन्ने ध्येयका साथ हामी देशैभरि लागेका छौं। अझ अर्घाखाँची जिल्लाको हकमा भन्ने हो भने ठूलो भूगोल रहँदै गर्दा यहाँका मान्छेहरू सबैको भावना एकपटक गगन थापा प्रधानमन्त्री बनाउनुपर्छ, पार्टी सभापति बनाउने हाम्रो मात्रै अभ्यास होइन, यो प्रधानमन्त्री बनाएर देशको अभिभारा गगन थापाको काँधमा लानुपर्छ भन्ने ध्येयका साथ यो अधिवेशनलाई हामी मुलुकको अभिभारा गगन थापाको काँधमा ल्याउने गरी अगाडि बढ्नुपर्छ भन्ने अधिवेशनको रूपमा अगाडि बढाउने गरी हाम्रा प्रयत्नहरू हाम्रा मुद्दाहरू हाम्रा यी खाल अहिलेका नाराहरू त्यता केन्द्रित रहेको कुरा म जानकारी गराउन चाहन्छु। खेमजी
0: हस् लेखनाथ पोखरेलजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
7: यो अवसरका लागि तपाईँ र तपाईँको संचार माध्यमलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। धन्यवाद।
0: नमस्कार। कंग्रेसका युवा नेता लेखनाथ पोखरेल आदरणीय सुधा नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: होइन, के भयो, किन बन्द भएको गाडी?
8: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
2: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
8: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
8: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
9: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
10: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
9: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
10: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460151।
11: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
12: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
11: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पुष्पराज बकैसा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308।
13: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
14: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन क्या हो? अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
13: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
14: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
15: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
11: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
15: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
2: पर्वत जाने गेट, सहारा एग्रोभेट,
6: रेडियो आदि खुला 105.4।
16: हट्ने जादु जत्रो समाचार अफ वर्ल्ड म्याट्रोसप छ, यसमा हाम्रो पात्रो
17: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो, सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
18: यो नेपाली
19: रेडियो हर विषयमा सरो बहस, नेपाली बहस,
20: यस नेपाली बहसका साथमा
21: प्रीति तयारी चौचौ
22: ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
0: आज श्रोता, हामी नेपाली बसमा चर्चा परिचर्चा गरिरहेका छौं र नेपाली कंग्रेसको आसन्नमा आउँदै गरेको बीच महाधिवेशनका विषयमा पनि हामी चर्चा परिचर्चा गरिरहेका छौं। नेपाली नेकपा एमालेमा पनि त्यस्तै खालको अवस्था छ। नेकपा एमाले चाहिँ अहिलेको अवस्थामा कुन स्थितिमा गुज्रिरहेको छ, केपी शर्मा ओलीको नेतृत्वका विषयमा पनि धेरै प्रश्नहरू यतिखेर उठेका छन्। यस विषयमा पनि हामी बहस गर्दैछौ र तपाईँलाई थाहा छ, त्रिपुरेश्वरमा जुन किसिमको घटना घटेको छ, आत्मदाहको प्रयास गर्दै गर्दाखेरि आज धेरै शरीरको भाग धेरै चलेको छ। आदरणीय श्रोता, त्रिपुरेश्वरमा 2.5 महिनाको अन्तरमा राज्यको नियमनकारी संयन्त्र विवादमा परेका दुई युवाले आगो रोजेको एउटा अवस्था छ। आज यसै विषयमा कुराकानी गर्दैछौ। कुराकानीका निम्ति हामीसँग यतिखेर प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाल यातायात व्यवसायी संघका अध्यक्ष, महासंघका अध्यक्ष सरोज सिटौला यतिखेर हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सिटौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
23: धन्यवाद, नमस्कार।
0: अब सरोज सर, यो 2 महिनाको अन्तरमा त्रिपुरेश्वरमा होइन जुन किसिमको राज्यको नियमनकारी संयन्त्रसँग विवाद परिसके पछाडि दुई युवाले आगो झोसे, हिजो मात्रै यहाँलाई थाहा छ त्यहाँ पनि आत्मदाहकै प्रयास गरेको दावा लामाले भन्ने खालको विषय पनि आएको छ। ट्राफिक प्रहरीसँग र अन्य त्यहाँ सशस्त्र प्रहरी पनि देखिन्छन्, नेपाल प्रहरीका जवान पनि देखिन्छन्, त्यहाँ विवाद परेको दृश्य पनि देखिन्छ। तपाईँ अब यातायात व्यवसाय संघको एउटा संस्था महासंघको अध्यक्षका हैसियतले चाहिँ यो विषयलाई तपाईँले कसरी लिनु भएको छ, कसरी हेर्नु भएको छ?
23: पहिला त नेपाल यातायात व्यवसाय संघ होइन, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ हो। सच्याउन पनि अनुरोध गर्न चाहन्छु बम्बीलाई। र हिजोको जो घटना होस्, पहिला अस्तिको घटना होस्, यी असाध्य दुःखदायी घटनाहरू भएका छन्। म यो दुखित घटनाप्रति असाध्यै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अत्यन्त धेरै यो दुःख व्यक्त गर्दछ, दुःख प्रकट गर्दछु सर्वप्रथम त। र हिजो जुन किसिमको एउटा कागजाग्दो घटना हिजो पनि भएको छ, जोसुकै जेसुकै मानिस मृत्यु भए पनि मानिस त्यसरी चाहिँ दिनधारै एउटा चाहिँ अत्यन्त के भन्छ काठमाडौँको एउटा मुटुमा रहेको त्यो स्थानमा त्यो घटना हुनु त्यसमा पनि अझ बेसी चाहिँ के भन्छ दुःखदायी भएको छ। त्यस कारण हिजो मात्रै नेपाली त्रिपुरेश्वर राष्ट्रिय महासंघ यातायात व्यवस्था विभागले राष्ट्रिय चाड पर्व विजय दशमी दीपावली छठ लगायत लक्षित गरेर अस्ति नै यो घोषित कार्यक्रम हाम्रो चाहिँ पत्र पठाएको छ। र हिजो म विभाग जाने क्रममा 1 बजेको यातायात व्यवस्था विभागले हिजो बैठक 2 बजेको बैठक बोलाएको छु। त्यो बैठकमा जाने क्रममा मलाई विभिन्न ठाउँबाट फोन आएको थियो, पहिला ट्राफिक प्रहरीबाट पनि फोन आएको थियो। र यस्तो किसिमको एउटा घटना भएको छ, घटना भयो भन्ने कुराको जानकारी थोरै आइसकेपछि अब हामी पनि मैले पनि विभिन्न निकायसँग तिनका चाहिँ व्यवसायीहरूसँग तिनका सम्बन्धित मान्छेहरूसँग म निरन्तर रूपमा मैले तत्काल सम्पर्क गरेँ, सम्पर्क गर्दा यसरी घटना भयो भइरहेको छ, यो दुर्दायक घटना भएको छ भन्ने कुराको प्रतिक्रिया दिनुभयो। त्यसपछि चाहिँ हामी तत्काल विभागमा पुग्यौँ, विभागमा पुगिसकेपछि हामी यो चाडबाड लक्षित बैठकमा सबै स्टेक होल्डरहरूको अत्यन्त ठूलो सहभागितामा बैठक बसिरहेको थियो, यातायात विभागका महानिर्देशकजी र नेपालभरि हेडक्वार्टरबाट र काठमाडौँभरि सबै संयुक्त रूपमा बैठक भएको थियो, मजदुरका नेताहरू सबै बैठक भइरहेको बेलामा यो विषय अझ बेसी त्यति ढङ्गबाट कुराकानी आइरहेको छ। मैले त्यतिखेरै कार्यक्रमको शुरूआतमै मैले आफ्नो बोल्ने क्रममा हिजो नै त्यो अत्यन्त दुःखदायी घटना भएको छ, यसलाई अत्यन्त उच्चस्तरीय एउटा संयन्त्र बनाएर यसलाई निष्पक्ष ढङ्गबाट छानबिन गर्नुपर्छ र गरिनुपर्छ र यस्ता यो घटनाहरू किन भइरहेका छन्, यस्ता किसिमको घटना र के को लागि भइरहेका छन् भन्ने कुराको मैले हिजो नै तपाईँका सञ्चार माध्यम मार्फत जानकारी पनि गराएको छु। अब रह्यो के भन्छ भने घटना त्यस पश्चात पनि हामी निरन्तर रूपमा छलफलमा भयौँ, कुराकानी गर्यौं,
0: त्यसको वस्तुस्थिति बुझ्नुभयो के रहेछ, त्यहाँ बाहिर देखिएको दृश्य र आन्तरिक विषय चाहिँ के रहेछ।
23: हो अब यो अत्यन्त छानबिनकै विषय हो, अब छानबिन कमिटीहरू सामान्य ढङ्गबाट प्रहरीमा एउटा छानबिन कमिटी चाहिँ हामीमा नेपाल त्रिवेश राष्ट्रिय महासंघमा यो आबद्ध नभएको सत्ता भए तापनि जुन भए पनि एउटा मानवीय ढङ्गबाट हामीले आफ्नो तहबाट गर्नुपर्ने सहयोग, सबै खालको सहयोग र सरकारलाई पनि एउटा निष्पक्ष ढङ्गबाट यसलाई छानबिन गरेर यसको सत्य तथ्य उजागर गर्नको लागि, बाहिर ल्याउनको लागि र यो भएको घटनाको चाहिँ छानबिन र दोषीमाथि कारवाही गर्नुपर्ने र पीड़ितहरूको चाहिँ जो हिजो घटना भएको छ उहाँको चाहिँ उपचारको लागि सरकारले कुनै किसिमको कसर नराखी गराउनु पर्छ भन्ने कुरामा हामी गइरहेका छौँ र छलफल जारी भएको छ र त्यहाँको पत्र मैले त्यो चाहिँ जो घटनाको डिसिपी कम्पनीका चाहिँ के भन्छ अध्यक्ष लभ केसीसँग पनि मैले तुरुन्तै त्यतिखेरै मैले फोन गरेको थिएँ, फोन मार्फत के भएको घटना भन्ने कुरा मैले उहाँसँग जानकारी लिएको थिएँ प्रत्यक्ष रूपमा फोन मार्फत र उहाँले पनि यसो गरिदियो, त्यो जो चालकले फोन गरेका छन् त्रिपुरेश्वरमा यसरी घटना भयो, गाडी यसरी आउँदा अलिकति मोटरसाइकलहरूको पनि अलिकति घेराइ भएर त्यहाँ चाहिँ ट्राफिक जाम अस्तव्यस्त भयो र गाडीलाई चाहिँ रङ साइडबाट मोटरसाइकल धेरै मोटरसाइकलले बाटो काट्ने क्रम भयो, जाम भएको कारणले हरन थोरै सानो खालको हरन बज्यो, बज्दाखेरि ट्राफिक प्रहरीहरूले चाहिँ चारपट्टिबाट कुराकानी भयो र यसरी चाहिँ हरन किन बनाइयो भन्ने खालको नि त्यही जे कुरा आएको छ त्यही अनुसारले मलाई त्यो चाहिँ लभजीले मलाई फोन गर्नुभएको थियो। त्यसपछि अन्य साथी त्यसका चाहिँ रीति सिद्धिका सञ्चालकहरू त्यो अनि निर्काजी कार्की लगायतका साथी प्रति साथीहरूसँग मेरो कुरा भयो, उहाँले एक एक खालको कुरा ल्याउनु भएको थियो, त्यसलाई हामीले आफ्नो छलफल भयो र ट्राफिक प्रहरीसँग पनि हाम्रो कुराकानी फोन मार्फत भएको थियो। यी सबै किसिमको घटना हुँदै गर्दा जुन किसिमको घटना अत्यन्त दुःखदायी घटना भएर तत्कालीन हस्पिटलमा पाटन हस्पिटलमा चाहिँ लगेको कुराहरू आएर तपाईँ सञ्चार माध्यम मात्र नि करिब करिब 90% चाहिँ जलेको कुरा र हामीले दिउँसो अब तस्विरमा देखिहाल्यौँ, जो चालकहरू भित्रबाट र सवारी साधन पनि अत्यन्त दण्डनीय ढङ्गबाट एउटा चाहिँ त्रिपुरेश्वर जस्तो जक्सनमा जो गाडी जलेको हामीले देख्यौँ, हामी असाध्यै दुखी छौँ, मर्माहित छौँ, यो यस्तो किसिमको घटना विभिन्न ठाउँमा विभिन्न समयमा किन भएको छ भन्ने सबैजना यसमा त्रसित छन्, त्रसित भएका छौँ र यसको चाहिँ फेरि पनि हामी छलफल आन्तरिक छलफलमा छौँ र हिजो बेलुका पनि विभिन्न निकायसँग छलफल भएको थियो, ट्राफिक प्रहरीले पनि बेलुका फोन गरेको थियो, राति मात्रै 11 बजे पनि ट्राफिक प्रहरी महाशाखाका एसएस साहबले पनि फोन गर्नुभएको थियो। यो चाहिँ पछिल्लो अवस्थामा सञ्चार माध्यम मार्फतै तपाईँकै सञ्चार माध्यम मार्फत दावा लामा उहाँ होइन, दावा लामा चाहिँ को जो लाइसेन्स भएको मानिस अर्कै मानिस हो भनेर फेरि दावा लामाको अन्तर्वार्ताहरू विभिन्न तपाईँको सञ्चार माध्यममा आएको कुरा सुन्दा फेरि त्यसमा अझ बेसी गम्भीर ढङ्गबाट सोच्नुपर्ने बाध्यता परिस्थितिमा हामी पुगेका छौँ र गाडी कसरी त्यो चाहिँ अर्को मान्छेको नाम आयो के भरि आयो दिनभरि दावा लामा भनेर आएको थियो, बेलुका दावा लामा म हुँ मेरो लाइसेन्स हराएको भन्ने कुराको अन्यल व्यक्त छ र हिजो मात्र एसएसले पनि राति कुरा गर्दा अब यो मानिस कोही आएका पनि छैनन्, सम्पर्कमा आएका छैनन् र यो यो चाहिँ मानिसको चाहिँ अब मृत्यु भएको हो कि भन्ने खालको अब आधिकारिक कुरा त अब अहिले आज आउला के भएको अब कस्तो छ अवस्था भन्ने कुरा अझ आउला नै, बाँकी त्यसपछि अरू कुरा गरौँला, तर यो जो भएको छ राम्रो भएको छैन।
0: एउटा कुरा के अध्यक्षज्यू, जस्तो अब एउटै ठाउँ एउटै लोकेसन होइन, अब यस्ता खालका घटनाहरू दोहोरिरहने कुरा, जस्तो अब ट्राफिक प्रहरी जस्तो हामीले चाहिँ काठमाडौँको उपत्यकाको ट्राफिक जामलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिएको निकाय उसले चाहिँ गर्नुपर्ने व्यवहारका कुराहरू होइन, नागरिक मैत्री सेवा प्रवाह गर्ने विषयहरू, राज्यको नियमनकारी निकायहरूका चाहिँ पछिल्ला समयका गतिविधिहरू, अझ यातायात व्यवसायकै पनि स्वयं गतिविधिहरू, यसमा त यो त दिन प्रतिदिन बढ्दै गयो भने त यसले त राम्रो सन्देश र संकेत गरेन नि त,
23: संकेत राम्रो भएन, यो यो अत्यन्त सुरक्षामा पनि ठुलो थ्रेड भएको छ, यो सबै सबै निकाय सम्मिलित भएर पनि हेर्नुपर्ने अवस्था छ र यसलाई सूक्ष्म ढङ्गबाट हेर्नुपर्ने छ, यो सामान्य छैन। तपाईँले भने चाहिँ त्रिपुरेश्वरको त्यस्तो ठाउँमा जुन बेला चाहिँ शिव नेपालीको चाहिँ त्यसै गरी भएको छ, हिजो एउटै ढङ्गको भएको छ, मलाई लाग्छ यो कसरी भएको छ, यो कहाँबाट यसको अत्यन्त योभन्दा पनि हिजो छिटो छिटो गरेर चाहिँ हाम्रा केही साथीहरू पनि त्यहाँ पुगेर चाहिँ के भन्छ ट्राफिकमा कुरा गरेर अलिकति चाहिँ यसलाई अझ सूक्ष्म ढङ्गबाट म नेपाल चाहिँ राष्ट्रिय महासंघ के अनुरोध गर्न चाहन्छु भने अझ यसलाई सूक्ष्म ढङ्गबाट अझ उच्च स्तरीय ढङ्गको चाहिँ एउटा जाँचुक कमिटी, एउटा सूक्ष्म ढङ्गबाट अध्ययन गर्ने जाँचुक कमिटी नै यसको चाहिँ भएर यो अहिलेको लागि मात्र होइन भोलिको दिनमा पनि यो सम्भावित यो घटना कसरी भएर किन भएर यो भोलि हुन नदिनको लागि के कुराको कसले अवलम्बन गर्नुपर्छ भन्ने कुराहरू पनि सबैको ध्यान चाहिँ जानुपर्छ भन्ने कुरा पनि म यो तपाईँको बिहानको रेडियो मार्फत सबै निकायमा जानकारी गर्छु। यो यहाँ मात्रै भयो मेची महाकाली विभिन्न स्थानमा विभिन्न सवारीमा आगो लाग्ने भएको छ, विभिन्न ठाउँमा सवारीहरू तोडफोड भइरहेको छ, दुर्घटनापछि तोडफोड हुने कुनै विद्युतीय सवारी साधनहरू माइक्रोहरू कारहरू चाहिँ दमदमी आगो बढिरहेका छन् देशका विभिन्न स्थानमा। हामीले पटक पटक भनेका छौँ यो प्राविधिक सरकारको प्राविधिक प्रतिनिधिले यो चाहिँ किन गाडी जलेका छन् भन्ने जस्ता कुरा चालकै भित्र भएर चाहिँ अस्ति भर्खरै चितवनमा एउटा काली लाग्दो घटना भएको छ, एउटा कारभित्र चाहिँ चालक सहित आगो दन्दनी बलेको छ, किन त्यो ढोका खुलेन, प्राविधिक कुरो के हो, यही कुरा नेपाली देश राष्ट्रिय महासंघले म अध्यक्षहरू चितवला र सबै महासंघका प्रतिनिधिहरूले यो कुरा उठान बारम्बार गराएको छ, सरकारको ध्यान आकर्षण गराएको छ, विभिन्न फोरमहरूमा तपाईँहरूले देख्नुभएको छ, विद्युतीय सवारी साधनको यसको सुरक्षाको लागि राज्यले असाध्यै राम्रो संयन्त्र हुनुपर्छ र राज्यको निकायमै के भन्छ भने यसको प्राविधिक दक्ष प्राविधिक मान्छेहरू खोइ जो सवारी बेच्नेहरूको चाहिँ केही मात्रामा हुने, तर सरकारको निकायमा यसको अध्ययनै नपुगेको कारणले गर्दा पनि यस्ता किसिमका अप्रिय घटनाहरू, यो हिजो त्रिपुरेश्वरको एउटा आत्मदाहको घटना त एउटा दुःखदायी प्रकाश पनि भएको छ, तर यी विद्युतीय सवारी साधनको विषयमा पनि चासो राख्नु पर्यो कि भने परेन भनेर हिजो पनि मैले क्वेसन गरेको छु, पटक पटक भनेको छु, आधिकारिक सरकारको आधिकारिक चाहिँ प्राविधिक विद्युतीय सवारी साधनको प्राविधिक मान्छेले बोलेपछि मात्रै यसको के हो भन्ने कुराको मानिसहरू होसियारी अपनाउँथे, आज त यो विद्युतीय सवारी साधन चाहिँ किन्नै मानिसहरू डरमर्नु भइसक्यो कि के हो त यसको कुरा,
0: अर्कोमा आगो लागिरहेछ हेर्नुहोस् आज इभीमा भोलि टिभीमा भन्न थालिसके नागरिकहरू आज
23: अनि अनि अनि भइसक्यो, त्यस कारण यो कुरा मिलेको छैन, यो सरकारले उच्च रूपमा लिनु छ, राज्यले चाहिँ कर आउँछ करको चाहिँ राजस्व आउँछ भन्ने नाममा जथाभावी ढङ्गबाट गाडीको चाहिँ इजाजत दिएको छ, जथाभावी पर्मिट बाँडेको छ, दिएको पाएदेखि अस्ति मैले तपाईँलाई भने अस्ति के भन्छ भने मकवानपुरबाट भर्खरै मात्र एउटा 10-11 सिधै सानो माइकोमा होइन वीरगन्जबाट काठमाडौँ आउने क्रममा हेटौँडामा जुन किसिमको दुर्घटना भयो, दुर्घटनाबाट चाहिँ चारजनाको मृत्यु भयो, अरू सबै बिहाल ढङ्गबाट घाइते भएका छन्, यो उदाहरण हो, यो चाहिँ मृत्यु भयो, यसको चाहिँ ज वर्गको सवारी साधनलाई प्रमिट इजाजत दिने मैले हिजो पनि भनेको छु, कुन कार्यालयले दिएको छ, मैले सबै निकायमा त्यसको फोटो पठाएको छु, विभागका प्रतिनिधिहरूलाई, मन्त्रालयका सचिवालयहरूलाई, सबैलाई पठाएको, ट्राफिक प्रहरीलाई, सबैलाई पठाएको छु, यो कुरा कसले नसुनिदिँदा पनि आज ठूलो समस्या परेको छ, यत्रो विपत्ति छ मुलुकमा, यत्रो प्राकृतिक प्रकोप छ मुलुकमा, यत्रो हाम्रो अगाडि सबै किसिमका राष्ट्रिय पर्व विजयदशमी दिपावली छठका पर्वहरू आएका छन्, मुलुक रोइरहेको छ, होइन प्राकृतिक भोटेको चिज लगायतको चाहिँ प्राकृतिक प्रकोपको कारणले कसरी कहाँ के होला भन्ने कुरा आइरहेको छ। अहिले भर्खरै पनि फेरि मौसमविदले ठुलो चेतावनी दिएको छ। यस्ता सबै किसिमको एउटा डरलाग्दो परिस्थितिबाट हामी अगाडि जानुपर्छ। म फेरि पनि नेपाल देवेश राष्ट्रिय महासंघको केन्द्र अध्यक्षको हिसाबले, सिङ्गो देशको यातायात व्यवसायको प्रतिनिधित्व गर्ने छात्र संगठनको हिसाबले म अनुरोध गर्न चाहन्छु, यहाँ कुनै पनि किसिमको हिजोको घटनाप्रति अस्तिको घटनाप्रति यहाँ घुसपेट नहोस्। घुसपेट भएर तिनै सम्बन्धित पीडितहरू, त्यो चालक को हो त, यदि त्यो चालक यदावा लामा भन्ने नामको होइन भने त्यो चालक को हो त, यो चालक को भन्ने कुरामा पहिलो तपाईँ हामी सबै निकायहरू त्यसमा सूक्ष्म ढङ्गबाट हामीले त्यो त्यो मानिस कहाँ कहाँ हुन्, हिजो बेलुका रातिसम्म पनि उसका पीडित पक्षका मानिसहरू चाहिँ अभिभावकहरू आफन्तहरू आइपुगेको छैन भन्ने कुरा पनि हामीले सुनेका छौँ। अहिले बिहानको रेडियो तपाईँको सुनिरहँदा अब हामी दिनभरिको त्यसमा पनि हामी सहयोग गर्न हामी तयार छौँ, तर यसलाई राजनीतिकरण गरेर यसलाई जथाभावी ढङ्गबाट अतिरञ्जक र उत्तेजित बनाउने काम चाहिँ हामी कसैले पनि नगरौँ र सरकार पनि यसमा असाध्यै ठुलो के भन्छ भने संयमी ढङ्गले सरकारले उच्च स्तरीय ढङ्गबाट एउटा चाहिँ अझ सशक्त रूपमा एउटा के भन्छ कमिटी बनाउनु पर्छ भन्ने पनि म जोरदार माग पनि गर्न चाहन्छु।
0: एउटा अब जाँदा जाँदै अध्यक्षज्यू के मलाई बताइदिनुहोस् भने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चाहिँ आजको अवस्थामा नेतृत्व तपाईँले गर्दै गर्दाखेरि देशमा अब त हामीले त करिब करिब विद्युतीय सवारी नै चढ्नुपर्छ, अब हामीले अलिकति सस्तो कस्टमा चढ्नुपर्छ भन्ने खालका जति पनि आवाजहरू उठिरहेछ नि, तर एकपछि अर्को गाडीमा चाहिँ हिँड्दा हिँड्दै आग लागि भइरहेछ, होइन कहिले काहीँ ढोकै खुल्ने नखुल्ने स्थिति छ भन्दा यसको नियमन र निगरानी चाहिँ कसले गर्ने, राज्यले यसमा चाहिँ कस्तो खालको चाहिँ मेकानिजम ल्याउनु पर्छ भन्ने लाग्छ जान्दै?
23: पक्कै पर्दैन, पक्कै पनि मैले भनिरहेको छु कि यसको चाहिँ यसको कार्यविधि नै बन्न सकेन। विद्युतीय सवारी साधन वारवारी चाहिँ यो चाहिँ नाङ्लो पसा लाग्ने ढङ्गबाट विभिन्न आयातित कम्पनीहरूले बेच्ने कम्पनीहरूले 50-100 गाडी ल्याउने, 150 गाडी ल्याउने, 200 गाडी ल्याउने, अनि विभिन्न किसिमका ललिपप देखाएर चाहिँ सामान्यभन्दा सामान्य मान्छेलाई चाहिँ बेच्ने पार्टी गर्ने बेच्ने, अनि त्यस कारणले यसको आधिकारिक कुरा काहीँबाट पनि आएको छैन। तपाईँले भने जस्तो विद्युतीय सवारी साधनको यहाँ विरोध भएकै छैन, विरोधै होइन, यो सबैले बुझ्न जरुरी छ।
0: मान्छे बाँच्नु पर्यो नि त, मान्छे त बाँच्नु पर्यो, सुरक्षित हुनु पर्यो,
23: मान्छे बाँच्नको लागि सरोज चितवालाले नेपाली तिब्बत राष्ट्रिय महासंघले पटक पटक मधु चेनले उठाएका हामीले उठाएका कुरा पनि त गरिदिनु पर्यो नि त उनीहरू सरकारको निकायले। सरकार यसमा सबैभन्दा जिम्मेवार हुनुपर्छ। बग्रेल्ती ढङ्गबाट राजस्वको नाममा जस्ता पाए त्यस्ता गाडीलाई आज जथाभावी ढङ्गबाट हचुवाको भरमा मेची माकाले आज तपाईँको 10 सिटे गाडीलाई 10 सिटे गाडीलाई बागलुङको पर्मिट दिएको छ, 10 सिटे गाडीलाई धनगढीको पर्मिट दिएको छ, दाङको पर्मिट दिएको छ काठमाडौँबाट, काठमाडौँबाट धनकुटाको पर्मिट दिएको छ,
0: पर्मिट
23: दिएको छ, विराटनगरको ज प्रगतिको गाडीलाई यो नगरिदिनुहोस्, उहाँ चाहिँ ओखलढुङ्गाको पर्मिट दिएको छ, पहाडी मुलुकमा चलेको छ, तिन पाङ्ग्रे गाडी जथाभावी जहाँ पायो त्यहाँ चाहिँ पहाडका चाहिँ अत्यन्त विकट ठाउँमा गाडीहरू चलिरहेका छन्। मान्छे मार्नु त भएन, ज्यान मर्नु भएन नि, ज्यान नमर्नुको लागि चाहिँ यो कुरा गरियो, अनि दुर्घटना भयो भने व्यवसायीले चाहिँ जबरजस्ती गाडी चलाए भन्ने किसिमको आरोप लगाउने यो गरिनु हुँदैन। विद्युतीय सवारी साधनको प्राविधिक असाध्यै राम्रो प्राविधिक ढङ्गबाट यसको चाहिँ तत्कालभन्दा तत्काल यसको के भन्छ कार्यविधि बन्नुपर्छ। यसका मोडपाट, यसका चार्जिङ स्टेसनहरू, यसको पूर्वाधारको वातावरण बनाउनुपर्छ भन्ने आवाज उठाउँदा उठाउँदा म त हैरान भइसकेको छु। त्यस कारणले अझ पनि हैरान नभइकन म यो निरन्तर रूपमा यो आवाज उठाइरहने छु यो सबै निकायको, किनभने सवारी पनि आउन्, विद्युत सवारी चल्नुपर्छ, तर मान्छेले बाँच्न पनि पाउनुपर्छ। चालकै सुद्ध आगो लागेको छ भित्रै गाडीमा, यात्रु सुद्ध आगो लागेको छ, मानिस भित्रै आगो लागेर दन्दनी बलेको छ, अनि यो भयो त, अनि यो भएर भन्ने कुरा त बुझिदिनु पर्यो नि, सुनिदिनु पर्यो नि त निकायहरूले, होइन प्रदेश सरकार होस्, संघीय सरकार होस्, प्रदेश सरकारले चाहिँ सवारी साधन विभिन्न मिति महाकालीका जुन जुन साथै प्रदेशले सार्वजनिक यातायात सम्बन्धी कुनै पनि राम्रो परिवर्तन हुने ढङ्गबाट प्रदेश सरकारले कहिल्यै पनि ऐन कानून बनाएन, कामै गरेन, गाडी दर्ता गर्ने अनि राजस्व आउँछ अनि तलब खाने अनि सुविधा लिने बस्ने काम मात्रै म सबै प्रदेशका निकायले त्यही काम गरेको छ। म यो बिहानको समयमा यो पपुलर रेडियो मार्फत सबैको ध्यान आकर्षण गराउन चाहन्छु र सम्बन्धित यातायात कार्यालय, प्रदेशका यातायात कार्यालयले यस्ता किसिमका हचुवामा जो पर्मिट दिने गरेको छ यो पर्मिट अविलम्ब ढङ्गबाट रोकियोस्, होइन भने जसले तपाईँहरू पर्मिट दिनुपर्छ तपाईँहरू दुनियाँमा सबैभन्दा दुःख पाउनु हुनेछ। यो नगरियोस्, दिनुपर्ने गाडीलाई मात्रै पर्मिट दियोस्, र गाडीको सडकको बाटोको अवस्था हेरेर कुन ठाउँमा कस्ता गाडी, यसको नीति ऐन कानुन पनि बन्ने क्रममा छ, अगाडि बढ्दैछ, प्रविधि मैत्री यातायात बढ्नुपर्छ भन्ने कुरामा पनि उठ्दैछ। त्यस कारणले काठमाडौँ उपत्यकाकोलाई चाहिँ अझ कुरूपको वातावरण बन्दैछ। केही साझाका गाडीहरू ल्याएर चाहिँ यसलाई निजी क्षेत्रको सवारी साधन यति लगानी गरेका स्वरोजगार मानिसहरूप्रति चाहिँ राज्यले छलफल गरेर स्थानीय नगरपालिकाहरू महानगरपालिकाले आज पूर्वाधार बनाउनु पर्छ पर्दैन। त्यो गाडी यदि हिजो जलेको गाडी राम्रो रोक्ने स्टोपेजहरू थियो, राम्रो रोक्ने ठाउँ थियो भने कहाँ छ गाडी? भक्तपुरबाट हिँड्दाखेरि कति

0: अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
1: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
1: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
1: मुख गनाउने समस्याको उपचार,
0: दाँत रंगको सिमेन्ट भर्ने,
1: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
1: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
1: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
1: कृत्रिम दाँत राख्ने,
0: दाँत रंगको वा मेटलको खुल लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
3: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364146696।
5: रेडियो आदिखोला 105.4।
6: अब अस्ट्रेलियामा पनि अलिअलि लागेका छन् त होइन नेपाली कंग्रेसको राजनीति?
7: जनसम्पर्क समिति चाहिँ खासमा यो यहाँका नेपालबाट आएका नेपालीहरूको लागि उहाँहरूको सुख दुःखको साथी बनेर उहाँहरूलाई सहयोग गर्ने होइन उहाँहरूको सुख दुःखमा एड्रेस गर्नको लागि चाहिँ एउटा सहयोगी भूमिका निभाउनलाई यो जनसम्पर्क समिति आवश्यक छ। कति साथीहरू नेपालबाट विशेष गरी विद्यार्थीहरू आउनुहुन्छ, पेसा गर्दै आउनुहुन्छ, उहाँहरू चाहिँ यहाँको वातावरणसँग, यहाँको चाहिँ क्लाइमेटसँग, यहाँको चाहिँ जनजाति, यहाँको चाहिँ मानिसहरूसँग चाहिँ राम्रो चाहिँ समन्वय गर्नको लागि असमर्थ भएको अवस्थामा सहयोगी भूमिका खेल्ने, रेसिडेन्समा सहयोग गर्ने, पढाइहरूमा सहयोग गर्ने, उहाँहरूले एउटा चाहिँ नेपालीपन दिनको लागि यो राष्ट्रिय रूपमा रहेको अस्ट्रेलियामा रहेको जनसमितिको महत्वपूर्ण र अस्ट्रेलिया मात्र होइन विदेशमा रहेको सम्पूर्ण जनसमितिको भूमिका भनेकै त्यो नेपालीहरू जो विदेशमा आउँछन् प्रवासमा आउँछन् उनीहरूलाई नेपालीपन दिनको लागि र नेपाली मन र नेपाली भावना जागृत राख्नको लागि आवश्यक छ भन्ने चाहिँ मेरो बुझाइ।
6: अब अस्ट्रेलियामा जनसम्पर्क समितिको निर्वाचन लाग्दै गर्दाखेरि अहिलेको अवस्थामा छ नेपाल अस्ट्रेलिया जनसम्पर्क समितिमा तपाईँले पनि आफ्नो दावेदारी उम्मेदवारी दिनुभएको छ, यो 5 अधिवेशन चाहिँ के कसरी भइरहेछ, त्यहाँको अवस्था के हो अहिले?
7: जसरी चाहिँ यहाँ चाहिँ नेपालमा हाम्रो आदरणीय सदस्य सभापति गगन थापाले जिम्मेवारी चाहिँ आदरणीय केन्द्रीय सदस्य दिनेश कोइरालालाई दिनुभएको थियो, उहाँ चाहिँ यहाँ आएर फिल्ड भिजिट गरेर सबै प्रदेशहरूमा गएर भिजिट गरेर त्यसपछि चाहिँ अभिमन्यु केसीजीलाई चाहिँ समन्वय संयोजकको रूपमा जिम्मेवारी दिएर जानुभयो। अभिमन्युजीले चाहिँ यो टाइम फ्रेमभित्र मैले गर्नुपर्छ भनेर यही असोजको 3 गते हामीले चाहिँ रक डेलमा चाहिँ हामीले कार्यक्रम उद्घाटन गऱ्यौँ। त्यो कार्यक्रम उद्घाटन गर्दाखेरि आदरणीय सदस्य सभापतिजीले सम्बोधन गर्नुभयो, शुभकामना दिनुभयो। त्यसै गरी तपाईँको नेपाली कांग्रेस प्रवक्ता देवराज चालिखेदाईले पनि शुभकामना र सन्देश दिनुभयो। त्यसै गरी महामन्त्री प्रदीप पौडेलजीले पनि शुभकामना सन्देश दिनुभयो र दिनेश कोइराला सोमले पनि शुभकामना सन्देश र निर्देशन दिनुभयो। सफल रूपमा यो कार्यक्रम सफल होस् र नयाँ कार्य समिति आओस् र यसले चाहिँ नयाँ सन्देश त्यहाँ नेपालीवासीहरूलाई पनि दियोस् र देशलाई पनि दियोस् भन्ने सबैको भावनात्मक र एकारात्मक सन्देश।
6: तर के छ विवाद अस्ट्रेलियाको अधिवेशनको विवाद चाहिँ कस्तो प्रकृतिको छ, त्यहाँ पनि लफडै चलिरहेछ भन्ने आशा नि त अहिले होइन,
7: अलिकति सामाजिक सञ्जालमा चाहिँ स्पष्ट रूपमा चरपष्ट भएको छ। तर खासमा चाहिँ म आफू दिपक दल्लागोटी पनि अस्ट्रेलियाको चाहिँ जनसमिति सभापति उम्मेद्वार हुँदै गर्दाखेरि म धादिङबाट हुँ। अर्को एकजना मित्र हुनुहुन्छ मभन्दा सिनियर हुनुहुन्छ, उहाँ चाहिँ गणेश पौडेलजी हुनुहुन्छ चितवनबाट, अनि अर्को एकजना मभन्दा जुनियर

0: युवा हुनुहुन्छ, उहाँ चाहिँ शीतल गिरी हुनुहुन्छ, उहाँ चाहिँ स्याङ्जाबाट हुनुहुन्छ। हामी तीनजना चाहिँ प्रतिस्पर्धीहरू हौ र हामी चाहिँ अहिले मेरो चाहिँ बढी प्रतिस्पर्धी चाहिँ मेरो अलिक यङ जेनेरेसनका शीतल गिरीलाई देखिरहेको छु, उहाँ चाहिँ अलिक बढी चाहिँ मेरो चाहिँ च्यालेन्जिङ रहेको अवस्था छ।
1: भनेपछि त्यो विवाद चाहिँ के हो, ठ्याक्कै विवादको जरो के हो त्यहाँ चाहिँ, किन कहाँनिर अड्कियो? हेलो,
0: विवादको जरो चाहिँ कस्तो भने यो उता नेपालबाटै आएको विवाद हो, यताबाट विवाद चाहिँ भएको छैन,
1: यहाँ धेरै
0: भइसकेको अवस्था छैन, त्यो प्रक्रियामा भएकै जस्तो लाग्छ।
1: भनेपछि देउवा पक्ष त्यहाँ पनि हाबी हुने भयो अस्ट्रेलियामा?
0: हाबी चाहिँ अब हाबी भन्दा पनि यस्तो भयो, उहाँहरू चाहिँ हामीभन्दा अग्रज हुनुभयो, अग्रजहरू पक्ष

0: हामीले चाहिँ हाम्रो माग चाहिँ जसरी चाहिँ यो विधान र प्रक्रिया अनुसार पार्टी अगाडि बढाएको छ त्यसरी नै बरु सर्वसम्मत भए ठिकै छ, भएन भने चाहिँ तपाईँको निर्वाचन मार्फत चाहिँ अन्तिम निर्णय होस् भन्ने मेरो चाहिँ आफ्नो शुभेच्छा हो। त्यसले चाहिँ एउटा सही सन्देश जान्छ, जसले निर्वाचित भएर आउँछ उसलाई फेरि हातखुट्टा बाँध्ने काम गर्नुहुन्न है। जसरी गगन थापा त विश्वनाथ चन्द्र अगाडि बढ्दै गर्दाखेरि हाम्रा नेताले हातखुट्टा बाँध्नु भएन नि त, कहिले अदालतमा जाने मुद्दा हाल्ने, कहिले चाहिँ भेटघाट गर्ने, पाँच बुझे सात बुझे चाहिँ प्रस्ताव ल्याइरहने, त्यो गगन थापाको हातखुट्टा बाँधेर हिँड्न नदिने अनि असफल भयो भनेर देखाउने त्यो प्रकृति छ। यो विदेशमा नि त्यो रोग नसरोस् र स्पष्ट रूपमा जसले जित्छ प्रत्यक्ष चुनावबाट उसले अगाडि बढ्न पाउनुहोस्, उसले नेतृत्व गरोस् र उसले चाहेको मान्छेहरू चाहिँ कार्य समितिमा राखेर अगाडि बढाउने वातावरण सिर्जना हुनुपर्छ भन्ने मेरो धारणा।
1: तब एउटा कुरा के छ भने नि, जस्तो अब विदेशमा त अलिकति मिलेर पो बस्नुपर्छ नेपालीहरू भन्ने छ, तर यो राजनैतिक रूपमा चाहिँ विभाजन हुने, कोपवाजन हुने, त्यहाँ पनि अलिकति रस्साकस्सी गर्ने, पदको लडाई गर्ने, लुछाछुडी गर्ने, यो नेपाली पारा जागर पनि एउटै हो होइन? त्यसो भए दिपकजी,
0: नेपालीहरूको म त अब अरू देशमा पनि युरोपमा नि बसेको घुमेको आधारमा चाहिँ नेपालले जागर पनि अलिकति बाठो चाहिँ हुनै पर्ने क्या, क्यासमेन भन्ने कुरो छैन, टाइम फ्री भन्ने नै छैन। अरे कसैले नराम्रो काम गर्यो भने आफू गएर चाहिँ मैले चाहिँ जाँदै थिएँ भनेर उसलाई हेल्प गर्न खोज्ने, त्यो चाहिँ कि उसले त्यो हेल्पको एक्सपेक्ट नै गरे, एक्सपेक्टेसन नै गरेको हुँदैन क्या। अर्को मान्छेले कसैले मलाई हेल्प गर्छ भन्ने धारणा राखेको हुन, तर नेपालीलाई जाँग नि त्यो सही हेल्प गर्ने भावना। तर यो परदेशमा जसरी यो एसियन के अरे यो पश्चिमा मुलुकहरूमा चाहिँ प्रायः जस्तो अरूले उसले नचाहिकन हेल्प नगर्नु भन्ने चाहिँ धारणा हुन्छ, त्यस्तै हाम्रो पार्टी हाम्रो यो नेपाली कार्य मात्र होइन नेपाली हरेकमा चाहिँ त्यो छ देखिन्छ। त्यही भएर मेरो चाहिँ अनुरोध के छ भने कसैले तपाईँसँग केही कुरा आशा राख्यो भने तपाईँले सहयोग गर्नु, उसको अनुमतिमा गर्नु राम्रो हुन्छ, नत्र कसैले आशा राखेको छैन भने तपाईँ आफ्नो बाटोमा लाग्नु, आफ्नो काम गर्नु, द्याट्स इट भन्ने चाहिँ यहाँको चाहिँ त्यो पश्चिमेली त्यो भाषा शैली चाहिँ संस्था चाहिँ त्यस्तो हो। जसमा
1: समस्या समाधान के गर्दा हुन सक्छ, कसरी सहमति जुट्न सक्छ, अस्ट्रेलियामा चाहिँ नेपाली कंग्रेसको जनसम्पर्क समितिको निर्वाचनमा कुटाकुट भयो है भन्ने खालका समाचारहरू हामी कसरी सुन्न नपाउने स्थिति बन्न सक्छ?
0: त्यस्तो चाहिँ भइसकेको छैन, तर मैले जो संयोजक हुनुहुन्छ अब हामी उम्मेद्वार भएको नाताले संयोजकलाई हामीले धेरै अनुरोध पनि गरेका छौँ, एज सुन एज पोसिबल हि हेज टु सर्ट आउट दिस मेसेज होइन इस्युज भनेर भनेको छ, हामीले सतीश चाँडो तपाईँले सक्नुपर्छ भन्दा भन्दै पनि डिले भएको छ। अब यसको मेसेज चाहिँ अब हामी उम्मेद्वारहरू बीच पहिला छलफल गर्छौँ, त्यसपछि केन्द्रमा भन्नुपर्छ कहाँ भन्नुपर्छ, हामी अगाडि बढ्ने अवस्थामा छौँ। अनि एउटा कुरो दोस्रो कुरो के भने जिम्मेवारी लिएको व्यक्तिहरू जो अग्रजहरू हुनुहुन्छ उहाँले आफ्नो जिम्मेवारी अन टाइममा फिनिस गरिदियो भने त्यसले सकारात्मक सन्देश जान्छ भन्ने कुरा। जसरी तपाईँ क्यानाडामा चाहिँ विवाद थियो, क्यानाडामा सर्ट आउट भयो, केशव दाहालजी चाहिँ त्यहाँको अहिले सभापति चाहिँ अब नियुक्ति हुनुभयो अथवा चाहिँ उहाँ सर्वसम्मत रूपमा हुनुभयो, उहाँलाई पनि हामी हार्दिक शुभकामना दिन चाहन्छौँ यसै प्लेटफर्ममा। त्यस्तै पोल्यान्डमा थियो, पोल्यान्डमा नि भीमजी भीम परियारजी चाहिँ उहाँ चाहिँ सर्वसम्मत हुनुभयो, उहाँलाई नि हार्दिक शुभकामना दिन चाहन्छु। त्यसै जापानमा कोरियामा सबै जसो अलमोस्ट देशहरूमा जहाँ चाहिँ नियरली पोसिबल थियो त्यहाँ सबै ठाउँमा अधिवेशन सम्पन्न भएको, त्यसै इजरायलमा नि हुँदैछ होइन, त्यहाँ इजरायलमा चाहिँ अनु थापाजीले चाहिँ प्रतिनिधि नेतृत्व गरेर शुक्रबार चाहिँ त्यहाँ सम्पन्न हुँदैछ होइन अधिवेशन, सबैलाई त्यहाँ अधिवेशनको शुभकामना म यसै प्लेटफर्ममा दिन चाहन्छु। र सम्पूर्ण नेपालमा रहेका 600 तपाईँको 6,262 चाहिँ वडाहरूको बिहानसम्म न्युज थियो, अहिलेसम्म चाहिँ 6,500 समथिङको वडाहरूको अधिवेशन सम्पन्न भइसक्यो भन्ने अवस्था छ। म आफै एउटा जिम्मेवार नेपाली काङ्ग्रेस कार्यकर्ता भएको नाताले सम्पूर्ण वडा कमिटिका समितिका साथीहरूलाई चाहिँ शुभकामना दिँदै र जनपर जो चाहिँ क्षेत्रीय प्रतिनिधि भएर आउनु भएको छ, मोर देन 15,000 चाहिँ युवा र त्यो 3 जेनेरेसनका पिपुलहरू चाहिँ प्रतिनिधि भएर आउँदाखेरि हर्ष उल्लास छ। उहाँहरू सबैलाई जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न, अधिवेशनमा योग्य मान्छे महाधिवेशनमा पठाउन, योग्य मान्छे चाहिँ स्थानीय तहका सभापतिको नियुक्ति गर्न, किनभने उहाँहरूको जिम्मेवारी छ नि त, कस्तो मान्छेलाई अब चाहिँ गाउँपालिका नगरपालिका र उपमहानगरपालिका महानगरपालिकामा सभापति बनाउने भन्ने कुरो इम्पोर्टेन्ट, किनभने हिजोको दिनमा स्थानीय तहका सभापतिहरू चाहिँ महाधिवेशन प्रतिनिधि हुँदैन थियो, अहिले गगन थापा आएपछि यो न्यू रुल्स ल्याएको नयाँ कानून ल्याएको कि गाउँ र स्थानीय तह र तपाईँको चाहिँ महाधिवेशन प्रतिनिधि हुन पाउने अधिकारले गर्दाखेरि उहाँहरूको बढी जिम्मेवारी छ, त्यो जिम्मेवारी चाहिँ उहाँले कुशलतापूर्वक व्यक्त गर्नुहुन्छ भन्ने चाहिँ धारणा छ। र यो 15 मार्चलाई भव्य र सभ्य बनाउन सबैको महत्वपूर्ण भूमिका रहनेछ। जो नेपाली कार्यको शुभेच्छुक शुभचिन्तक साथीहरू हुन्छ उहाँले सकारात्मक एउटा सन्देश सम्प्रेषण गर्न, इभन तपाईँ कोहीसँग संवाद गर्नु छ भने काङ्ग्रेसको अधिवेशन सम्पन्न गराउनुपर्छ भन्ने भावना तपाईँ भित्रबाट जागि गरेर बोल्नुभयो भने यो पक्कै पनि सफल र एउटा देशको लागि एउटा सही बाटोमा दिशानिर्देश गर्न सहयोग गर्छ भन्ने मेरो विचार छ।
1: होइन, अब मैले हिजो मात्रै प्रदीप पौडेलजीसँग कुरा गरेका छु, होइन हाम्रो गुरुराज घिमिरेजीसँग कुरा गरेका छु, नेपाली कंग्रेसमा पनि मैले चाहिँ एनपी साउजीहरूदेखि लिएर उदय शमशेर जबरादेखि लिएर पुष्पा भूषालजीसँग पनि कुरा गरेका छु नेपाली बहसमा, उहाँहरूले चाहिँ नेपाली कंग्रेसलाई एक दिक्का बनाउनुपर्छ भनेर भन्नुहुन्छ, तर कंग्रेसको यो विवादलाई मिलाउन सकिएन, आज आएर एउटा पक्ष छुट्यो, अब नेपालमा पनि अधिवेशन शुरू भइसकेका छन्, वडा अधिवेशन सम्पन्न भइसकेका छ होइन, अब कम्युनिस्ट एउटा लोकतान्त्रिक पार्टी चाहिँ मिल्नुपर्ने अवस्था हो नि त।

0: पर विदेशमा बसेका युवाहरू अथवा भनौँ नेपाली युवाहरू भोलि राजनीतिमा भविष्य देखेका युवाहरूले चाहिँ अहिलेको कंग्रेसभित्रको यो प्रक्रिया यो लोछाचुडीलाई कसरी
1: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्वयं जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org बाट लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भर पर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य मुख्य खबरहरूबाट। स्याङ्जामा 3 वर्षमा 109 किशोरीले लिए सुरक्षित गर्भपतन सेवा। विश्व शान्ति दिवसको अवसरमा सचेतना। स्याङ्जामा बैंकिङ कस्तुर चोरी तथा नकबजनीका 4 जना फरार प्रतिवादी पक्राउ। र भोटेकोसी बारीमा बेपत्ता पाल्पाका 4 जनाको कुसको शव बनाएर दह संस्कार। स्याङ्जामा पछिल्ला 3 आर्थिक वर्षमा 20 वर्ष नपुगेका 109 किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन्। यो अवधिमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने कुल 2910 जना थिए। तीमध्ये 109 जना 20 वर्ष मुनिका किशोरीहरू रहेका प्रदेशन स्वास्थ्य कार्यालय स्याङ्जाको तथ्याङ्क छ। कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080/81 20 वर्ष मुनिका 37 जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए। 2081/82 यो संख्या बढ़ेर 42 पुगेको थियो। गत आर्थिक वर्ष 82/83 भने घटेर 30 झरेको छ। किशोरीले सुरक्षित गर्भपतन सेवा लिने संख्या पछिल्लो वर्ष घटे पनि 20 वर्ष नपुग्दै गर्भधारण गरी स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिनुपर्ने अवस्था भने जिल्लामा अझै देखिएको छ। यद्यपि उनीहरूमा परिवार नियोजनका साधनको पहुँच कस्तो थियो भन्ने विवरण तथ्याङ्कबाट मात्रै खुल्दैन। कार्यालयका तथ्याङ्क अधिकृत विनोद प्रसाद भट्टले उपलब्ध तथ्याङ्कलाई मात्रै आधार बनाएर किशोरीमा हुने गर्भधारणलाई बाल विवाहसँग जोडेर निष्कर्ष निकाल्न नमिल्ने बताउनुहुन्छ। गर्भपतन सेवाको तथ्याङ्कले सेवा लिनेको संख्या देखाउँछ। भट्टले भन्नुभयो यसको पछाडि गर्भधारणको कारण विवाहको अवस्था परिवार नियोजनको पहुँच र किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञान जस्ता विषयलाई पनि सँगसँगै हेर्नुपर्छ। वहाँका अनुसार सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन अनुमति प्राप्त स्वास्थ्य संस्थाबाट तथ्याङ्क संकलन गरिएको हो। 3 वर्षको तथ्याङ्क हेर्दा 20 वर्ष मुनिका अधिकांश किशोरीले औषधिबाटै सुरक्षित गर्भपतन सेवा लिएका छन्। आर्थिक वर्ष 80/81 सेवा लिने 37 किशोरी मध्ये 30 जनाले औषधिबाट र 7 जनाले शल्यक्रिया मार्फत सेवा लिएका थिए। 2081/82 42 जना मध्ये 27 जनाले औषधिबाट र 15 जनाले शल्यक्रिया मार्फत सेवा लिएका छन्। गत आर्थिक वर्ष 82/83 भने 30 किशोरी मध्ये 28 जनाले औषधिबाट र 2 जनाले शल्यक्रिया मार्फत सुरक्षित गर्भपतन सेवा लिएका छन्। यस अवधिमा 20 वर्ष भन्दा माथिका 2801 जनाले सेवा लिएका छन्। तीमध्ये पनि अधिकांशले औषधिबाट सेवा लिएका छन्। जिल्लाका 11 स्थानीय तहमध्ये 3 आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या वालिङ नगरपालिकामा सबैभन्दा धेरै छ। वालिङमा आर्थिक वर्ष 80/81 320 जनाले सेवा लिएकोमा 12 जना 20 वर्ष मुनिका थिए। तीमध्ये 10 जनाले औषधिबाट र 2 जनाले शल्यक्रिया मार्फत सेवा लिएका थिए। विश्व शान्ति दिवसका अवसरमा स्याङ्जामा सचेतना कार्यक्रम सम्पन्न भएको छ। प्रहरी कार्यालयका कर्मचारीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै स्वस्थ सकारात्मक र सन्तुलित जीवनशैली अप्नाउन थप प्रेरणा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सचेतना कार्यक्रमको आयोजना गरेको हो। 40 जना प्रहरी कर्मचारीहरूको सहभागितामा रहेको कार्यक्रममा यू क्यान सेभ 5 लाइफ अभियानका संस्थापक डाक्टर लक्ष्मी पन्थीले प्रहरी कर्मचारीहरूलाई शान्ति, मानसिक तथा शारीरिक स्वास्थ्य, स्वास्थ्यप्रति अपनाउनु पर्ने सावधानी, स्वस्थ जीवनशैली तथा सकारात्मक सोच लगायतका विषयमा अडियो भिडियो सामग्री मार्फत जानकारीमूलक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो। स्वस्थ मन, स्वस्थ शरीर र सकारात्मक सोच शान्तिपूर्ण समाजको आधार भन्ने नाराका साथ सचेतना कार्यक्रमको आयोजना गरिएको थियो। विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका चारजना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वडा प्रहरी कार्यालय उपालिङ र इलाका प्रहरी कार्यालय सापाकोटबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा असोज 2 र 3 गते उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबै प्रतिवादीहरूलाई आवश्यक कार्यवाहीका लागि असोज 5 गते सम्मानित स्याङ्जा जिल्ला अदालतमा बुझाइएको छ। पक्राउ परेका चारजना प्रतिवादीहरूबाट कुल 3 महिना 10 दिन कैद र 8,86,000 जरिवाना असुल गर्न बाँकी रहेको थियो। प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब परीक्षक 2 एसपी रमेश दत्त अवस्थीका अनुसार दुईजना ब्याङ्किङ कसुर, चोरीका एक र नकबजनीका एक गरी चारजना फरार प्रतिवादी पक्राउ परेका हुन्। यसैबीच प्रहरीले बिना बिलको 40,000 बराबरको सामान बरामद गरेको छ। गलाङ नगरपालिका वडा नम्बर 1 रामदेव स्थित सिद्धार्थ राजमार्गमा अस्थायी प्रहरी चौकी रामदेवबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेक जाँच गर्ने क्रममा भैरहवाबाट पोखरा जाँदै गरेको BR01HS0664 नम्बरको भारतीय कारमा बिना बिलको 155 दर्जन चुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। ती चुराहरू आवश्यक कार्यवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देही पठाइएको प्रहरी कार्यालयले जनाएको छ। गत भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीमा परेर बेपत्ता भएका पाल्पाका चारजनाको कुशको शव बनाएर दाह संस्कार गरिएको छ। 3 सातासम्म उनीहरूको अवस्थाबारे केही जानकारी आउन नसकेपछि निराश भएका आफन्तले कुशको शव बनाएर परम्परा अनुसार दाह संस्कार गरेका हुन्। रिद्धिकोट गाउँपालिका 3 का विकास नेपाल, 3 औ गाउँपालिका 2 झ्याङ्ला चिसापानीका 34 वर्षीय रमेश थापा, तानसेन नगरपालिका 7 लामडाँडाकी 35 वर्षीय निलम कार्की र तानसेन नगरपालिका 3 र बसन्तपुर कालीगण्डकी गाउँपालिका 3 वाइघा स्याङ्जाका तेलबहादुर राणाको परिवारले कुशको शव बनाएर दाह संस्कार गरेका छन्। रिद्धिकोट गाउँपालिका 3 का नेपालको आइतबार परिवारले रेणी स्थित कालीगण्डकी नदीमा कुशको शव बनाएर अन्तिम दाह संस्कार गरेको छ। 3 हप्तासम्म सम्पर्कमा नआएपछि हिन्दू संस्कार अनुसार गरिएको उहाँका आफन्त निलम गौतमले बताउनुभयो। बाढ़ीका कारण सम्पर्क विहीन भएका पाल्पाका 11 जना मध्ये नेपाल प्रहरीमा कार्यरत तानसेनका दिपेन्द्र विष्टको शव पहिचान भएको छ। सम्पर्क विहीन रैनादेवी छहरा गाउँपालिका 1 का सशस्त्र प्रहरी जवान आन बहादुर कुमाल, रिद्धिकोट 5 का कृष्ण बहादुर बस्याल, बगनासकाली गाउँपालिका 5 का किशोर नेउपानीय छेत्री, मिस्ती 3 का बोम बहादुर सोमई, रामपुर सातका रामु स्तुति र रामपुर सातकै अमृत स्तुतिको परिवारले भने अझै आउने आशामा बसेका छन्। सम्पर्क विहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले आवश्यक समन्वय र पहल निरन्तर गरिरहेको प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेले बताउनुभयो। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिऊ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
4: सार्वजनिक हितका लागि रेडियो आदिखोला।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजना अन्तर्गत निर्माण भइरहेको दमौली भरतपुर 220 केबी प्रसारण लाइनका लागि तनहुतर्फका सबै सामुदायिक वनमा रूख कटानको आवश्यक कानूनी स्वीकृति प्राप्त भएको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन अन्तर्गत जिल्लामा पर्ने रूखको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप 12 सामुदायिक वनमा प्रवेश गरी रूख कटान गर्ने स्वीकृति प्रदान गरेको हो। यससँगै प्रसारण लाइन क्षेत्रभित्र पर्ने जिल्लाका सबै 17 सामुदायिक वनमा रूख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ। प्रसारण लाइन क्षेत्र अन्तर्गत देवघाट गाउँपालिकामा 5, बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकामा 6-6 वटा सामुदायिक वन रहेका छन्। चितवनतर्फ भने रूख कटानको जारी रहेको आयोजना प्रमुख भण्डारीले बताउनुभयो। दमौली भरतपुर 220 केबी प्रसारण लाइन निर्माणको प्याकेज 3 अन्तर्गत करिब 35 किलोमिटर क्षेत्रमा 94 टावर निर्माण गर्नुपर्नेछ। निर्माण व्यवसायी केसी इन्टरनेशनल लिमिटेड भारतले हालसम्म 83 वटा टावरको जग हाल्ने तथा 78 वटा टावर जडान गर्ने कार्य सम्पन्न गरेको छ। आयोजना प्रमुख भण्डारीका अनुसार प्याकेज 3 को समग्र निर्माण प्रगति 82% पुगेको छ। रूख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारण लाइन निर्माणको बाँकी कामलाई थप गति दिन सहज हुने आयोजनाको अपेक्षा छ। लमजुङको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा पर्यटकीय गन्तव्यको राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यले प्रथम टुर दि लमजुङ 2026 साइकल यात्रा सम्पन्न भएको छ। लमजुङ साइक्लिङ संघको आयोजनामा शनिबार र आइतबार प्रथम टुर दि लमजुङ 2026 साइकल यात्रा गरिएको हो। साइकल यात्रामा 15 वर्षीय बालिकादेखि 65 वर्षका ज्येष्ठ नागरिकले समेत भाग लिनु भएको थियो। बैगालिस जिल्लामा करिब 500 सहभागीले पहिलो दिन बेसी शहरबाट चण्डीडाँडा, बिन्दा बेसी, बागलुङ पानी, कपुर गाउँ हुँदै प्रसिद्ध पर्यटकीय स्थल खलेगाउँसम्म साइकल यात्रा गर्नुभयो। दोस्रो दिन खलेगाउँबाट नायु, घनपोखरा, रूपले फाँट, साम्बा, चोक, सुरुङ मार्ग, भूलभुले हुँदै हमखोला झरनामा पुगेर यात्राको समापन भएको छ। सम्पूर्ण यात्रा करिब 40 किलोमिटर दूरीको रहेको आयोजक संस्थाले जनाएको छ। संघका अध्यक्ष ध्रुवराम प्रधानले साइकल यात्राले लमजुङलाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्ने बताउनुभयो। कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, बेसी शहर नगरपालिका, कोहला सुधार गाउँपालिका, मर्साङ्गी गाउँपालिकाका साथै विभिन्न सरकारी र निजी संस्थाले सहयोग गरेको आयोजकले जनाएको छ। यस वर्षबाट शुरू भएको टुर दि लमजुङलाई आगामी वर्षमा अझ वृहत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकल महोत्सवका रूपमा विकास गर्ने लक्ष्य रहेको संघका आजीवन सदस्य प्रतिजङ तामाङको भनाइ छ। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सैन्यमा 3 वर्षमा 109 किशोरीले लिए सुरक्षित गर्भपतन सेवा। विश्व शान्ति दिवसको अवसरमा सचेतना। सैन्यमा ब्याङ्किङ कसुर, चोरी तथा नकबजनीका 4 जना फरार प्रतिवादी पक्राउ। र भोटेको सिबाडीमा बेपत्ता पाल्पाका 4 जनाको कुशको शव बनाएर दाह संस्कार। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान, सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

आदिखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौ। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईको आजबाट। आज मिति 2083 साल असोज महिनाको 6 गते मंगलबार तदनुसार 2026 सेप्टेम्बर 22 तारीक भाद्र शुक्ल पक्षको एकादशी तिथि साँझ 7:57 बजेपछि द्वादशी तिथि। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् तापनि बुद्धिले काम लिँदा सिताएको योजना कार्यान्वयनमा आउनेछ। सेवामूलक काम बन्नेछ तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। वृष राशि हुनेहरूको लागि काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ़नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिनेछ। तारीफ योग्य कामले लोकप्रियता दिलाउनेछ। मिथुन राशि हुनेहरूको लागि सबैलाई समेटेर कामले ननसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनु पर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ। कर्कट राशि हुनेहरूको लागि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आमदानी बढ़ाउने काम शुरू हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ। सिंह राशि हुनेहरूको लागि चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। सानो गल्तीले हर्जनातिर आउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खदा राम्रो हुनेछ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। बेसिरको निर्णयले समस्या निम्ति आउन सक्छ। पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला। कन्या राशि हुनेहरूको लागि प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अधीनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारीफ योग्य कामले अरूको उपकार गर्न सकिनेछ।
तुलाराशि हुनेहरूको लागि काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड़ लिनेछ। भौतिक सुख सुविधा प्राप्त हुनेछ। घरेलू प्रयोजनका सामान जुटाउन सकिनेछ। व्यवसायमा केही लाभ हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। धनराशि हुनेहरूको लागि अवसरले आत्मबल बढ़नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यवसायिक कर्मले गति लिनेछ। मेहनतले राम्रो नतिजा हात पार्न सकिनेछ। मकर राशि हुनेहरूको लागि काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोड़िएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण पनि ल्याउनेछ। कुम्भराशि हुनेहरूको लागि खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढ़िनु पर्ला। केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढ़ाका साथीभाइले काममा साथ दिनेछन्। दुखुराएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। अर्थ अभाव खड्किए पनि आवश्यक पर्दा सापत वा कर्जा मार्फत धन जुट्नेछ। पेसा व्यवसायमा लगानी बढ़ाउने अवसर प्राप्त हुनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढ़ाउने समय छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिए कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 63-4-41-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 63-4-41-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नुहुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खुला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आधी खुला 105.4
1: होइन के भयो किन बन्द भएको गाडी
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पाँदिरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
2: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
3: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
3: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364145502 मोबाइल 98560405002 र 98460151
4: कफी त मलाई असाध्यै मन पर्छ तर भविष्यमा के गर्ने होला कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो
5: अनि कफीको त्यत्रो शोक छ त त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी
4: कसरी र कहाँ
5: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन् त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ
4: यो त मलाई चाहिएकै कुरा हो कहाँ छ त यो एकाडेमी
5: एलिट बारिस्टा एकाडेमी कफी कोप द्वारा सञ्चालित छ नि वालिङ 8 जैसी पदरामा
4: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97050-41-131
5: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत
6: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
7: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
6: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
7: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
6: मोबाइल 98469-18921 र 98462-39-399
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना एच भिरकोट नगर अस्पताल भिरकोट 1 हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला स्मरण रहोस् डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट 1 हेलु स्याङ्जा
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
10: र मिर्दी करिडोर आदिको छेउमा
9: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 63-44-331 मोबाइल 98565-53-331
11: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673707071।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856049440।
4: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
5: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
4: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा पनि छ नि।
5: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
6: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा उपलब्ध।
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615594395549478।
0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबारका दिन हाड जोड्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्द्र राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी, नसा तथा बाथरोग सम्बन्धी समस्या भए बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू, कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा
8: परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364-41-051, मोबाइल 98-55-52-49। स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 10 गते शनिबार। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
9: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
8: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
9: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
8: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
9: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
8: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
9: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
8: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
9: सम्पर्क मोबाइल 98462-98145।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856050119 र 9856033246।
2: छ्या, कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP थोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
5: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
5: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल सो। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 063-4141-163। मोबाइल 9846198870।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
6: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9828477623।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र। आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
9: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल
10: 9008-47-7723।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि

0: आउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: रेडियो आधी खोला 105.4 MHz।
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र पर्यो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सीसीटीभी जडान गर्नेछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
4: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
5: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856551271 9468323809 र 9856502071
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
6: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
6: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849718921 र 9842939

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
7: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
6: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी भने जहाँको त्यही।
7: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू,
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
7: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
7: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोक्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 98-560-55-250।
2: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
3: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाँत दुबी, सेतु दुबी, डन्डीफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 98-560-27971 र 98-461-00-866।
2: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
1: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
5: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
5: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी मा डाक्टर आउने सूचना
1: यही असोज 10 गते शनिबार का दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने कपालमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा छमछम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तलो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 98560255266।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
3: सरा किन बोलाएको मलाई?
4: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाउँछ अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसन मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।
7: ए अंकल गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
8: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो नराम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू
9: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
7: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
7: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
7: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
7: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
7: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
7: मोबाइल 9860216629 र 9861168251।
1: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना यही असोज 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर कुशल शर्मा आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने चाया अनाव आवश्यक गुठी दाग दुबी सेतु दुबी डन्डेफोर चिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 0364140087 मोबाइल 98469071।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीँबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98460-86-005।
4: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
5: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
4: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
5: वालिङ एक रामबाटामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
4: आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क सफल फर्निचर उद्योग, पेरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबादशाह, शोरूम पेरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
4: सम्पर्क मोबाइल 98560-30988।

0: सधैं सामान्य कपड़ा लगाएर हिड़ने मं आज तो राम्रो कोट पैंट लगाएर हिड़का छौ तो ये राम्रो कोट पैंट कहाँ सिलायो तिमीले
1: दिमाग हुनु पर्छ दिमाग कपड़ा जस्तो कुरा सधैं सिलाइदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ मेरो छनोट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पैंट स्कूल कलेज तथा संपूर्ण अफिशियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट उपलब्ध छ
1: प्रोप्राइटर बीपी चोक को रामुदाई स्टाइल शॉटिंग सुटिंग टेलरिंग सेंटर वालिंग आठ मोड गरिमा बैंक को ओरालो
0: मोबाइल 9815354496
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
2: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594
5: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही असोज 10 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ
6: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा छारी रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
5: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ
6: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतु दुबी डन्डीफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
5: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो फोन 063-4141-044 मोबाइल 98460-81173
5: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 10

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-5-90-018, मोबाइल 98-40-51-56-35 र 98-1-37-69-611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।

0: जीवन हो पानी का स्रोत को संरक्षण गरौ
1: पानी को सही उपयोग गरौ धारा को टुटी राम्रोसँग बन्द गरौ जथाभावी पानी खेरा नफालौ
0: मिटर प्रयोग गरेर मात्र पानी को उपयोग गरौ
1: कि मिटर तथा गेटबल बिग्रेको त छैन बेला बेलामा चेक गरौ
0: धारा को टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरन्तै बदलौ
1: कहीँ कतै पानी को मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइपलाइन फुटेर पानी खेरा गइरहेको त छैन यदि छ कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ
0: पानीको स्रोत वरिपरि फोहोर नगरौ नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको

0: राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनेश ना, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरे त कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4। शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह। आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै

परराष्ट्र मन्त्री खनाल र भूटानका प्रधानमन्त्री तोग्बे बीच भेटवार्ता, भोटेकोशी बाढ़ीबाट पर्यटन क्षेत्रमा 52 अर्ब रूपियाँ भन्दा धेरैको क्षति, पर्यटन पूर्वाधार होटल पदमार्ग लगायत प्रभावित, संयुक्त राष्ट्र संघको 81 औं महासभाको उच्च स्तरीय बहस आजदेखि, 130 देश तथा सरकार प्रमुख सहभागी हुँदै, र भूटानको क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान 11 सँग अभ्यास खेल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। यही असोज 9 गते शुक्रबारदेखि आइतबारसम्म 3 दिन देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत केही ठाउँमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित मुसलधारी वर्षाको सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा, मधेस तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित ठूलो पानी पर्न सक्ने आकलन गरेको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ र पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले भोलि बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। पूर्व तयारी सहित सचेत रहन पनि मौसमविदको आग्रह छ। सम्भावित वर्षाका कारण भूक्षय, बाढ़ी र पहिरोको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो। नदीनाला र खोलामा पानीको बहाव बढ़न सक्ने भएकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासको निर्माण कार्य तथा सड़क र हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिन मार्फत जनाएको छ। शुक्रबारदेखि 3 दिन सकेसम्म यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पनि आग्रह छ। यस्तै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले पाक्न लागेको धान भए पानी र बाढ़ीबाट जोगाउन, खेतमा पानी निकासको उचित व्यवस्था गर्न, धानलाई मौसम सफा भएपछि मात्र काट्न र पाकिसकेको धानलाई काट्नै परे सुरक्षित ठाउँमा थन्क्याउन अनुरोध गरेको छ। यसैबीच आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा हिमाली क्षेत्रमा पानी पर्ने सम्भावना छ। आज दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81 औं सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रधानमन्त्री शाह दिउँसो सभा 4 बजे तिरुवनन्तराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उड़ान मार्फत त्यसतर्फ प्रस्थान गर्नुहुनेछ। प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्यूयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुनेछ। सम्बोधनको भोलिपल्ट नै उहाँ स्वदेश फर्किने परराष्ट्रको भ्रमण कार्यक्रम तालिकामा उल्लेख छ। प्रधानमन्त्री शाहले गएको भदौ 10 नेपाल चीन सीमा क्षेत्रको भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसले पारेको असर तथा जलवायु जन्य चुनौतीबारे धारणा राख्ने तयारी छ। महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल न्यूयोर्क पुगिसक्नु भएको छ। परराष्ट्र मन्त्री खनाल असोज 13 गते मंगलबार स्वदेश फर्किनुहुनेछ। यस पटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। राष्ट्रमन्त्री शिशिर खनाल र भूटानका प्रधानमन्त्री छिरिङ तोग्बे बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको 81 औं महासभाको क्रममा अमेरिकाको न्यूयोर्कमा उहाँहरूबीच भेट तथा साइडलाइन वार्ता भएको हो। भूटानका प्रधानमन्त्री तोग्बेले परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढ़ीका कारण भएको मानवीय क्षति र विनाशप्रति दुःख व्यक्त गर्नुभएको छ। साथै उहाँले यो दुःखको घड़ीमा भूटानको साथ रहेको पनि उल्लेख गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रको
पुनर्निर्माण छिट्टै हुने आशा समेत व्यक्त गर्नुभयो। राष्ट्रमन्त्री खनालले नेपालका लागि भूटानबाट प्राप्त सहयोग तथा साथका लागि धन्यवाद व्यक्त गर्नुभयो। साथै व्यापार, उड्डयन र अन्य पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार लगायत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा पनि उहाँहरूबीच कुराकानी भएको छ। महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल हिजो न्यूयोर्क पुग्नु भएको हो। यसैबीच परराष्ट्रमन्त्री खनाल र युरोपेली संघ युकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा बीच पनि भेटवार्ता भएको छ। त्यस्तै परराष्ट्रमन्त्री खनालले पोल्याण्डका उप प्रधानमन्त्री तथा विदेश मन्त्री राडोल्स सिकोर्स्कीसँग पनि भेटवार्ता गर्नुभएको छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट नेपालको पर्यटन क्षेत्रमा 52 अर्ब रूपियाँ भन्दा धेरैको क्षति भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवा बाढ़ीपछि नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोलीले पर्यटन मन्त्री खड़गराज पौडेललाई बुझाएको प्रतिवेदनमा 52 अर्ब 67 करोड़ 45 लाख 76 हजार रूपियाँ बराबरको क्षति भएको उल्लेख छ। प्रतिवेदनका अनुसार बाढ़ी तथा पहिरोबाट विशेष गरी रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटन व्यवस्थापनमा प्रभाव परेको र यसले ठूलो क्षति पुगेको उल्लेख छ। क्यूआरटीका संयोजक धमलाका अनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढ़ी होटल क्षेत्रमा 19 अर्ब 56 करोड़ 4 लाख, त्यसै गरी वैदेशिक पर्यटन आमदानीमा 14 अर्ब 60 करोड़ 24 लाख, पर्यटक व्यवस्थापनमा 12 अर्ब 26 करोड़ 84 लाख रूपियाँ बराबरको क्षति भएको अनुमान छ। त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधार, गाड़ी, रेस्टुरेन्ट, लाङटाङ क्षेत्रमा व्यवसायिक कारोबार, आन्तरिक पर्यटन राजस्व, ऱ्याफ्टिङ तथा अन्य विभिन्न क्षेत्रमा पनि क्षति पुगेको संयोजक धमलाले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। काठमाडौँको त्रिपुरेश्वरमा हिजो बिहान बसमा भएको आगजनीबाट घाइते भएका बसका चालकको उपचारको क्रममा ज्यान गएको छ। किर्तिपुरमा रहेको जलन अस्पतालमा उपचाररत बसका चालकको गैराती ज्यान गएको हो। आगोले चालकको शरीरको झण्डै 90% भाग जलेकोले ज्यान जोगाउन कठिन भएको अस्पतालले जनाएको छ। BA2KH4274 नम्बरको बसका चालकले आफ्नै गाड़ीभित्र आगो लगाएको प्रहरीको प्रारम्भिक अनुमान छ, तर बसमा भएको आगजनीको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घटनाको सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरीको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरेको हो। बसमा भएको आगजनीबारे छानबिन गर्न गठित समितिको सदस्यमा प्रहरी वीरत कालीमाटीका प्रहरी नायब परीक्षक नरेश सिंह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक शैलेन्द्र कुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका प्रतिनिधि भीमज्वाला राई र रिद्धि सिद्धि यातायात प्रणालीका प्रतिनिधि लभ केसी रहनु भएको छ। त्रिपुरेश्वरमा रिद्धि सिद्धि यातायातको बसका चालकलाई ट्राफिक नियम उल्लंघन गरेका विषयमा पूर्जी काट्न खोज्दा विवाद भएको थियो। यो विवादपछि बसमा आगजनी भएको थियो। छानबिन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउने र 7 दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रतिवेदन पेश गर्नेछ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्च स्तरीय बहस आजदेखि अमेरिकाको न्यूयोर्कमा शुरू हुँदैछ। आजदेखि एक हप्तासम्म चल्ने बहसमा विश्वका राष्ट्र तथा सरकार प्रमुख र उच्च स्तरीय प्रतिनिधिले सहभागिता जनाउँदैछन्। संयुक्त राष्ट्रसंघका अनुसार झण्डै 130 राष्ट्र तथा सरकार प्रमुख प्रत्यक्ष रूपमा सहभागी हुँदैछन्। यस वर्षको महासभाको मुख्य नारा विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन, सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ रहेको छ। महासभाको 81 अधिवेशनको अध्यक्षता बंगलादेशका खाली लोर रहमानले गरिरहनु भएको छ। उच्च स्तरीय बहसको क्रममा शान्ति तथा सुरक्षा, दिगो विकास, जलवायु परिवर्तन, समुद्री सतह वृद्धि, महामारीको तयारी लगायत विश्वव्यापी विषयमा छलफल हुने संयुक्त राष्ट्रसंघले जनाएको छ। भोलि जलवायु कार्य र न्यायोचित रूपान्तरण सम्बन्धी उच्च स्तरीय बैठक तथा पर्सि समुद्री सतह वृद्धिबाट उत्पन्न हुने जोखिमबारे उच्च स्तरीय बैठक हुँदैछ। 81 महासभाको नियमित अधिवेशन भने यसअघि नै शुरू भइसकेको छ। अब खेल खबर। भूटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ। आईसीसी T20 विश्वकप एसिया उपक्षेत्रीय छनौट एकको तयारीका लागि भूटानको राष्ट्रिय टोली पोखरा आउने र त्यस क्रममा 4 अभ्यास खेल खेल्ने तय भएको गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ। भूटानले गण्डकी प्रदेश क्रिकेट टोली र नेपाल क्रिकेट संघ क्यान 11 2-2 अभ्यास खेल खेल्नेछ। यी खेल पोखरा क्रिकेट मैदानमा 11, 12, 14 र 15 गते हुने तालिका छ। आईसीसी T20 विश्वकप एसिया उपक्षेत्रीय छनौटे October 5 14 मलेसियामा हुँदैछ। यो छनौटमा भूटान सहित 7 टोली सहभागी हुनेछन्। चारभन्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह। आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै परराष्ट्र मन्त्री खनाल र भूटानका प्रधानमन्त्री तोग्बे बीच भेटवार्ता। भोटेको सिबाडीबाट पर्यटन क्षेत्रमा 52 अर्ब रूपियाँ भन्दा धेरैको क्षति। पर्यटन पूर्वाधार, होटल, पदमार्ग लगायत प्रभावित। संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्च स्तरीय बहस आजदेखि 130 देश तथा सरकार प्रमुख सहभागी हुँदै र भूटानको क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान 11 अभ्यास खेल खेल्ने।

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98565954963, 98565154 र 98028447723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469918921 र 98462439390.
5: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो.
6: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
5: कसरी र कहाँ?
6: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ. अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ.
5: यो त मलाई चाहिएकै कुरा हो. कहाँ छ त यो एकाडेमी?
6: एलिट बारिस्टा एकाडेमी कफी कोप द्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा.
5: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्. सम्पर्क मोबाइल नम्बर 97050 41131.
6: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत.

0: साथै एसडब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक

0: प्यूरिफायर, आधुनिक मोड्युलर किचन, चिमनी, एसी, वाशिंग मेसिन, स्ट्रीट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङ का सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
0: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
1: होइन, के भयो, किन बन्द भएको गाडी?

0: Us Bank Limited. Access to all.
1: छ्या कस्तो सास गुनाको तिम्रो त
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गुनाको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364 46 600।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 25, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका

0: को प्रयोग करी गरगहना बनाइन का साथ ही कंप्यूटर प्रविधि नापतौल कर
1: प्रोपराइटर गुप्त बहादुर सुनार एंड राजन सुनार भूपू सैनिक एंड खिलुंग खाली का सुनसादी पसल
0: बरघारी पानी टैंकी भित्र नया बजार गरिमा विकास बैंक को ठीक अगाड़ी
1: मोबाइल नंबर 9806641870 र 9865494497
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
2: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
3: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्ने छ सीसीटीभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ
2: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
3: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
2: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9855551271 9468323809 र 9855502271
4: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
5: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
4: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
5: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
4: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
2: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0663-691-004
6: सम्पर्क मोबाइल 97484-34484
7: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, कपालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163 मोबाइल 9841698870।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 10 शनिबार।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9841348432।
0: मूल्य होइन स्वास्थ्य रोजौं। छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही असोज 10 गते शनिबारका दिन
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
4: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कोठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 0364141044, मोबाइल 9847081173।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364414624।
3: प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। यस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जा।
4: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
5: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
4: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
5: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
4: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
5: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
4: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673770071।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817162223।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना, दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 9856055250।
0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबारका दिन हाड जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भए का बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 063-441-0051, मोबाइल 9856052949। स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।

0: नमस्कार सरा, किन बोलाको मलाई?
1: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
0: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
0: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
0: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 200 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
3: होइन, के भयो, किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
3: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पन्धेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त।
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जयसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
6: फोन नम्बर 0364145502, मोबाइल 9850604502 र 9840651401।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
7: मोबाइल 9135564396।
6: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर कुशल शर्मा आउँदै हुनुहुन्छ।
9: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 0364140087, मोबाइल 9849601747। स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 98560 30988।
2: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
3: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइ रहनु भएको छ त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
3: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
3: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560 85 6667।
0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
0: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुन्डे ठाडो लाइन, फोन नम्बर 0364-1133।

0: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
0: अच्छा, यानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्व स्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
6: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
6: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
6: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
6: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
6: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
6: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
5: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
6: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
8: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
9: ए भाई, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडी हाल न अब।
8: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
9: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
8: ए हो र, तर ओलिङ्कमा के पाइन्छ नि?
9: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
8: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओलिङ्क इन्टरनेट।
9: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801523050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801523051।
10: रेडियो अधिकुला 105.4।

0: बुझायो।
1: आदि खोलाको स्पन्दन रेडियो आदि खोला 105.4 MHz।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट

0: हामी चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9842939390।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
4: र मिर्दी करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63 40 33। मोबाइल 9856555331।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: Ritual.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682123।
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
5: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
5: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
4: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
5: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0363 590 440 र 9856029440।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861168251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापिदी क्या हो, गुनगुनाइ रहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9855586667।
5: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले। मोबाइल 9855627971 र 9641600866।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।

0: ओई एम जी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: सुन्नु न
4: भन त
3: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जान न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
4: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9856031966
5: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
5: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
7: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
7: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364142446 मोबाइल 9856501119 र 9856333246

0: लौहेर आज पनि आधा सामान त छोडिरहेकै छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
0: छ्या, कस्तो सास बनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4700-29।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
7: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
7: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
7: पाण्डे सु सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
7: मोबाइल नम्बर 98460-86005।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9855308029। अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तलो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 9855256। स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
2: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमाथि काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
2: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
2: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
2: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
2: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
2: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
2: फोन 0364046600।
3: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: सधैँ सामान्य कपड़ा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपड़ा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 98135 56 496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-441-258।
6: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
6: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
6: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
6: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
6: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
6: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
6: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटल को खुल लगाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
6: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर डाक्टर किरण गुरुङ, फोन नम्बर 0365 90 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्ष
1: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: Wherever you are, stay. Wherever you are. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: Wherever you are, stay connected with the wider world with the BBC World Service.
4: संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81 सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार कुमार भेञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्यूयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुनेछ। यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। यसैबीच आज प्रधानमन्त्री शाह न्यूयोर्क जाँदा तिरुवनन्तराष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको छ। यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईको लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गर्थे, तर प्रधानमन्त्री शाह न्यूयोर्क जाने बेला उहाँलाई विदाई गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाए परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्किँदा पनि तिरुवनन्तराष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ। प्रधानमन्त्री शाह आज बेलुका कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जाने कार्यक्रम छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि नियमित शेयर कारोबार शुरू भएको छ। नेप्सेका 72 कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर अर्थात डेटा हब प्रालीमा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन भएको हो। डेटा हबमा प्राविधिक समस्या आएपछि नेप्सेले हिजो नियमित शेयर कारोबार स्थगित गरेको थियो। नेपाल धितोपत्र बोर्डले प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन समेत दिएको छ। धितोपत्र बोर्डले आवश्यक

अध्ययन तथा जाँचबुझ गरी यस्तो समस्या दोहोरिन नदिन गर्नुपर्ने सुधार सहितको प्रतिवेदन यही असोज 12 गते भित्र पेश गर्न नेप्चेलाई निर्देशन दिएको बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले जानकारी दिनुभयो। प्राविधिक पक्ष तथा कारोबार नै स्थगन गर्नुपर्ने कारण पहिचान गर्न बोर्डले उप कार्यकारी निर्देशकको नेतृत्वमा 5 सदस्यीय निरीक्षण टोली समेत खटाएको छ। बोर्डले निरीक्षण टोलीबाट प्राप्त हुने सुझाव तथा प्रतिवेदनको आधारमा आउँदा दिनमा धितोपत्र बजारलाई स्वस्थ सुरक्षित तथा पारदर्शी बनाउन आवश्यक सुधारका कार्य अघि बढ़ाउने जनाएको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका दुई रिप नजिकैको छारेवीरमा पहिरोसँगै ढुंगा पन्छ्याउन समस्या भएको छ। दुई ठाउँबाट पहिरो खसेपछि झण्डै 100 मिटर सड़कमा ठूलठूला ढुंगा थुप्रिएका छन्। सड़कमा खसेका ढुंगा सामान्य स्कावेटरले हटाउन नसकिने भएकोले विस्फोट गराएर फुटाल्नुपर्ने अवस्था आएको हिल्सा सिमकोट सड़क आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार ड्रिल मेसिनको प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ। सड़क खुलाउन निरन्तर काम भइरहेको तर झण्डै एक हप्ता लाग्ने देखिएको आयोजना कार्यालयले जनाएको छ। नियमित आवत जावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर सड़कको भीरतर्फ डोरी लगाई भर्याङ समेत बनाई वारपार गरिरहेका स्थानीय बासिन्दा कमल बुढाले बताउनु भएको छ। सड़क अवरूद्ध हुँदा कर्णाली करिडोर हुँदै हुम्ला आवत जावत गर्ने यात्रु तथा गाड़ी प्रभावित भएका छन्। आयोजना प्रमुख नेपालीले जोखिमपूर्ण अवस्थामा यात्रुलाई भीरबाट आवत जावत नगर्न आग्रह समेत गर्नुभएको छ। गएको शुक्रबार दिउँसो सड़क अवरूद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगंज तथा नेपालगंज हुँदै सिमकोट कैलाश मान सरोवर दर्शन गर्न जाने यात्रुहरू अल्पत्र परेका छन्। मोदी खोला र किमरूङ खोला क्षेत्रमा पटक पटक आएको बाढ़ीका कारण अवरूद्ध पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क खुलेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने चर्चित पर्यटकीय स्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यो सड़क गएको साउन 28 गतेदेखि अवरूद्ध थियो। सड़कको प्रारम्भिक पुननिर्माण तथा मरमत कार्य हिजो बेलुका सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभयो। अन्नपूर्ण 8 को बिरेठाटी एबीसी र पुन हिल तथा घोड़ेपानीको प्रवेशद्वार हो। बिरेठाटी मोदी खोलाको कटानले 100 मिटर पक्की सड़क बगाएको थियो भने बिरेठाटी बजार समेत जोखिममा परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पक्राउ परेका सबैलाई अनिवार्य हत्कड़ी नलगाउन सर्वोच्चको अन्तरिम आदेश, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने डेटा हबको समस्या समाधानपछि नेप्सीमा आजदेखि नियमित कारोबार शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हत्कड़ी नलगाउन अन्तरिम आदेश दिएको छ। हिजो न्यायाधीश दुवै नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले हत्कड़ी लगाउनै पर्ने अवस्था नदेखिएका व्यक्तिको हकमा अन्यथा कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कड़ी लगाउने कार्य नगर्न नगराउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश दिएको हो। अदालतले पक्राउ परेका व्यक्ति भाग्न सक्ने जोखिम उसको व्यवहार आफू वा अरूलाई क्षति पुर्याउन सक्ने खतरा लगायत वस्तुगत अवस्थाको विश्लेषण गरी हत्कड़ी प्रयोग नगरी नहुने अनिवार्य परिस्थिति देखिएमा मात्र त्यसको अभिलेख राखेर हत्कड़ी लगाउन सकिने जनाएको छ। रोशन आवजी समेतले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाइएको थियो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 1700 रूपियाँले घटेको हो। सुन आज तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 1,300 रूपियाँले घटेर तोलाको 3,03,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 30 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,775 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण 2 जनाको ज्यान गएको छ, 5 जना घाइते भएका छन्। अरू केही मानिसको अवस्था थाहा हुन सकेको छैन। आँधी आज बिहानसम्म जापानको तटबाट टाढ़िँदै प्रशान्त महासागरतर्फ अघि बढ़्यो। जापानको मौसम विज्ञान विभागले यसअघि तत्काल जीवनका लागि खतरा भन्दै विभिन्न चेतावनी जारी गरेको थियो, तर आँधी कमजोर भएपछि ठूलो वर्षा र पहिरोको जोखिम सम्बन्धी धेरैजसो चेतावनीलाई हटाएको जापानको सार्वजनिक प्रसारण संस्था एनएच केले उल्लेख गरेको छ। तीव्र हावाहुरीका कारण विद्युत सेवा, उडान र रेल सेवा प्रभावित भए। जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले सामाजिक सञ्जाल एक्समा आँधीले गरेको क्षतिमा दुःख व्यक्त गर्नुभएको छ, तर आफू पूर्व निर्धारित योजना अनुसार अमेरिकाको भ्रमणमा जाने उल्लेख गर्नुभएको छ। अब खेल खबर। जापानको नागोया आइचीमा चलिरहेको विश्व एसियाली खेलको देशियाड अन्तर्गत पुरूष कबड्डीको समूह चरणमा नेपाल पाकिस्तानसँग 58-43 अंकले पराजित भएको छ। आज बिहान भएको खेलमा नेपालले पहिलो हाफमा 17 अंक जोड्दा पाकिस्तानले 30 अंक बनायो। त्यस्तै दोस्रो हाफमा नेपालले 26 अंक थप्दा पाकिस्तानले 28 अंक जोड्यो। नेपालले दुवै हाफमा कुल 43 अंक बनाउँदा पाकिस्तानले 58 अंक जोड्दै 15 अंकको जित निकालेको हो। पहिलो खेलमा नेपालले थाइल्याण्डसँग 59-48 अंकले हार बेहोरेको थियो। त्यस्तै महिला कबड्डीमा भने नेपालले विजय शुरूआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई 46-43 पराजित गरेको हो। यस्तै कराँतेको महिला टीम काताको कास्य पदक प्रतिस्पर्धामा नेपाल पराजित भएको छ। रिपिचेज प्रतिस्पर्धामा नेपाल चाइनिज ताइपेसँग 5-0 पराजित भएको हो। त्यसअघि क्वार्टर फाइनलमा नेपाल भियतनामसँग 5-0 नै पराजित भएको थियो। भियतनामले सेमी फाइनलमा चाइनिज ताइपेलाई हराएपछि नेपालले रिपिचेजमा मौका पाएको हो। यस्तै पौड़ीको महिलातर्फको 100 मिटर फ्री स्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार शुरू। आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन। कर्णाली करिडोर अन्तर्गत छारे भीरको पहिरो पछ्याउन समस्या। भीरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुवानका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरैजसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरूष टोली पाकिस्तानसँग पराजित, महिलाको विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
3: होइन के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855054963, 9855551104 र 9800847723।
0: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
4: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला, कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
5: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
4: कसरी र कहाँ?
5: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
4: यो त मलाई चाहिएकै कुरा हो, कहाँ छ त यो एकाडेमी?
5: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
4: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्, सम्पर्क मोबाइल नम्बर 9705041131।
5: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443482।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
3: र मिर्दी करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9856055331।
4: साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
5: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
5: पल्ला घरी कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी भने जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
5: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
5: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
5: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
5: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363441624।

0: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842252767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। एस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल कोट एक हेलु सेंजा।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टर द्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
6: मुटुको जाँच, ईसीजी सेवा।
0: भाँचिएको हड्डी प्लास्टर सेवा।
6: डिजिटल एक्सरे सेवा।
0: चिरफार गर्ने,
6: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
6: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364140087, मोबाइल 9849701747।
7: छ्या, कस्तो सास गनाएको तिम्रो त?
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
7: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
7: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
10: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241447029।

0: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ एकराम बच्चा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड़, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888। होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
0: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 063-414-258।

0: किनो मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-90-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृह जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0638-90-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध:
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364144268।
5: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिस न, अहिले हाम्रो गर्नेमा एक बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ। शाखमा सांगीतिक अभिवादन जगाउँछौ। कार्यक्रमका विशिष्ट आभाकाको सुन्दर चौतारीबाट अनि निवाकालीन समयबाट कार्यक्रमका विशिष्ट आभाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँको अवसरहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाइसकेको छ अनि यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेको छ।

0: कार्यक्रम गाम्बुसिका भाका आइहाले सांगे जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी कार्यक्रम गाम्बुसिका भाकाको मंगलबार व्यवसायमा छौं। हामी आजको व्यवसायमा तपाईँहरूसँग कुराकानी गर्दै आधवहरूसँग सहयात्रा गर्नेछौं र हामी दुई बजीसम्म रहनेछौ। तपाईँहरूको रोजाइमा रहेका भाका कार्यक्रममा जोड्दै अगाडि बढ्नेछौ। यति बेला हाम्रो टेलिफोन सम्पर्कमा को हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छौ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ त उहाँलाई स्वागत गर्छौ यति बेला। हेलो हजुर, नमस्कार।
1: हजुर
0: नमस्कार। हजुर आराम हुनुहुन्छ?
1: हजुर मलाई ठिक छ। अनि हजुरहरूलाई कस्तो छ?
0: हजुर हामी पनि ठिक ठाकै छौँ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यति बेला? हामीलाई सुन्दै बाख्रा चराउँदै हुनुहुन्छ है?
1: हजुर एकदमै।
0: कति बेला जानु भएको बाख्रा हेर्न?
1: 11:30 बजे घरबाट सुकाएको भनौँ
0: न। अनि कति बेला फर्किनुहुन्छ अब?
1: 3:30 हुन्छ फर्किँदाखेरि।
0: भनेपछि नजिकै हेर्नु भएको छ, रेडियो राम्रैसँग सुन्न पाइराख्नु भएको छ?
1: हजुर एकदमै क्लियर सुन्दैछ भन्नुपर्छ है।
0: हुन्छ, धेरै समय पछाडि जस्तै कुराकानी भयो। अरू सबै ठिकठाक छ? वालिङ चौधरीतिरको खबर?
1: हजुर ठिकै छ भन न। आज चाहिँ हिजो अस्ति भन्दा आजको दिनमा चाहिँ अलिक बेसी गर्मी भन्दा नै घाम सस्तो लागिरहेछ भन न।
0: आज चाहिँ घाम एकदमै चर्को लागिरहेछ है।
1: हजुर एकदमै।
0: हुन्छ सौगाजी आजको

0: आकाशमान छ
1: सुने विष्णु आज के सुने जुन के भए पनि भए दिन न आए
0: आ हुन्छ साथीहरुलाई सम्झनुस
1: आ फास्ट बाट आज लागि
0: धन्यवाद
1: अनि जति पनि साथीहरुले गाउँ स्थितिको भाका सुनेर बस्नु भएको छ सम्झना लागिर अनि म अन्त पछ्यान साथीको लागि अनि जति पनि साथीहरुले मलाई स्वागत गर भने चिन्नुहुन्छ चिन्न सम्पूर्णको लागि र शिवलाई अनि सम्पूर्णको लागि र अनि मेरो पुरीको लागि है स्टेसन
0: हुन्छ धेरै धन्यवाद छ कार्यक्रममा सहभागिता जनाउनु भयो आजको श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आज भने छुटिन्छौ है त नमस्ते सौगात कुमारजी हुनुहुन्थ्यो वालिङ चौधको विदेखी हामी उहाँसँग कुराकानी गर्यौं र आजको विषयमा हामी तपाईँहरूसँग कुराकानी गर्दै तपाईँहरूको रोजाइमा रहेका भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ्ने समर्कमा जुटेका छौं आजको विषयमा हामी यिनै तपाईँहरूकै रोजाइमा रहेका भाकाहरूलाई कार्यक्रममा जोड्नेछौं यो विश्वास पनि दिलाउन चाहन्छौ यहाँहरू हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ 03-3441-2585 हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुल्ला राखेका छौं तपाईँहरूको लागि आफूले मनपर्ने भाका रोजाइमा पार्न चाहनुहुन्छ र सोही भाका मार्फत आफ्ना साथीहरूलाई समर्पण गर्न चाहनुहुन्छ भने पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ 03-3441-2585 यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला भन्दैथे यति बेला फेरि कोही साथीको आगमन भइसकेको छ कार्यक्रममा उहाँलाई स्वागत गर्छौं कुन छबाट को बोल्दै हुनुहुन्छ त हेलो हजुर नमस्कार हेलो
2: नमस्ते नमस्कार आरती जी
0: हजुर नमस्ते नमस्कार आराम हुनुहुन्छ
2: आरामै भन्दा पनि हजुरहरू नै आरामै हुनुहोला के अरे
0: हजुर हामी पनि ठिकठाकै छौँ भन्नुपर्छ अनि धेरै समय पछाडि कुराकानी भयो कि मित्रजी ढोकलातिरको खबर
2: हामी नआएर भेट्न भएको होइन के अरे अर्थवर्ष यस्तै भएर भेट्न भएको
0: परिस्थिति अवस्थाले चाहिँ भेट्न भएको है
2: भेट्न भएको
0: अनि के छ त ढोकलातिरको खबर
2: ढोकलातिरको खबर त ठिकै छ आरतीजी पानी आएर नि के घाम लगायो भने मर नि घाम लगाउने आगोले पोलेर जाउँ घामले पोलिया छ यहाँ आरीमा टिस्टामा बसेको आज कार्यक्रम आउन क्या छ है त आज आरो दिदी आउनु क्या दिन्छ भन्दै बसे गरे नि ठ्याक्क आउनुभयो भेट हुन पाइयो बोल्न पाइयो खुसी लाग्यो
0: पक्कै पनि बाँच्दै राखे नाच्दै राख्न पाइन्छ अलिकति हाम्रो टेलिफोन अनि हाम्रो यो प्रविधिमा चाहिँ समस्या भएका कारण मात्रै कुराकानी गर्न नसकेका हौ तर आजको व्यवसायमा चाहिँ कुराकानी गर्न पाइरहेका छौं तर डिस्टर्ब चाहिँ बेला बेला भइराखेको छ के भएको छ हेर्छौं त्यसलाई पनि तर मेरो आवाज चाहिँ कतिको राम्रो सुन्नु भएको छ यहाँले भनेपछि त्यस्तो समस्या चाहिँ छैन है हुन्छ धेरै खुसी लाग्यो कुराकानी गर्न पाइयो र तपाईँ भाका गाउनु पनि हुन्छ हामी सुन्न पाइएन धेरै समय भयो भाका सुनौ त्यसपछि भाका रोज्नलाई
2: त

0: วานิรากุลัยสาคาราคาบาราคาราดินดากิมาเยวุนทาวานิรากุลัยสาคารา
1: हाँ खबर आ सर जिंदगी माये हम छपाने जा कसलाई था छा रहा है मित्र जी
0: हाँ क्या जिंदगी भाई ये उनसे वाने पे ऐसा कि ना उनसे और नहीं ना उनसे आना उनसे काम से आना उनसे आ पर बात बारे सी को से के लायो
1: पके पनी कसे को के लाग भाई ना आ खुशी लागे आवाज सुन पाई हो भाका कुंडोज मन सो मित्र जी
0: भाका क्या रे पता पता हूँ क्यों जैसे जैसे ने वाह मजिदा के बात है ना तो जैसे तो ये पर मैं ये चल रहा हूँ दो काम सुनता हुआ पोखर पे सी चो कहीं ना अन्य बाजार जी
1: आह हम सा साथ ही वाला सुनते हैं ना
0: सारा पास नहीं ये साल तो आज हो गया
1: धन्यवाद
0: रात आज ही कोई ये काम को मॉल में जो जाती हूँ तो सं पूर्णालय भाइसकेका साथीलाई रुखमागढ ढकाललाई लोकप्रसाद ढकाललाई जाबुङको शिवजीलाई र अन्य पल्लेरीको किना साथीलाई र म लगायत मेरा आफ्ना आफन्तलाई भन्दै
1: हस्त हुन्छ मित्रजी धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आज पनि छुटिन्छौ है त नमस्ते
0: नमस्ते
1: मित्र केसीजी हुनुहुन्थ्यो वालिङ दुई ढोलखोलादेखि हामी उहाँसँग कुराकानी गर्यौं र उहाँले सुमधुर खालको भाका पनि रोज्नु भएको छ यहाँहरू पनि हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौ यहाँहरू पनि हामीसँगै रहनुहोला

नभना पराजा उशानो यशु मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौं कार्यक्रमका बसिका भागमा। आज हामी मंगलबार व्यवसायमा छौं। आजको यस वर्षाईमा रहेर हामी तपाईहरू समक्ष सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा जोड्नेछौं। विशेष गरी हामी तपाईहरूको रोजाईमा रहेका भाकाहरूलाई कार्यक्रममा स्थान दिने समर्गमा जुटिरहेका छौं। हामी भर्खरै भाका जोड्यौं। सौगाजीले विष्णुमाझीको आवाजमा सजिएको जुनसुकै भाका भए पनि स्थान दिनुहोस् भनेर भन्नुभएको थियो। हामीले हाम्रो रुझाइमा रहेको भाकालाई चाहिँ जोड्यौं। वहाँले सम्झनु भएका सम्पूर्णलाई समर्पित गर्दै यहाँहरू पनि हामीलाई 0364142585 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यति बेला हामी मित्र केसीजीको रुझाइमा रहेको भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः प्रस्तुत हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: उता भुनेर पैसा माग्ने गएको
1: तिमी पाकेर अलिअलि फेरि सब लख कमाउने
2: पैसा
0: नदिने दिने मान्छे तेरो बाउसँग त माग्न त दिएन नि त
2: मेरो बाउसँग पनि माग्नु हुँदैन।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरल पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 98462-98145।
5: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
6: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
5: कसरी र कहाँ?
6: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
5: यो त मलाई चाहिएकै कुरा हो, कहाँ छ त यो एकाडेमी?
6: एलिट बारिस्टा एकाडेमी कफी कोप द्वारा सञ्चालित छ नि, वालिङ 8 जयसी पदरामा।
5: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050-41-131।
6: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत।
7: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
8: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
7: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
8: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विष आदि तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
7: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
8: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
7: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9863770771।

हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रम गाम्बसीका भागमा हामी आजको यस सुन्दर व्यवसाय मंगलबारी व्यवसायमा छौं। आजको व्यवसायमा रहेर हामी दबहरको रोजाईमा रहेका भागहरूलाई कार्यक्रममा जोड्दै दबहरूसँगै सहयात्रा गर्ने जमर्कमा जुटेका छौं। यहाँहरू हामीलाई 0364442585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर दबहरको लागि खुला राखेका छौं। दबहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला हामी सुमधुर खालको भाका जोड्छौं। सही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनु।

0: पाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
2: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
3: ए भाइ, अझै कति सास्ती पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडिहाल न अब।
2: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
3: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
2: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
3: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
2: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
3: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530 50 र सहयोगका लागि मोबाइल 9800285 3715 र 9800153051।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटलको खुर लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
3: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्डलिङ्क इन्टरनेट भएको बिल्डिङमा।
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900 25, मोबाइल 9860478 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
6: लौहेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
7: एकै ठाउँमा सबै पाउने भए पनि सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
6: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
7: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
6: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
7: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
6: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
7: मोबाइल नम्बर 9847621380।
8: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
9: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्टान्न भण्डार

0: नि त्यहाँबाट ल्याउनु पर्ला।
1: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
2: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
0: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
3: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरु पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
3: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।
4: रेडियो आदिखोला 105.4।

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो अनि अन्तिम व्यापारिक विश्राम सँगै स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भागमा। कार्यक्रम गाम्बसीका भागको आजकै सुन्दर व्यवसाय मंगलबार व्यवसायमा रहेर हामी तपाईँहरू समक्ष तपाईँहरूको रोजाईमा रहेका भाका सँगै हाम्रो रोजाईमा रहेका भाकालाई पनि कार्यक्रममा जोड्दै अगाडि बढ्दा बढ्दै अब पनि हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँहरू माझ रहेर यिनी अनि यस्तै मधुर ख्यालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवाद शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरू समक्ष अर्को सुमधुर खालको लोकगीत भाका छोड्दै आजकै व्यवसायबाट म पनि विदा हुन्छु। विदा मागेर जानु पूर्व कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण साथीहरूमा पनि एकमुष्ट आभारको शब्द व्यक्त गर्दै आजकै व्यवसायबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आर्यखोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: रेडियो आदि खुला 105.4
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 98460 86 00।
3: ए आसरा, किन बोलाएको मलाई?
4: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98465154123 र 98066162।
7: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
8: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
7: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साथफेर गर्न पनि सजिलो होस्।
8: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
7: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
8: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला

0: का सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
4: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-6190-004,
6: सम्पर्क मोबाइल 97484-34484।
7: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: नाक छोडी काम कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो।
1: हैन है दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइ रहनु भएको त।
0: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
1: नातिनुस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पुच्छ रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
0: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565866।
2: प्रसन्न मेडिको फर्मा भिरकोट बहिरघारीमा दाखिल आउने सूचना: यही असोज 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाँत दुबी, सेतो दुबी, डन्डेफोर, छेउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरकोट बहिरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 98567971 र 98461008066।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
1: च्या, कस्तो सास गनाएको तिम्रो त,
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
1: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465648622 र 98241440029।
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
6: मोबाइल 98469918921 र 98462939।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाथामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड़, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888।
2: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरित रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरित रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 9856-52191।
3: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9860-21629 र 9861-68251।
6: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
7: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
6: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
7: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने,
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
7: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने,
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
7: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन विभिन्न किसिमका बचत सुविधा भएको।
6: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
7: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेरदी स्याङ्जा।
7: फोन 03-46-46-600।

0: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर कुशल शर्मा आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, चिल्चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 0364140087, मोबाइल 9849701740। स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
3: र मिर्दी करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0364403031, मोबाइल 9856553031।
4: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
6: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा खै पनि।
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
6: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ECG, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: गण्डकी मेडिकल कलेज GMC पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार।
6: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 0363-440-594।
7: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
8: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरिमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
7: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
8: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
7: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
7: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
6: मोबाइल नम्बर 9865019076, 9861971076 र 9917162223।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गराउला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0367414624।

0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
1: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु धुकधुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाली रोग वा बाँकी रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक कोठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 0364-41-44, मोबाइल 98460-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 98135-56496।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको चुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहालो न। अब
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा IPTV र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530 50 र सहयोगका लागि मोबाइल 9800285715 र 9800153051।

0: स्नेहा
1: समयको साथमा जेटु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4
2: रेडियो आदि खोला 105.4

0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री गर्ने ठाउँ
1: सुन्दरहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नु।

तीन बजे को नेपाल खबर में तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज बेलुकी न्यूयोर्क जाँदै प्रधानमन्त्रीको विदाईमा परम्परागत औपचारिक समारोह नहुने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा वर्षा। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै। त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। जलेर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तहरू प्रदर्शनमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै इरान र युक्रेन युद्ध मुख्य एजेण्डा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेज मार्फत न्यूयोर्क जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको यो प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण हो। उहाँले सेप्टेम्बर 24 अर्थात असोज 8 गते महासभाको जनरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको असर, जलवायु न्याय, हिमाली तथा न्यून कार्बन उत्सर्जन गर्ने देशका समस्या र पछिल्लो भोटेकोशी बाढ़ीबाट भएको क्षतिका विषय उठाउने तयारी छ। यसपटक प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा त्रिभुवन विमानस्थलमा परम्परागत औपचारिक विदाई समारोह, गार्ड अफ अनर र रेड कार्पेट नहुने भएको छ। भोटेकोशी बाढ़ीका कारण देश शोकमा रहेका बेला विमानस्थलमा तामझाम नगर्ने प्रधानमन्त्रीको चाहना अनुसार यस्तो निर्णय गरिएको उहाँको सचिवालयले जनाएको छ। यसैबीच कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिइएको छ। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरिएको थियो। सिफारिशका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ। अहिले काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टाको अवधिमा काठमाडौँ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रे लगायतका केही ठाउँहरूमा वर्षा भएको छ। यस्तै कास्की र लमजुङमा पनि सामान्य पानी परिरहेको छ। पछिल्लो 3 घण्टाको अवधिमा सिन्धुपाल्चोकमा 35 मिलिमिटर वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसमविदहरूका अनुसार बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै गएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार यो प्रणाली भोलि रातिदेखि पर्सि बिहानसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा गहिरो न्यूनचापीय क्षेत्रको रूपमा प्रवेश गर्ने सम्भावना छ। यो प्रणालीले नेपालमा रहेको मनसूनी र पश्चिमी वायुसँग अन्तर्क्रिया गर्ने सम्भावना भएकाले ठूलो वर्षा हुने मौसमविदहरूको आकलन छ। मौसम विज्ञान विभागका अनुसार भोलिदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़न सक्ने अनुमान छ। पर्सि 9 गतेदेखि भने असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा धेरै 9 गतेदेखि असर 11 गतेसम्म देशका विभिन्न ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको मात्रा अझ बढ़ी हुन सक्ने महाशाखाको आकलन रहेको छ। त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको छ। यस्तै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धितालले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायीको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठेको बताउनुभयो। यसै गरी सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐन अन्यायपूर्ण र अव्यवहारिक रहेको भन्दै यसप्रति आपत्ति जनाउनु भएको छ। यसैबीच हिजो दिउँसो त्रिपुरेश्वरमा आफूले चलाउने बसमा आगो लगाएर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्त, परिवारजन तथा समर्थकहरूले किर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानूनी कार्यवाही गर्न माग गरेका छन्। अस्पताल परिसरमा प्रदर्शन भएपछि अहिले सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 3 सिस्नेरीका 25 वर्षीय दोङले हिजो दिउँसो त्रिपुरेश्वरको राजधानी विभाग नजिकै आफूले चलाउँदै आएको 2542 नम्बरको हृदयसित यातायातको बसभित्र आगो लगाएका थिए। आगलागीमा शरीरको झण्डे 90% भाग जलेको अस्पतालले जनाएको छ। यस्तै गएको

0: सारमा त्यही ठाउँमा मुगुका 25 वर्षीय गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको पनि ज्यान गएको थियो। नेकपा एमालेको केन्द्रीय समितिको बैठकको दोस्रो दिन आज निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदनलाई लिएर नेताहरूले प्रश्न उठाएका छन्। ललितपुरको भणीमण्डलमा चलिरहेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन्। बैठकको शुरूमा नेताहरू झपट रावल, कृष्ण भक्त पोखरेल, ठाकुर गैरे र कर्ण थापा लगायतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले प्रतिवेदन बैठकमा वितरण गरी त्यसमाथि समेत छलफल गर्नुपर्ने माग गर्नुभएको छ। नेता गैरेले बैठक सञ्चालनको विषयमा समेत प्रश्न उठाउँदै सबै काम अध्यक्षबाटै हुने हो भने सचिवालय र पदाधिकारीको औचित्यबारे प्रश्न गर्नुपर्ने बताउनुभयो। यसैबीच एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई छुट्टै लिखित दस्तावेज समेत बुझाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिं उपहार रू 50,000 को यूरोपेन्स को खरीद में पाँन लकी ड्र कूपन अभी पाँन इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाँन एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन सपना बनी।
1: सुन त मेरो कपड़ा प्याकिंग कर दू त श्यामजी को मिसेसलाई कैंसर उपचार गराउन इंडिया संगे लिएर जानु पर्ने भो।
2: ए हो र अनि सुन्नु त अब कैंसर को उपचार सीएमसी कैंसर इंस्टीट्यूट भरतपुर मा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्यूबिंग भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्यूमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333 4935555।
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। अहिलेसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढ़ी मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा अहिलेसम्म 1,27,02,60,685 तथा हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ। सबै खातामा गरी 15,56,56,28,167 मौजदात रहेको छ। हिमपात र निरन्तर वर्षाका कारण मनासलो गएका आरोहीहरू बीच बाटोबाटै फर्किन थालेका छन्। 2 हप्तासम्म पनि मौसमले साथ नदिएपछि आरोही घर फर्कन थालेका मनासलो हिमाल नजिकैको चुमनुम्री गाउँपालिका एक सामा गाउँका वडा अध्यक्ष कार्मा छेबाङ लामाले राशाचलाई बताउनुभयो। मनासलो क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि 5 फिट बाक्लो हिमपात भएको छ। मनसूनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको अनुमान छ। विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकामा यसपटक भने 2 हप्तादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामाले बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ। मध्यपूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानका प्रयास चलिरहेका बेला ट्रम्पले आज कम्तीमा 11 विश्व नेतासँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। ट्रम्पले राष्ट्रसंघ महासभालाई सम्बोधन गरेपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहम, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की, भेनेजुएलाकी अन्तरिम नेता डेल्सी रोड्रिगेज, डेनमार्ककी प्रधानमन्त्री मेटे फेड्रिकसन तथा ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स फेड्रिक नेल्सेनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसैगरी उहाँले संयुक्त अरब इमिरेट, साउदी अरेबिया, त्यसैगरी ओमान, बहराइन, कुवेत र कतारका प्रतिनिधिसँग पनि सामूहिक भेटवार्ता गर्दै हुनुहुन्छ। भेटवार्तामा इरानसँगको युद्ध, युक्रेन युद्ध, मध्यपूर्वको सुरक्षा अवस्था तथा ऊर्जा र समुद्री मार्गको सुरक्षा लगायतका विषयमा छलफल हुने अपेक्षा छ। इरानसँगको युद्धका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य बढ़ेको र यसले अमेरिकी जनजीवनको लागतमा समेत असर पारेको विषय ट्रम्प प्रशासनका लागि चुनौतीपूर्ण बनेको खबरमा उल्लेख छ। अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंग्याएको छ। जापानमा मंगोलियाले नेपाललाई पहिलो सेटमा 25-23, 25-17 र 25-13 हरायो। नेपालले प्रतियोगितामा कुल 5 खेल खेलेको थियो। समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएको नेपालले त्यसपछि बढ़ेर तर्फको खेलमा किर्गिस्तानलाई 3-0 हराएको थियो। तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 हराएको थियो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंग्याएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज बेलुकी न्यूयर्क जाँदै प्रधानमन्त्रीको विदाईमा परम्परागत औपचारिक समारोह नहुने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा वर्षा। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै। त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। जलेर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तहरू प्रदर्शनमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै इरान र युक्रेन युद्ध मुख्य एजेण्डा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित।
4: रेडियो आदिखोला 105.4
6: सोल्टा सोल्टिनी साइनो थापाएपछि नम्बरीलाई के चाहियो।

0: 觉得了？
1: 无种。
0: 你们来摸山塔子。यो समय त माथि डाडै भरि मसान खेल्ने बेला हो
2: जाने भयो जाऊ

0: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरित रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरित रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 98-560-52-191।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर रा। गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98-469-18-921 र 98-62-39-399।
5: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
6: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
6: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98-560-55-271, 98-468-32-809 र 98-560-50-271।

0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबार का दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
1: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक कुठी दाग दुबी सेतो दुबी डन्डीफोर चिउचिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044 मोबाइल 98460013173।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 10 गते शनिबार। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबार का दिन हाड जोर्नी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोर्नी नशा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ।
1: वहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सिल बढ्ने घाँटी दुख्ने निल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364140051 मोबाइल 98560059।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
2: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
3: अनि कफीको त्यत्रो शोक छ त, त्यसैले आफ्नो करियर किन बनाउँदैनौ त साथी?
2: कसरी र कहाँ?
3: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
2: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
3: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
2: अझै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050041131।
3: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।
4: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
5: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
4: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
5: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आट मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071।
6: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
7: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
6: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
7: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
6: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
7: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0363 590 440 र 9855049440।

0: छोरी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: सरा किन बोलाएको मलाई? हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेर्दीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ फार्म मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
8: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयौ?
9: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
8: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
9: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
8: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
9: अफकोर्स, ब्राइडल

0: मा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
1: नवदुर्गा मिष्ठान भण्डार वालिङाट मोड फोन 0364-41-246 मोबाइल 98-50-50-119 र 98-50-33-246।
2: Entertaining the nation.

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9855308029।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ आठ मोड,
1: फोन 0364141258।
5: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ, अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 0364146696।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: सुख दुःखका तरेलीहरू सँग रम्दै
3: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
2: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
3: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
2: 105.4 मेगाहर्ज।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट

0: सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधेरारी चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98 55 54 963 98 55 55 104 र 98 028 47 723।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
1: सम्पर्क मोबाइल 97-484-34-484।
5: चिउरी घर मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
6: र मिर्दी करिडोर आदिको छेउमा
1: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-55-55-331।
7: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0367441624।

0: Garima Vikas Bank Limited. Access to all.
1: Hello. भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमै प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी शर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9865019076 9861 9076 र 9817 1682 23
4: अरे फेरि नेट स्लो भयो यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो
5: ए भाइ अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर त्यसलाई च्याट्टै छाडिहाल न अब
4: छोड्ने त मन छ नि तर अर्को कुन चाहिँ राम्रो छ र
5: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट
4: ए हो र तर ओल्डलिङ्कमा के पाइन्छ नि
5: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल
4: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस् आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801530051
6: छिटो भनेको वर्ल्डलिङ्क

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएको छु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864021629 र 9864168251।
3: पलङ, लोबी, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
4: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
3: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
4: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9855631966।
5: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापेबी क्या हो, गुनगुनाइरहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव बंगालका विशेषज्ञहरू पनि आउँछन्।
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
7: सम्पर्क लुनिभा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9855685667।
8: चा, कस्तो सास गनाएको तिम्रो त?
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
8: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
8: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
11: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921446029।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर कुशल शर्मा आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिल्चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 0364140087, मोबाइल 98469701-44। स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
4: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
5: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
4: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
5: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
5: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
5: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
5: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
4: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
5: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
5: फोन 0364-40-600।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
6: मोबाइल 98135-56496।

0: घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
7: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
9: रेडियो आदिखोला 105.4।

0: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को बुपू सैनिक आन खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार बुपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुन मार्फत तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ

0: चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जल शूज हाउस वालिंग आठ नया बजार चोकैमा। गोल्ड स्टार कंपनी का पार्टी शूज, स्कूल तथा ऑफिशियल शूज, स्पोर्ट्स शूज, लेडीज जेन्ट्स शूज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरी।
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जल शूज हाउस वालिंग आठ नया बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849718921 र 9862439399।
2: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
3: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551271, 9468323809 र 9855502071।
4: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
4: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल छ। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163। मोबाइल 9841698870।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 10 गते शनिवार।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादि तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071।
3: नमस्कार हल्दर साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनु भयो क्या हो?
4: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
3: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूगोल सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा पनि छ नि।
4: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूगोल सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा उपलब्ध।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165593 5524 5872 7878।
7: प्रसन्न मेडिको फर्मा बिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
8: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाँत दुबी, सेतो दुबी, डन्डीफोर, छिल छिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
9: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले। मोबाइल 9855027971 र 9841600866।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भेरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888।
2: निकै सोचमा पर जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साथीहरू गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
3: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
3: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
3: सुखको गहना दुखको खजना।
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
3: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 9856-55250।
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। यस भिरकोट नगर अस्पताल भिरकोट 1 हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट 1 हेलु स्याङ्जा।
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
4: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 9856-29-440।

0: किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9846211629 र 9846168251।
7: अहिले छोराको बिहे गरेको दही कुराउने लैजानु पर्ने
8: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
7: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन, बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन, के गर्ने होला भनेर सोचिरहेको नि।
8: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
7: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त, दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
9: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
10: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, फोन 0364141246, मोबाइल 9856501619 र 9856333246।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 10 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा छमछम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर

0: एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तलो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 98565266। स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
1: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
2: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
1: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
2: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
2: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364-41-469 र 0364-41-268।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: नहीं, अहिले हाम्रो गर्नेमा छ बजे छ।
1: यस समयको साथमा जेतुन सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरे कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ
2: रेडियो आदि खोला 105.4।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै भोटेपछि बाढ़ी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेलाई।
0: बंगालको खाड़ीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो। नेपालमा पनि भीषण वर्षा हुने सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने।
2: आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफूले जे जति सकिन्छ सतर्क हुने र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ।
1: आयोजनाको लाइसेन्स ओगट्ने र किनबेच गर्ने प्रवृत्तिले लगानी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभाका सांसदहरूको भनाई। खस्किदो मनोबल उकास्न र स्वीकृत लगानी कार्यान्वयनमा ल्याउन सरकारको ध्यान आकर्षण।
0: जापानमा शक्तिशाली सामुद्रिक आँधीपछि 20 लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम।
1: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
3: एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड मज्जाको लगानी गर्ने अवसर।
4: अब लगानी गरौं भविष्यका लागि किनकि अवसर छ सही लगानीको।
3: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
4: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड। 10 वर्षे योजना दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्। बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न शुरू गर्नुहोस्।
3: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
4: थप जानकारीको लागि 98514-03-31 वा 97-650-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
3: अवसर सँगै अघि बढ्दै
4: एनआईसी एसिया क्यापिटल लिमिटेड। अब लगानीको पालो तपाईँको। कृपया योजना

0: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज बेलुका न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री नियुक्त भएपछि यो उहाँको पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री शाहले पर्सी असोज 8 गते महासभाको उच्च स्तरीय जनरल डिबेटलाई सम्बोधन गर्नुहुनेछ। विश्वास, पुनर्स्थापना र रूपान्तरण व्यवस्थापन भन्ने मूल नाराका साथ शुरू भएको महासभामा नेपालको तर्फबाट जलवायु परिवर्तनको असर, हिमाली क्षेत्रको जोखिम र जलवायु न्यायका विषयलाई जोरदार रूपमा उठाउने तयारी छ। विशेष गरी गएको भदौ 10 गते भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालले भएको मानवीय संकट र झण्डै 7 खर्ब 23 अर्ब रूपियाँ बराबरको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउनुहुनेछ। भ्रमणको क्रममा उहाँले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। देश बाढ़ीको शोकमा रहेकाले यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई गार्ड अफ अनर, रेड कार्पेट जस्ता कुनै पनि औपचारिक विदाई समारोह राखिएको छैन। प्रधानमन्त्री असोज 10 गते स्वदेश फर्कने कार्यक्रम छ भने उहाँको अनुपस्थितिमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
5: यस्तै प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच आज बिहान टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषण मुक्त बनाउने विषयमा जोड़ दिनुभएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनु भएको छ। प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका लागि संयुक्त पहलको आवश्यकता रहेको बताउनुभयो। मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरूद्धमा रहेको भन्दै त्यहाँका श्रम मन्त्रीलाई तत्कालै नेपालका श्रम मन्त्रीसँग समन्वय गरी काम अघि बढ़ाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। यसअघि मलेसियाले नेपालका झण्डै 1100 म्यान पावर मध्य 25 कम्पनीलाई मात्रै छनौट गरेको विषय विवादित भएको थियो।
4: बंगालको खाड़ीमा बनेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय प्रणालीको रूपमा उत्तर पश्चिम दिशातर्फ अघि बढ़ेको छ। यसको प्रत्यक्ष असर भारतका तटीय राज्यहरू ओडिशा र उत्तरी आन्ध्र प्रदेशमा देखिन थालिसकेको भारतको मौसम विभागले जनाएको छ। 50-65 किलोमिटर प्रति घण्टाको गतिमा हावाहुरी चल्नुको साथै अत्यधिक वर्षा हुन थालेपछि त्यहाँ विभागले सतर्क रहन भन्दै रेड अलर्ट जारी गरेको भारतीय संचार माध्यमले जनाएका छन्। न्यूनचापीय क्षेत्र ठूलो विनाशकारी आँधी बेहेर चक्रवातका रूपमा विकास भइ नसकेको भए पनि तीव्र हावाहुरी र अत्यधिक भारी वर्षा गराउने शक्तिशाली न्यूनचापीय क्षेत्रको रूपमा देखिएकाले नेपालमा ठूलो वर्षा गराउने प्रश्न भएको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देले बताउनुभयो। उहाँका अनुसार भोलिसम्ममा चक्रवातको रूप लिने सम्भावना छ। चक्रवातले दिशा बदल्ने सम्भावना पनि रहन्छ। त्यसले वर्षाको फरक पार्छ तर असोज 9-11 गते धेरै ठाउँमा भीषण वर्षा हुने प्रश्न छ। मौसम पूर्वानुमान महाशाखाले पनि बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभावले भोलिदेखि नै नेपालमा पानी पार्ने गतिविधि बढ़न सक्ने र 9-11 गतेसम्म भीषण वर्षा हुने अनुमान गरेको छ। नेपालमा आउँदो 24-48 घण्टाभित्र विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई धेरै ठाउँमा मध्यम र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। निरन्तरको वर्षाका कारण पहाड़ी भूभागमा पहिरो जाने र साना खोला नालाहरूमा पानीको बहाव बढ़न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। 3 दिनका लागि लामो यात्रा रोक्न उनीहरूको सुझाव छ। साथै बाली भित्राउने तयारीमा रहेका किसानहरूलाई केही दिनका लागि काम रोक्न र यात्रा गर्दा मौसमको ताजा जानकारी लिन मौसमविदहरूको अनुमान छ। भीषण वर्षाको पूर्वानुमानसँगै सरकारी निकायहरूले पूर्व तयारीका काम थालेका छन्। पूर्व तयारी अन्तर्गत कस्ता काम भइरहेका छन् भनेर साथी सम्झना महर्जनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
6: मनसुनको लागि भनेर हामीले पहिलादेखि नै जुन तयारी गरेका छौँ, जुन जुन मेकानिजमहरू छ, त्यो मेकानिजम नै एक्टिभ हुने हो।

0: Antara jadi satu juga pemadam juga lah yang sekitar di tengah sekitar tu, asal kat ada studio karlang apa ni sekitar gaya sekitar, asal tu yang dijarna.
1: यातायात क्षेत्रकै लागि के विशेष सूचनाहरू निकाल्ने पूर्व तयारीहरू गर्ने के छ
0: अब रेड कलर भनेको सबैभन्दा बढी सतर्क हुनुपर्ने अलि एक्सन नै लिनुपर्ने अवस्था रेड कलर हो रेड कलर पनि आउन त सक्नु भयो अब हाम्रो 9 10 11 भनेपछि अब आज 6 गते छ अझै त्यसको डेन्सिटी अलिकति त्यसको इन्टेन्सिटी अलिकति हाई हुँदै गयो भने अब डिएसएमले रेड कलर पनि लाउन सक्छौँ भन्ने विषय छ अब भयो भने त्यो रेड कलर पनि कुन कुन ठाउँमा अति भारी वर्षा हुन्छ त्यसमा रेड आउन सक्छ त्यो रेड आयो भने चाहिँ हामीले त्यो समयमा चाहिँ पर्टिकुलर ठाउँमा चाहिँ यातायातहरू केही समयको लागि होल्ड गर्ने वा रात्रिकालीन यातायात नगर्ने लगायतका विषयहरू फेरि हामीले अर्को सूचना जारी गरेर सम्बन्धित स्थानीय प्रशासनलाई नै क्षति अधिकार उहाँहरूलाई चाहिँ त्यो गर्नको लागि अनुरोध गर्छौँ के हुन्छ अवस्था त्यो निरन्तर निगरानी गरिरहनु भएको छ डिएचएमले पनि हामीले पनि त्यो अवस्था अलिकति बढी जोखिम देख्छु भने चाहिँ अब त्यो यातायातको विषयमा पनि हामीले बोल्नुपर्ने
1: पाकेको धान लगायत खेती जोगाउनको लागि चाहिँ के भन्दै हुनुहुन्छ यहाँले
0: एकदम ठिक कुरा हुनुभएको छ यो हामीले हेर्दाखेरि चाहिँ मानिस मात्रलाई चाहिँ अलर्ट गरे जस्तो देखिन्छ तर होइन यसले चाहिँ अहिले यहाँले भने जस्तो कृषि क्षेत्रमा भारी वर्षाले बाढी पहिरो होइन अब डुबान लगायतका विषयहरूले चाहिँ खेती योग्य जमिन र अब कृषि उपजलाई पनि यसले हामी नोक्सानी गर्ने सम्भावना त त्यतिकै हुन्छ हामीले डाइरेक्ट कृषिलाई यो गर्ने भनेर भन्दैन हामीले यो अवस्था छ तपाईँहरूले चाहिँ कृषि सम्बन्धी के गर्न हुने नहुने चाहिँ तपाईँहरूले चाहिँ आवश्यकता सूचना दिनुहोस् अवेर गराउनुहोस् भन्ने खालको हुन्छ उहाँहरूले आफ्नो क्षेत्रबाट गर्ने
1: आम नागरिकलाई चाहिँ के सुझाव छ यहाँको
0: अनि सबैले चाहिँ मुख्य रूपमा हामीले यहाँ केन्द्रबाट सूचना दिए पनि अनि हाम्रो गभर्मेन्ट चाहिँ र नन गभर्मेन्ट एजेन्सीहरू चाहिँ विपदमा खटिए पनि मेन चाहिँ हामीले सबैभन्दा कम खेती हुने भनेको चाहिँ आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफ्नो जे जति सकिन्छ सतर्क हुने र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ त्यो भएको भएर गभर्मेन्ट चाहेर पनि प्रत्येक नागरिकसँग भनेको समयमा नपुग्न पनि सक्छ त्यही भएर सबैभन्दा एक नम्बर र प्राइमरी विषय भनेको चाहिँ हामी आफै सतर्क हुने आफै अवेर हुने अरूलाई आफ्नो कम्युनिटीलाई आफ्नो परिवारलाई आफ्ना वरिपरिकालाई पनि सतर्क गराउने सहयोग गर्ने सुरक्षित स्थानमा बस्न र बसाउन सहयोग गर्ने नै हुन्छ अब हामीले एडभाइजरमा जस्तो उल्लेख गरेका छौँ शारीरिक सबै भनेको छ त्यो बेलामा चाहिँ मेन त यात्रा नै नगर्ने होइन सुरक्षित ठाउँ घरैमा बस्दा राम्रो परिहाल्यो भने पनि जस्तो धेरै लङ डिस्टेन्सको यात्रा र रात्रिकालीन यात्रा नगर्दै जस्तो हुन्छ त्यो सँगसँगै हामीले अब आफू कस्तो ठाउँमा बसेको छु आफू चाहिँ बाढीको जोखिम पहिरोको जोखिम वा अन्य कुनै कस्तो चाहिँ विपदको जोखिममा छु आफू रहेको ठाउँ त्यो पनि बुझ्नुपर्ने हुन्छ र त्यही अनुसार आफू चाहिँ प्रति स्थानमा रहनुपर्ने हुन्छ उसलाई जानकारी लिनु पर्यो कतै हिँड्नु पर्यो भने पनि हाम्रो मनसुनको बारेमा जानकारी दिनको लागि बाढीको जानकारी दिन 1155 नम्बर छ त्यसै गरी विपदमा हामीलाई परेमा हामीलाई सहयोग चाहियो भने 1234 नम्बर छ जुन चाहिँ सम्बन्धित सिधेकारलाई भने यसको व्यवस्था छ त्यसै गरी प्रहरीको सहयोग नम्बर र सशस्त्र प्रहरीको 1114 पनि कन्ट्याक्ट गरेर सहयोग माग्न सक्नुहुन्छ
2: उहाँ अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै भोटेकोशी बाढी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई बंगालको खाड़ीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो नेपालमा पनि भीषण वर्षा हुने सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने लगायतका खबर प्रस्तुत
5: गर्यौं नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताको चासो र आकर्षण रहे पनि स्वीकृत लगानीलाई वास्तविक परियोजना र रोजगारीमा रूपान्तरण गर्न चुनौती रहेको छ आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की क्याबले 14 वर्षमा लगानी बोर्डबाट झण्डै 1,67,00,000,000,000 रूपियाँ बराबरको लगानी स्वीकृत भएको भए पनि स्वीकृत रकम मध्ये कति रकम वास्तविक रूपमा परियोजनामा पुगेको छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको बताउनुभयो। उहाँले स्वीकृत लगानी र परियोजना कार्यान्वयनमा जाने रकमबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै स्वीकृत लगानीलाई उत्पादन, रोजगारी र देशको आमदानीसँग जोड्नुपर्नेमा जोड़ दिनुभयो। प्रमुख कार्यकारी अधिकृति उक्याबले लगानी बोर्डलाई परियोजना कार्यान्वयनमा केन्द्रित डेलिभरी युनिटका रूपमा विकास गर्ने प्रयास भइरहेको समेत बताउनुभयो।
2: सांसदहरूले भोटेकोशी बाढ़ीबाट प्रभावितको पुनर्वास, स्वास्थ्य सेवामा समान पहुँच, जलवायु परिवर्तन, प्राकृतिक विपद पूर्वाधार तथा यातायात लगायत सामाजिक समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद परशुराम तामाङले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकका लागि तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसद जनक सिंहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालले जलवायु परिवर्तन कारण भोगिरहेका बाढ़ी पहिरो लगायत समस्यालाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनुभयो। सांसदहरूले संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी हक अनुसार सबै नागरिकलाई समान रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। यसैबीच त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचार क्रममा ज्यान गएपछि घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वर घटना सामान्य नभएको भन्दै उच्च स्तरीय न्यायिक छानबिन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेले चालकहरूलाई मनोवैज्ञानिक ज्ञान र जनचेतना दिने कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो।
5: यस्तै अर्जुन दोङको ज्यान गएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गर्दै उनका आफन्त तथा समर्थकले आज किर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानूनी कार्यवाही तथा पीड़ित परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिन माग गरेका छन्। यस्तै सभामुख डोलप्रसाद अर्यालले आज सदनको कार्यवाहीलाई मर्यादित र उत्कृष्ट बनाउन निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले संसदको काम कार्यवाहीलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभयो। सभा सञ्चालनका क्रममा सांसदहरूले नियमावलीका प्रावधानको ख्याल राख्नुपर्नेमा जोड़ दिँदै उहाँले सभालाई व्यवस्थित र मर्यादित बनाउन सदनका प्रत्येक सदस्यको साझा कर्तव्य र दायित्व रहेको प्रश्न पार्नुभयो।
2: रसुवा बाढ़ीबाट क्षतिग्रस्त गल्छी स्याप्रोबेसी सड़क खण्डमा असोज महिनाभित्र गाड़ी संचालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क विभागका अनुसार अहिले धेरैसो ठाउँमा सड़क मरमतपछि यातायात संचालनमा आइसकेको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले गल्छी स्याप्रोबेसीसम्मको सड़क दशैंसम्ममा संचालन गर्ने गरी काम भइरहेको बताउनुभयो। उहाँका अनुसार धादिङ नुवाकोट जोड्ने कल्पो खोलामा अस्थायी मरमत सकिएर गाड़ी संचालन भइसकेको छ। अहिले स्थायी मरमतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायले काम शुरू गरिसकेका छन्। मा झण्डै 200 मिटर सड़क बाढ़ीले कटान गरेकामा ब्याग कटिङ गरी गाड़ी संचालनमा ल्याइसकेको छ। साथै नुवाकोटको देवीघाटमा पनि नेपाली सेनाले बेली ब्रिज जडान गरिसकेकाले गल्छीदेखि बिदुरूसम्म गाड़ी संचालन हुन थालेको छ।
5: भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। अहिलेसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढ़ी मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकमा अहिले 11,27,02,60,685 तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ। सबै खातामा गरी 15,06,56,28,167 मौजदात रहेको छ।
2: शेयर बजार सामान्य बढ़ेको छ। डाटा सेन्टरमा साइबर आक्रमण भएको कारण हिजो नखुलेको शेयर बजार यो हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार परिसूचक निफ्टी 7.06 अंकले बढ़ेर 2,654.28 बिन्दुमा पुगेको छ। आज अन्य समूहमा 1.36% वृद्धि भएको छ। बैंक, विकास बैंक, होटल तथा पर्यटन लगानी, जीवन बीमा र माइक्रो फाइनेन्स समूह सामान्य बढ़ेका छन्। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। अघिल्लो कारोबार दिन अर्थात गएको शुक्रबार 6,74,00,00,000 रूपियाँ कारोबार भएकोमा आज 356 कम्पनीका 2,15,00,00,000 किता शेयर 7,05,00,00,000 रूपियाँमा किनबेच भएको छ।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल सहित 8 जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाबाट पालुङ माझ फाल हुँदै रूकुमसम्म जोड्ने मोटर बाटो निर्माणमा अनियमितता भएको दावी गरेको छ। अख्तियारको दावी अनुसार आर्थिक वर्ष 2078-79 को बजेट दुरूपयोग भएको छ। कम रकम कबुल्ने कम्पनीलाई ठेक्का दिनुपर्नेलाई अयोग्य ठहराई 1,08,00,00,000 रूपियाँ कबुल्ने छल निर्माण सेवालाई ठेक्का दिँदा अनियमितता भएको अख्तियारको आरोप छ। झण्डै 34 लाख रूपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का नदिएर 1,08,00,000 रूपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिँदा 73,61,00,000 रूपियाँ अनियमितता भएको अख्तियारको आरोप छ।
2: निर्वाचन आयोगले आउँदो चुनावको लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ़ाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दावी विरोध दर्ता गर्न असोज 12 गतेसम्मको समय दिएको छ। सार्वजनिक गरेको प्रारम्भिक मतदाता नामावलीमा गएको भदौ 15 गतेसम्म मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरेको आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार नामावलीमा आफ्नो नाम, थर, जन्ममिति लगायत व्यक्तिगत विवरणमा त्रुटि भए सम्बन्धित मतदाताले आफ्नो वेबसाइट मार्फत अनलाइन निवेदन दिएर सच्याउन सक्नेछन्।
5: गाड़ी चालक अनुमति पत्र लाइसेन्स वितरणलाई थप व्यवस्थित र सहज बनाउन त्रिपक्षीय सम्झौता भएको छ। आज यातायात व्यवस्था विभाग, हुला सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको हो। सम्झौता अनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा गाड़ी दर्ता प्रणाली मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीबाट लाइसेन्स छपाई हुने व्यवस्था गरिएको छ।
2: यसैबीच कोशी राजमार्ग अन्तर्गत शंखासभा सदरमुकाम खाँदबारी तुमलिङटार र सभाखोला सड़क खण्ड दैनिक 9 घण्टा बन्द गरिएको छ। सदरमुकाम खाँदबारी तुमलिङटार सभाखोला सड़क खण्डको झण्डै 17 किलोमिटर कालोपत्र सड़क मर्मत तथा चौडा गर्न गाड़ी बन्द गरेको सड़क डिभिजन कार्यालय तुमलिङटारका निमित्त प्रमुख इन्जिनियर मनोज कुमार मण्डलले बताउनुभयो। खाँदबारीबाट सभाखोलासम्मको सड़क खण्ड कालोपत्रे तथा चौडा गर्न असोज 6 गतेदेखि 30 गतेसम्म गाड़ी बन्द गरेको कार्यालयले जनाएको छ। त्यस प्रखण्डमा बिहान 8 बजेदेखि दिउँसो 12 बजेसम्म र दिउँसो 1 बजेदेखि बेलुका 6 बजेसम्म कालोपत्र सड़क चौडा गर्न गाड़ी सञ्चालनमा रोक लगाएको सड़क डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: कृषि मन्त्र नार्कसँग
7: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सतर्कता अपनाऊ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसैमाथि समेत छलफल गर्नुपर्ने माग उठेको छ। ललितपुरको भनीमण्डलमा बैठकको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रममा यस्तो माग गरेका हुन्। बैठकको शुरूमै चपट रावल, कृष्ण भक्त पोखरेल, ठाकुर गरे र कर्ण थापा लगायतका नेताहरूले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन केन्द्रीय सदस्यहरूलाई वितरण गरेरै त्यसैमाथि समेत छलफल गर्नुपर्ने माग गर्नुभएको थियो। नेताहरूले पार्टीको नेतृत्वको शैली, निर्णय प्रक्रिया र संगठन संचालनको पद्धतिमाथि समेत प्रश्न उठाएका छन्। संस्थागत विधि पद्धतिलाई बलियो बनाउनुपर्ने तथा पार्टीभित्र आन्तरिक लोकतन्त्र र समूहगत निर्णय प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा उनीहरूको जोड़ छ। नेता ठाकुर गैरेले बैठक सञ्चालनको विषयमा समेत प्रश्न उठाउँदै सबै काम अध्यक्षबाटै हुने हो भने सचिवालय र पदाधिकारीको औचित्यबारे प्रश्न गर्नुपर्ने धारणा राख्नुभयो। बैठकमा बोल्ने धेरैजसो नेताहरूले पार्टीको संगठनात्मक संरचना, कार्यशैली र नेतृत्वको व्यवहारमा सुधार आवश्यक रहेको बताएका छन्। नेताहरूले जनअपेक्षा र तल्लो तहका कार्यकर्ताको भावनालाई सम्बोधन गर्न पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको बताए। उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई छुट्टै लिखित दस्तावेज बुझाउनु भएको छ। केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले बैठकमा पार्टीको निर्वाचन समीक्षा, पुनर्गठन, नेतृत्वको कार्यशैली तथा आन्तरिक निर्णय प्रक्रियाबारे थप छलफल हुनेछ।
3: नेपाली कम्युनिष्ट पार्टीले विभिन्न कम्युनिष्ट घटक तथा विचार मिल्ने दल वा समूहसँग पार्टी एकताका लागि पहल गर्न 3 सदस्यीय वार्ता समिति गठन गरेको छ। आज बसेको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरूङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेको वार्ता समिति गठन गरेको हो। समितिलाई विचार र राजनीतिक दृष्टिकोण मिल्ने कम्युनिष्ट घटक वा समूहसँग पार्टी एकताका लागि वार्ता र पहल गर्ने जिम्मेवारी दिएको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार एउटै कम्युनिष्ट पार्टी निर्माणको फलस्वरूप सबै पक्षसँग वार्ता गरिनेछ। पार्टीको आजदेखि शुरू भएको केन्द्रीय कार्य संयोजन समितिको बैठकले विभिन्न 8 मुद्दालाई एजेण्डाका रूपमा अघि सारेको छ।
4: निर्वाचन आयोगले आउँदो चुनावका लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ़ाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दावी विरोध दर्ता गर्न असोज 12 गतेसम्मको समय दिएको छ। सार्वजनिक गरिएको प्रारम्भिक मतदाता नामावलीमा गएको भदौ 15 गतेसम्म मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरिएको आयोगले जनाएको छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफी मिनालाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीशहरू शारदा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफी मिनाह विरूद्ध परेको रिट निवेदन खारेज गरेको हो। रिट खारेज भएसँगै राष्ट्रपतिको निर्णय सदर भएको हो। 2080 सालको जेठ 2 गते सर्वोच्च अदालतले टिकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। त्यसको 2 साता नबित्दै गणतन्त्र दिवसका दिन राष्ट्रपतिले उहाँलाई सजाय माफी गर्नुभएको थियो। यसैबीच सर्वोच्च अदालतले भरत मोहन दाहाललाई 24 घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई बन्दी सम्बन्धी उपस्थित गराई लिखे जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदकारले सहित विपक्षीका नाममा आदेश दिएको हो।
4: विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कूटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले जलवायु कूटनीतिक शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र त्यसबाट उत्पन्न प्रभावले नेपालको संस्कृति, सभ्यता र अस्तित्वमै चुनौती थपिँदै गएको भन्दै जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन तथा जलवायुजन्य विपदको प्रतिकारका लागि शाखा स्थापना गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले बताउनुभयो। प्रवक्ता छेत्रीले शाखाले जलवायु कूटनीतिसँगै जलवायुजन्य विपद आफतको मूल्याङ्कन वैज्ञानिक तथ्य तथा तथ्याङ्क संकलन र सम्बन्धित निकायसँग समन्वयको काम समेत गर्ने बताउनुभयो। उहाँका अनुसार शाखाले जलवायु कूटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, जलवायु परिवर्तन र त्यसको प्रभावबारे संस्थागत रूपमा काम गर्ने र जलवायु प्रतिकारका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढ़ाउनेछ।
3: आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकालेर क्यान्सर, पाइल्स लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट शत प्रतिशत निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यान आकर्षण भएको जनाएको हो। परिषदका अनुसार यस्ता गतिविधिले आम नागरिकलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानून विपरीत यस्ता गतिविधि सञ्चालन वा गराएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छनीय काम गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने जनाएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। जापानको कान्तो प्रान्तमा शक्तिशाली सामुद्रिक आँधीले जनजीवन प्रभावित बनाएपछि झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सर्न भनिएको छ। जापानको मौसम विज्ञान विभागले केही क्षेत्रमा तत्काल जीवनका लागि खतरा हुन सक्ने चेतावनी दिएको छ। टाइफुन नामको आँधीका कारण आएको तीव्र हावाहरूले 50,000 भन्दा बढ़ी घरमा विद्युत सेवा अवरूद्ध भएको छ। सयौं उडान रद्द भएका छन् भने विभिन्न क्षेत्रमा रेल सेवा प्रभावित भएको छ। प्रभावित क्षेत्रमा प्रति घण्टा 130 किलोमिटरको गतिमा निरन्तर हावा चलिरहेको बीबीसीले जनाएको छ। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम समेत बढ़ेको अधिकारीहरूले बताएका छन्। आदिका कारण जापानमा विभिन्न कार्यक्रम समेत रद्द भएका छन्। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले उद्धार तथा राहतका लागि उच्च सतर्कताका साथ काम गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपाल मंगोलियासँग 25-23, 25-17 र 25-13 सेटमा पराजित भएको हो। यो हारसँगै नेपाली महिला भलिबल टोली प्रतियोगितामा 12 स्थानमा रहँदै यात्रा टुंग्याएको छ। प्रतियोगितामा नेपालले कुल 5 खेल खेलेको थियो। समूह चरणमा नेपाल जापान र इण्डोनेसियासँग पराजित भएको थियो। त्यसपछि वरियताका लागि भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 सेटमा हराएको थियो। एसियाली खेलकुदको महिला भलिबलमा सहभागी 13 टोली मध्ये नेपाल 12 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै भोटेको श्री बाढ़ी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहकको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई।
3: बंगालको खाड़ीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो। नेपालमा पनि भीषण वर्षा हुने, सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने।
4: आयोजनाको लाइसेन्स ओगट्ने र किनबेच गर्ने प्रवृत्तिले लगानी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभाका सांसदहरूको भनाई। खस्किदो मनोबल उकास्न र स्वीकृत लगानी कार्यान्वयनमा ल्याउन सरकारको ध्यान आकर्षण।
3: जापानमा शक्तिशाली सामुद्रिक आँधीपछि 20 लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम।
4: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी हृदय रिमाल र भजेन्द्र बसेल पनि विदा हुन्छौं। आउँदो बिहिबारदेखि सम्भावित वर्षा हुन सक्ने भएकोले जोखिम घटाउन उपायहरू खोज्न थालौं।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioaandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भर पर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। नेपाली कांग्रेसको 15 अधिवेशन अन्तर्गत भोलि पालिका अधिवेशन हुँदै स्याङ्जामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास। स्याङ्जाको आँधी खोला गाउँपालिकाभित्र रहेका विद्यालयहरूमा स्मार्ट बोर्डबाट एआई प्रविधिबाट पठन पाठन र दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदीभाइ धरौटीमा रिहा। आँधी खोला खबर अब विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत भोलि हुने गाउँ तथा नगर अधिवेशनमा संघका पालिकाहरूमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ। सर्वसम्मत हुन नसके निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने तयारी अघि बढ़ाइएको नेपाली कांग्रेस संघका प्रवक्ता भरत प्रसाद लम्साले बताउनुभयो। पालिका तहका अधिवेशनका लागि निर्वाचन अधिकृत सहभागी र आवश्यक निर्वाचन सामग्रीको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। जिल्ला प्रवक्ता लम्सालका अनुसार निर्वाचनका लागि आवश्यक सामग्री सम्बन्धित स्थानमा पुर्याइसकिएको छ। मतदान केन्द्र र निर्वाचन अधिकृतको व्यवस्थापन समेत गरिएको छ। पालिका तहका सबै निर्वाचन निर्विरोध वा निर्वाचन मार्फत सम्पन्न गर्ने तयारी छ। एकै दिन उम्मेद्वारी दर्ता दावी विरोध र निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सामान्य अवस्थामा जस्तो औपचारिक उद्घाटन कार्यक्रम गर्ने सम्भावना कम रहेको उहाँले बताउनुभयो। निर्वाचन आयोगले बिहानैदेखि उम्मेद्वारी दर्ता लगायतको कार्यपालिका सार्वजनिक गर्ने र त्यसपछि मतदान तथा मतगणनाको प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। सहमतिको प्रयासका क्रममा केही पालिका सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको उहाँले बताउनुभयो। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशन अन्तर्गत गाउँ नगरका अधिवेशन, प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र केही केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। संशोधित कार्यतालिका अनुसार गाउँ नगरका अधिवेशन असोज 7 गते, प्रदेश सभा तथा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते र केन्द्रीय महाधिवेशन असोज 16 र 19 गतेसम्म कार्यक्रम गर्ने कार्यतालिका छ। संघमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 1 र 2 गरी दुईवटा निर्वाचन क्षेत्र छन्। क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने र ती प्रतिनिधिले केन्द्रीय कार्य समिति चयनका लागि मतदान गर्ने प्रक्रिया रहेको नेपाली कांग्रेस संघका सहसचिव ध्रुव बन्द पौड्यालले बताउनुभयो। उहाँका अनुसार 11 पालिका रहेको संघमा पालिका पालिकामा गाउँ नगरहरूको अधिवेशन हुनेछ। महाधिवेशन प्रतिनिधि चयनमा विभिन्न समूह र क्लस्टरका आधारमा प्रतिनिधित्व हुने व्यवस्था रहेको छ। स्याङ्जाको आँधी खोला गाउँपालिकाभित्र रहेका विद्यालयहरूमा स्मार्ट बोर्डबाट एआई प्रविधिबाट पठन पाठन गराउन थालिएको छ। संघीय सरकारको विशेष अनुदान पालिकाभित्र रहेका विद्यालयहरूमा कक्षा 8 देखि माथिका कक्षामा स्मार्ट बोर्डमा पढ़ाउन थालिएको हो। पालिकाले संघीय सरकारको विशेष अनुदानमा उपलब्ध गराएको 1,65,00,000 रूपियाँमा 1,40,00,000 स्मार्ट बोर्ड, प्रोजेक्टर, कम्प्यूटर, प्रिन्टर र विद्युतीय हाजिरी मेसिन खरिद गरेर विद्यालयलाई दिएको छ। भित्र रहेका 11 मावि र 1 गुरूकुलम विद्याश्रममा विद्यार्थीको अनुपातमा आवश्यकता अनुसार 1 देखि 3 सम्म 26 स्मार्ट बोर्डहरू प्रदान गरिएको छ। त्यस्तै गरी 1 आधारभूत विद्यालय र 7 माविमा 1-1 गरेर 8 प्रोजेक्टर, 9 आधारभूत विद्यालयमा 1-1 कम्प्युटर र 7 आविमा 1-1 प्रिन्टर पालिकाले दिएको बताएको छ। पालिकाभित्र रहेका 19 आवि, 1 गुरूकुलम र 11 मावि गरेर 31 विद्यालयलाई 1-1 विद्युतीय हाजिरी मेसिन पनि प्रदान गरिएको छ। गाउँपालिका अध्यक्ष विश्वनाथ पौड्यालले पालिकाभित्रका विद्यार्थीलाई नयाँ प्रविधिबाट पढ़ाउने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको बताउनुभयो। समय प्रविधि र सिद्धान्तसँग चल्न नसके विश्व बजारमा प्रतिस्पर्धा गर्न नसकिने बताउँदै पौड्यालले गाउँपालिका अन्तर्गतका विद्यालयमा अबको सिकाई एआई प्रविधिबाट हुनुपर्छ भनेर डिजिटल सामग्री विद्यालयलाई प्रदान गरेको बताउनुभयो। काण्डमा झुटा विवरण पेश गरी दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ परेका युवक र उनका दिदी धरोटीमा रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरका अनुसार गल्याङ नगरपालिका दुईका 26 वर्षीय मधु थापा र उहाँकी 45 वर्षीय दिदी सपना थापा पक्राउ पर्नु भएको थियो। प्रहरीका अनुसार मधु थापाले 65 साल असार 19 गते जिल्ला प्रशासन कार्यालयबाट आफ्नो नाममा नेपाली नागरिकता लिनुभएको थियो। त्यसपछि उहाँले नक्कली एसएलसी शैक्षिक प्रमाणपत्र तयार गरी झुटा विवरण पेश गरेको आरोप छ। अनुसन्धानका क्रममा उहाँले अर्का व्यक्तिलाई बुवा कायम गरी आफ्नो नाम कुशल थापा र फरक जन्ममिति राखेर 2072 मंगिर 4 गते सोही कार्यालयबाट नेपाली नागरिकता लिएको खुलेको प्रहरीले जनाएको छ। कुशल थापाको नाममा राहदानी समेत लिएको विषयमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रहरीलाई पत्रचार गरेको थियो। पत्र प्राप्तका आधारमा प्रहरीले 2082 चैत्र 15 गते नागरिकता र लिखित सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढ़ाएको थियो। मधु थापालाई 2083 भदौ 8 गते र दोहोरो नागरिकता शनाखत गरेको आरोपमा उहाँकी दिदी सपिना थापालाई भदौ 31 गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश तथा अवस्थीले बताउनुभयो। उहाँका अनुसार अनुसन्धान र कानूनी प्रक्रिया पूरा गरेपछि दुवैजनालाई असोज 5 गते सैन्य जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतको आदेश अनुसार मधु थापालाई 2,25,000 रूपियाँ र सपिना थापालाई 1,25,000 रूपियाँ धरौटी बुझाएर रिहा हुनुभएको प्रहरीले जनाएको छ। प्रहरीले व्यवहारिसे बन्दक बरामद गरेको छ। प्रहरीले वालिङ 11 जुवानखोला स्थित भित्री सड़क खण्डमा व्यवहारिसे बन्दक फेला पारेको थियो। वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी सहायक निरीक्षक मन रूपा मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवानखोला स्थित वालिङ सोरेक भित्री सड़क खण्डको नालीमा व्यवहारिसे अवस्थामा रहेको बेसावुत एक नाले भरूवा बन्दुक फेला पारेको थियो। उक्त व्यवहारिसे बन्दुकको थप अनुसन्धान कार्य अगाडि बढ़ाएको प्रहरीले जनाएको छ। त्यस्तै अस्थायी प्रहरी बेट रामबाचाबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ। वालिङ एक रामबाचा स्थित सिद्धार्थ राजमार्गमा G1T4489 नम्बरको ट्र्याक्टरले अवैध रूपमा गिटी बालुवा मेस्कट ओसार पसार गरेको अवस्थामा फेला पारेको थियो। उक्त ट्र्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि वालिङ नगरपालिका पठाइएकोमा नगरपालिकाले 3,000 रूपियाँ जरिवाना तिराएर छाडेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा पुतेलबजा नगरपालिका 7 स्थित मोहरिया कालिका मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। मन्दिर परिसरमा सरसफाई र स्वच्छता प्रवर्धन गर्ने उद्देश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पुतेलबजा नगरपालिका वडा नम्बर 7 का अध्यक्ष कृष्ण आले मठ मन्दिरको सरसफाईले नयाँ पुस्तामा सकारात्मक प्रभाव पारेको बताउनुभयो। उहाँले रचनात्मक र उदाहरणीय कार्यमा जोड़ दिनुभयो। सरसफाई कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विश्वनाथ पौडेल र उपाध्यक्ष कृष्ण गुरूङले शुभकामना मन्तव्य राख्नु भएको थियो। सरसफाईमा जिल्ला प्रहरी कार्यालय माताहत प्रहरी चौकी पौडी गाउँका प्रहरी सहायक निरीक्षक रविन पोखरेल सहित प्रहरी तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको सहभागिता थियो। रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। अर्घाखाँचीमा बदेलले खेतबारीमा लगाएको अन्नबाली तरकारी र फलफूलमा क्षति पुर्याउन थालेपछि बदेल मार्ने शिकार अनुज्ञापत्र लाइसेन्सका लागि 29 जनाले आवेदन दिएका छन्। आवेदन परेको लामो समय बितिसक्दा पनि अनुज्ञा स्वीकृत नहुँदा किसान भने बाली जोगिने दिनको प्रतीक्षामा छन्। डिभिजन वन कार्यालय अर्घाखाँचीले वन्यजन्तुबाट हुने बाली नालीको क्षति न्यूनीकरणका लागि हात हतियार राख्ने अनुमति भएका इच्छुक नेपाली नागरिकताबाट शिकार अनुज्ञा पत्रका लागि आवेदन माग गरेको थियो। कार्यालयले गत भदौ 5 गते सूचना प्रकाशन गरी जिल्ला शिकार अनुज्ञा पत्रका लागि निवेदन आह्वान गरेको थियो। डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काका अनुसार आवेदन दिने 29 जना मध्ये जिल्लाभित्रका 3 जना मात्रै छन्। संगलित निवेदन जिल्ला सुरक्षा समितिमा छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढ़ाइएको छ। समितिले शिकारका लागि कुन क्षेत्र तोक्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा माथिल्लो निकायमा लेखी पठाएको छ। जिल्ला सुरक्षा समितिका सदस्य एवं जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिस्तीले प्रक्रिया पूरा भएका कागजात माथिल्लो निकायमा पठाइएको बताउनुभयो। बन्दैलको उपद्रोका कारण किसानले भने तत्काल समस्या समाधान नहुने अपेक्षा गरेका छन्। मालारानी गाउँपालिका 5 आरूखोरमा शुभाकर खत्रीका अनुसार रातको समयमा बदेल बारीमा पसेर पाक्दै गरेको अन्नबाली नष्ट गरेको छ। किसानका अनुसार आउँ दिउँसो बदेल बाँदरको समूहले अन्नबालीमा क्षति पुर्याउने र राति बदेलले नोक्सान गर्न थालेपछि खेती जोगाउन किसानलाई मुस्किल परेको छ। वन कार्यालयका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली 2030 नियम 9(1) अनुसूची 1 तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 दफा 11 बमोजिम शिकार अनुज्ञापत्र वितरणको तयारी गरिएको हो। कार्यालयले जारी गरेको सूचना अनुसार अनुज्ञापत्रका लागि 7,000 रूपियाँ राजस्व र एउटा बन्देल मारे बापत थप 5,000 रूपियाँ राजस्व तिर्नुपर्नेछ। बागलुङ बजारमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ। साल ट्रेडिङ कर्पोरेशन लिमिटेड बागलुङ शाखाले छूट मूल्यमा चिनी नुन र तोरीको तेल तथा आटा बिक्री गर्न सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। आउँदै गरेको दशैं तिहार छठ पर्व लगायतका चाडपर्वमा नागरिकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले कार्यालय परिसरमा पसल सञ्चालनमा ल्याएको छ। बागलुङ चार उपल्ला चौरी स्थित कार्यालयमा असोज 5 कार्तिक 30 गतेसम्म सुपथ मूल्य पसल सञ्चालनमा रहेको साल ट्रेडिङ कर्पोरेशन बागलुङका कार्यालय प्रमुख मनोज कुमार श्रेष्ठले बताउनुभयो। बजार मूल्यभन्दा चिनीमा प्रति किलो 30 रूपियाँ, नुनमा प्रति किलो 2 रूपियाँ र शुद्ध तोरीको तेलमा प्रति लिटर 45 रूपियाँ छोड़ दिइएको छ। उक्त पसलबाट चिनी प्रति किलो 100 रूपियाँ, नुन प्रति किलो 24 र शुद्ध तोरीको तेल प्रति लिटर 380 रूपियाँमा बिक्री भइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो। प्रति व्यक्ति अधिकतम 5 किलो चिनी, 5 किलो नुन र 5 लिटर तेल खरिद गर्न सक्नेछन्। त्यस्तै आटा प्रति किलो 70 रूपियाँका दरले 5 किलोका 350 रूपियाँमा बिक्री भइरहेको छ। सुपथ मूल्य पसल सार्वजनिक बिदाका दिन बाहेक कार्तिक 30 गतेसम्म सञ्चालन हुनेछ। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत भोलि पालिका अधिवेशन हुँदै संघमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास। संघको आधी खोला गाउँपालिकाभित्र रहेका विद्यालयहरूमा स्मार्ट बोर्डबाट एआई प्रविधिबाट कठिन पाठन र दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदीभाइ धरोकीमा रिहा। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

नदीखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदिखोला 105.4
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना एस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जा।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली खार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ। प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 06961900004,
4: सम्पर्क मोबाइल 97484434।
5: चोरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भन्दियो भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
6: मोबाइल नम्बर 98560054313 र 98143348।
7: मूल्य होइन स्वास्थ्य रोजौ।
8: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
9: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमेट प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 98560119076, 98161796076 र 98170082123।
7: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
7: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पाधिरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्री को आधिकारिक डीलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्री में 2-5 वर्ष सम्म को वारेन्टी रहेको छ।
11: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल
12: कामना इलेक्ट्रिकल। वालिङ आठ जैसु मन्दिरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
13: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460151।
14: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
15: होइन रे दाई, बिमारले फेरि च्यापी कि क्या हो, गुनगुनाइ रहनु भएको छ त।
14: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
15: नातिनुहोस् न दाई, वालिङ आठ मिर्गी खरिदुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
16: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
15: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
16: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98560-85667।
17: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
15: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
17: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
15: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
17: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
15: हरेक दिन अनुभवी एमबीबीएस डाक्टर द्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
17: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
15: मुटुको जाँच, ईसीजी सेवा,
17: भाँचिएको हड्डी प्लास्टर सेवा,
15: डिजिटल एक्सरे सेवा,
17: चिरफार गर्ने,
15: थाइराइड जाँच,
17: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
15: सर्वसुलभ फार्मेसी सेवा।
17: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
15: फोन नम्बर 0364-41-87, मोबाइल 98460-71-7147।
18: चिया कस्तो सास गनाएको तिम्रो त,
19: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
18: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
19: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
18: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
20: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
15: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465648622 र 98241-4049।
21: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
15: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
21: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोशाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
1: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
21: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
1: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
21: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
1: आजै सम्पर्क गर्नुहोस्।
21: सम्पर्क सफल फर्निचर उद्योग, भेरकोट छ सुन्दर बजार, वालिङ एक रामबाच्छा, सोरुम भेरकोट एक बैरघारी मेन रोड, वालिङ आठ मोड, वालिङ नगरपालिका जाने बाटो।
1: सम्पर्क मोबाइल 9856303988।
22: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
23: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
22: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
23: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैङ्कको ओह्रालोमा।
22: मोबाइल 9815356496।
24: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
21: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
24: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
21: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
24: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
21: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
24: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
25: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटु रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
21: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-44-5094।
26: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
24: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
26: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
25: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
27: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
25: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
28: सुन्नुहोस् न,
2: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
3: यस समयको साथमा जेतु सुनचादी पसल भोसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दैछ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।
4: सुख दुख का तरेलीहरू सँग रम्दै
5: तपाईकै अन्तरमनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहने
4: तपाईको मनको टुकटुकी आदि खोलाको स्पन्दन।
5: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
4: 105.4 मेगाहर्ज।
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
7: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
7: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
7: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
7: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
6: मोबाइल नम्बर 98 0661 48 870 र 98 6 65 94 497।
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
9: होइन के भयो र किन हल्लाखोर गरेको हो?
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
9: ए कुरो त्यस्तो भयो, फिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
9: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। त्यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
8: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98 55 54 963, 98 55 55 104 र 98 028 47 723।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्ने भएको? एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल म

0: भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन्ड वाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9141443432।
0: मूल्य होइन स्वास्थ्य रोजौ।
2: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9873707071। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9846086005।

0: घरी पैसा राख्न गयो, घरै निकाल्न, घरै बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ समृद्धि स्याङ्जा।
1: फोन 0364-40-600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0364-41-258।
4: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364-41-696।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने सर्वोच्चको ठहर, दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार प्रसार नगर्न अनुरोध, प्रतिनिधि सभाको नियम पालना गर्न सांसदहरूलाई सभामुखको ध्यान आकर्षण।
1: प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको विषयमा निष्पक्ष छानबिन गर्न माग, ट्राफिक प्रहरीलाई संयमता अपनाउन सांसदहरूको माग।
2: तलब खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
0: आगामी खेती सिजनमा किसानलाई रासायनिक मलको अभाव हुन नदिने सरकारको तयारी, बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने इन्जिनियर एसोसिएशनको निर्णय, बुधबार बेलुकादेखि नै देशका अधिकांश भागमा वर्षा शुरू हुने।
3: बुधबार जाति र बिहिबारदेखि नै विशेष गरी देशका पूर्वी भूभाग कोटी, मधेस, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेछ।
0: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयलाई बालमैत्री बनाउनुपर्छ तर अनुशासन विहीन होइन, शिक्षा नियमावलीको 10 संशोधनले शिक्षकलाई कर्तव्य निर्वाहमा डराउने, प्रधानाध्यापकलाई निर्णयमा हिचकिचाउने अवस्थामा पुर्याउनु हुँदैन, विद्यार्थीलाई असल बनाउने, असल जीवनशैली अपनाउन दिशा निर्देश गर्ने काम विद्यालयले गर्नैपर्छ, अहिले त्यही वातावरण विद्यालयमा पाइँदैन। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज साँझ जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यस अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
6: अब आउँदो दुई तीन दिनपछि चाहिँ नेपालमा पनि यो जुन अस्ति बंगालको खाडीमा सृष्टि भइरहेको न्यून चापीय प्रणाली छ, त्यसको असर चाहिँ नेपाली सम्भावना रहेको छ। बुधबार जाति र बिहिबारदेखि नै पूर्वी भूभाग कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेको छ भने यो असोज 9 गतेदेखि 11 गते कुरा गर्नु पर्दाखेरि चाहिँ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चाहिँ हावाहुरी भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको सबै सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन चाहिँ हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना तथा कर्णाली प्रदेशका पनि थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
5: मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाका गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूलो तथा ठूला तथा साना नदीमा, नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायलाई निर्देशन दिएको छ। प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसी,
7: यही असोज 9 देखि 12 गतिसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनतम व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रूम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
5: विशेष गरी नदी तथा खोलाको आसपास पहिरोको जोखिम भएका बस्ती र सड़क क्षेत्रमा बसोबास तथा यात्रा गर्नेहरूले मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालिन शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयर्क प्रस्थान गरेको छ। कतार एयरवेजको विमानस्थल मार्फत दोहा हुँदै नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कतर्फ गएको हो। 4 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 सम्बोधन गर्दै गर्ने कार्यक्रम छ। भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा नेपालको तर्फबाट प्रधानमन्त्रीले राष्ट्र संघको ध्यान आकर्षण गराउने बताइएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार र श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। यसैबीच सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशहरू सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासको ले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक छानबिन गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज 77 शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई पत्र पठाउँदै राजनैतिक दलका कार्यक्रममा शिक्षकहरूको सहभागिता बारे आवश्यक निगरानी र कार्यवाही गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको बारेमा उजुरी परेको छ। सम्बन्धित शिक्षकहरूको गतिविधि बारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग आवश्यक समन्वय गर्न मन्त्रालयले इकाईहरूलाई निर्देशन दिएको छ। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्व तयारी तीव्र पारेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढ़ाएको जानकारी दिएको हो। मल खरिदका लागि अर्थ मन्त्रालयबाट 10 अर्ब रूपियाँ बराबर स्रोत सुनिश्चितता प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। टुंगो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेण्डर बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज 96 नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा धारणा राखेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार केही केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेका छन्। पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै नेता बस्नेतले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभए अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको बताउनुभयो। एमाले केन्द्रीय कमिटी बैठक पर्सि बिहिबार सम्पन्न हुने नेताहरूले बताएका छन्। बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। रिद्धी सिद्धि यातायातको 5X42 74 नम्बरको बसमा त्रिपुरेश्वर बस अड्डा नजिक आगलागी हुँदा जलेर घाइते चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घाइते चालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। बस चालक तामाङको उपचारका क्रममा मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल:
8: राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए उनी मरे। र राज्यले सरकार अब के गर्छ? सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? सस्तो भावुकता उत्ताउलोपना र देखा सिकीले सरकार चलाउन त सकिन्छ तर सरकार वास्तवमै एउटा कुशल राजनीतिकको चरित्र देखाएर सरकार चलाउन सकिँदैन।
5: त्यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा दितालले पनि घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक अवस्था बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
2: मनोसामाजिक विषय जो मेरो अध्ययन र पेशागत विशेषज्ञताको क्षेत्र पनि हो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोड़िएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
5: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मोबाइल प्रयोग गरेको प्रति सभामुख डोलप्रसाद अर्यालले ध्यानाकर्षण गराउँदै नियमावली सम्झाउनु भएको छ। आजको संसद बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 20 ट अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नुपर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो भिडियो रेकर्ड गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै संसदको मर्यादा कायम राख्न सबै सांसदलाई सचेत गराउनुभयो।
1: हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौं र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौं। सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21 त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
5: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंगाएको हो।
0: सन्तोषी रावल: बाढ़ीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन नभुल्नुहोला।
9: पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ।
0: बाढ़ीमा हराएकाहरू का आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्ने, जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली अनि जाजरकोट र कर्णालीको पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
10: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटीन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: स्तो फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिली

0: पालिका अनि वडा कार्यालयले बनाइदिने सरजमिन पछिसम्म काम लाग्ने कागज हो। नुवाकोटका सीडीओ शम्भु प्रसाद रेग्मी,
1: गरीब मुचुल्का गरेपछि त्यहाँको वास्तविक कस्तो स्थिति कस्तो थियो भन्ने कुरा पहिचान हुन्छ। त्यो चाहिँ एउटा पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण डकुमेन्ट हुन्छ। त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ। त्यसपछि ओडा कार्यालयबाट पनि यस्तो परिस्थिति छ भनेर एउटा सर्जिकल हुन्छ अथवा सिफारिस ओडाबाट बनाइदियो भने त्यसका फोटा घटनाको वास्तविक स्थिति के छ भन्ने फोटाहरू कलेक्सन गरेर राखेपछि अनि पछि चाहिँ कहाँ के आवश्यक पर्छ कम्पनी रजिस्ट्रारको कार्यालयमा भने त्यहाँ अब त्यो मुचुर्कालाई टेक्न सकिन्छ, फोटोलाई टेक्न सकिन्छ, त्यसमा ब्याङ्किङतिर हो भने पनि त्यसैलाई आधार मान्न सकिन्छ। अन्य कुनै पनि सरकारी निकायबाट अरू केही प्रमाणपत्रहरू त्यस्तो लिन पर्यो भने पहिलो आधार चाहिँ त्यही हो।
0: नुवाकोटका सीडीओ शम्भु प्रसाद रेग्मी, बाढ़ीमा पुरिएका घर पसल उद्योग मठ मन्दिरका सामान निकाल्न प्रहरी मुचुल्का र सरजमिन मुचुल्का बनाउँदा अरू कामका लागि पनि सजिलो हुने कुरा बताउनुहुँदै रसुवा भोटेकोसी बाढ़ीपछि भेटिएका सब पहिचानको काम भइरहेको छ। हामीले नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्लेलाई आफन्तहरूले डीएनए को रिपोर्ट कति समयपछि पाउँछन् भनेर सोधेका छौं।
2: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशी र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यहाँ सिफ्ट वाइज गरेर 24 घण्टा डीएनए प्रोफाइलिङको कामहरू भइरहेको अवस्थाहरू छ। जो पोस्टमार्टम स्याम्पल बोन तथा टीथको अलि जटिल अलि समय लाग्ने अर्थात एकजनाको 4 दिनसम्म लाग्ने र आफन्तहरूले दिएको ब्लड करिब 2 दिनमा प्रोफाइलिङको काम सकिँदो रहेछ। पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको अर्थात बोन र टीथको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ। यो सबैको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डीएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन टिथको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन अथवा टिथको डीएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% री गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब 1 महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
0: रसुवा भोटेकोसी बाढ़ीमा हराइरहेका आफन्तले आफू बसेको जिल्ला प्रहरी कार्यालय र काठमाण्डुमा नेपाल प्रहरीको अस्पतालमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्छन्। तपाईलाई पनि बाढ़ी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवाल,
4: 86 स्वास्थ्य संस्था छन्, ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्।
3: बजारिया खाना छोडेर रैथानेमा फर्कनुपर्ने सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवालमा जाजरकोटमा गरिएको पोषण संवादमा के छलफल भयो? सहकर्मी बालकुमार शर्मा।
7: जाजरकोटमा बाल बालिका महिला तथा समग्र जिल्लाको पोषण अवस्था सुधारका लागि बहुसरकारवाला बीच पोषण संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जाजरकोट तथा समग्र कर्णाली प्रदेशको पोषण अवस्था, पोषण सुधारका लागि भइरहेका प्रयास, विपदका समयमा पोषणमा पर्ने असर तथा आगामी दिनमा बहुसरकारवाला बीचको सहकार्यका विषयमा छलफल गरिएको थियो।
8: हामीले चाहिँ पोषण डाइरेक्टली पोषणमा त हामी काम गरेको छैनौँ अहिलेको हाम्रो प्रोजेक्टमा, तर हामीले चाहिँ किशोरी तथा नवजात तथा माटी नवजात शिशुमा काम गर्दा चाहिँ पोषण भनेको चाहिँ बच्चालाई

0: त नभएर हामी चाहिँ आमादेखि लिएर बच्चा सबैमा पोषण चाहिँ यो इन्कपेबल हुनुपर्ने भएको हुनाले बच्चा जन्मिँदाखेरि नै यो पोषणको कुरालाई लिनुपर्छ। आमादेखि बच्चासम्मलाई चाहिँ पोषण चाहिँ सोभन्नुपर्छ भन्ने हेतुका साथ हामीले पर्यटन अन्तर्गत चाहिँ किशोरी आमाहरू समूहहरू बनाएका छौँ। हामीले
1: पोषण भन्दा साथ हामी प्राय बालबालिका र महिलालाई मात्रै सम्झने गर्छौं, तर स्वस्थ जीवनका लागि बालबालिका, महिला पुरुष, ज्येष्ठ नागरिक सहित समुदायका सबै व्यक्तिको पोषणमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका छन्। विशेष गरी विपदका समयमा खाद्यान्नको अभाव, सुरक्षित खानेपानीको समस्या, सरसफाईको कमी, नियमित स्वास्थ्य सेवा प्रभावित हुनु तथा बालबालिका र गर्भवती तथा सुत्केरी महिलाले आवश्यक पोषणयुक्त खाना पाउन नसक्दा समस्या थप जटिल बन्ने सहभागीहरूको भनाइ रहेको थियो। कार्यक्रममा पोषण सुधार कुनै एक संस्था वा सरकारको मात्र जिम्मेवारी नभएको र स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज, संचार क्षेत्र, धार्मिक संस्था, समुदाय तथा परिवार सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको थियो। स्वास्थ्य सेवा कार्य जादवकोटका जनस्वास्थ्य अधिकृत रमेश कुमार कार्की,
2: एउटा अस्पताल तर्फबाट हामीले पोषण सेवा त्यहाँ चाहिँ ओटीसी भनेर बहिरङ्ग सेवा भन्छ त्यसरी चाहिँ सेवा दिइरहेछौँ नियमित सेवाको रूपमा भने, अर्को चाहिँ जाजरकोट जिल्ला अन्तर्गत रहेका सातवटै स्थानीय तहलाई चाहिँ स्वास्थ्य सेवा कार्यालयले चाहिँ पोषण तथा अन्य सम्पूर्ण राष्ट्रिय कार्यक्रमहरूमा चाहिँ सहजीकरण, विशेष गरेर प्राविधिक सहजीकरण तथा गाइडेन्स चाहिँ गर्ने काम गर्छ। हामीसँग 86 स्वास्थ्य संस्था छन्। ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्। 27 स्वास्थ्य संस्था चाहिँ बहिरङ्ग उपचार केन्द्र भनेर छन्। त्यसमा चाहिँ स्पेशल्ली कुपोषित बच्चाहरूको चाहिँ उपचार गर्ने चाहिँ सेवा प्रदान चाहिँ हामीले गर्दै आएका छौँ।
1: जाजरकोटको पोषण अवस्था कस्तो छ? बालबालिका तथा महिलामा देखिएका पोषण सम्बन्धी समस्या, पोषण सुधारका लागि स्वास्थ्य कार्यालयले गरिरहेको काम र नागरिकले अपनाउनु पर्ने सावधानी कार्यक्रममा भेरी नगरपालिकाले बहुक्षेत्रीय पोषणका क्षेत्रमा गर्दै आएका काम तथा आगामी योजनाका विषयमा पनि छलफल गरिएको थियो।
3: विद्यार्थीहरूलाई सागपात खुवाउन अलिक गाह्रो हुँदो रहेछ, उनीहरूलाई कहिले त्यो अवस्था त्यो कुनै बेला सधैँभरि सागपात हुँदैन, आ भने उनीहरूलाई त्यो साग च्वाटै बस्ते छुट्याएर सुट्टै यस्तै छुट्याउँछ उनीहरूले, त्यो खाना छुट्याएर अरू खाना खान्छ क्या।
1: पोषण सुधार स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित विषय नभई कृषि, शिक्षा, खानेपानी, सरसफाई, महिला तथा बालबालिका, खाद्य सुरक्षा र सामाजिक व्यवहारसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। मुकुन्द प्रसाद शर्मा,
4: स्थानीय स्तरमा स्थानीय सरकारवाला स्थानीय सबै तबकाबाट व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ र त्यो सम्भावनालाई अध्ययन गर्नका निम्ति विभिन्न तह र तबकाबाट संवाद मार्फत नै यो सम्भावना हुन्छ भन्ने लागेर स्थानीय पोषणको समस्या तथा पुननिर्माणका निम्ति पूर्तिका निम्ति परिचालन गर्ने।
1: भेरी नगरपालिका बहुक्षेत्रीय पोषण शाखा प्रमुख सफलता शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत नगरपालिकाले गरिरहेका काम, विभिन्न शाखा बीचको समन्वय, विपदको समयमा पोषणमा देखिने चुनौती र आगामी प्राथमिकता पोषणका सवालमा नागरिकको आवाजलाई नीति निर्माण र स्थानीय तहसम्म पुर्याउन संचार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने आफ्नो भनाई राख्नु भएको थियो। पोषण सम्बन्धी जानकारीको अभाव, गलत खानपान, स्वास्थ्य तथा सरसफाई सम्बन्धी व्यवहार र विपदको समयमा उत्पन्न हुने समस्याका विषयमा संचार माध्यमले निरन्तर सूचना प्रवाह गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकार दीप बहादुर घरतीले बताउनु भएको थियो।
5: साझेदार निकायहरूसँग रहेर अलिकति विषयगत क्षेत्रमा यसको केही कामहरू हुँदै आएको थियो जस्तो लाग्छ।
1: पोषणको सवालमा संचार माध्यमको भूमिका नागरिकका आवाज बाहिर ल्याउने आवश्यकता र स्थानीय तहलाई जवाबदेही बनाउन संचारले गर्न सक्ने योगदान, कार्यक्रममा बालबालिकाको पोषण अधिकारका विषयमा पनि छलफल गरिएको थियो। बालबालिकाले स्वस्थ र पोषणयुक्त खाना पाउन उनीहरूको अधिकार भएको भन्दै घर परिवार, विद्यालय र समुदायले यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोर दिएको थियो। बालबालिकालाई पोषण सम्बन्धी ज्ञान दिने, विद्यालयमा स्वस्थ खानाको वातावरण बनाउने तथा विपदका समयमा बालबालिकाको विशेष आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्ने सहभागीहरूले बताएका थिए। बालबालिकाको पोषण अवस्था, बाल क्लबको भूमिका, विद्यालय तथा घरमा पोषण सम्बन्धी सचेतना, बालबालिकाको आवाज निर्णय प्रक्रियामा समेटिनुपर्ने आवश्यकता रहेको त्रिभुवन मावि खलङ्गाका बाल क्लबका सदस्यहरूले बताएका छन्। कार्यक्रममा नागरिक समाज, बाल क्लब, पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था, धार्मिक संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट पोषण सुधारका लागि गर्न सक्ने कामको बारे धारणा राख्नु भएको थियो। सहभागीहरूले पोषण सुधारका लागि तीन तहका सरकार, स्वास्थ्य तथा शिक्षा क्षेत्र, स्थानीय समुदाय, संचार माध्यम, नागरिक समाज, विकास साझेदार संस्था तथा परिवार बीच निरन्तर सहकार्य आवश्यक रहेको औल्याउनु भएको थियो। सामुदायिक सूचना नेटवर्क अर्थात सीआईएन, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र रेडियो हाम्रो पाइला एफएमको सहकार्यमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका नागरिक, बाल क्लब, नागरिक समाज, अधिकार कर्मी, पत्रकार, धार्मिक संस्थाका प्रतिनिधि तथा पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सीआईएनले वर्ल्ड भिजनसँगको सहकार्यमा विगत 3 वर्षदेखि पोषण सुधारका लागि गर्दै आएका कार्यक्रम पोषण सम्वादको उद्देश्य र आजको छलफलबाट उठेका नागरिकका सवाललाई संचार माध्यम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सहभागीहरूले 2 बुँदे साझा सार्वजनिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पहिलो प्रतिबद्धतामा जाजरको तथा समग्र कर्णालीको पोषण अवस्था सुधारका लागि सम्बन्धित सबै सरकारवालाहरूले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने र आपसी समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै दोस्रो प्रतिबद्धतामा विपदको समयमा बालबालिका, गर्भवती तथा सुत्केरी महिला र जोखिममा रहेका समुदायको पोषण आवश्यकतालाई प्राथमिकतामा राख्दै आवश्यक सूचना सेवा तथा सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ। बालकुमार शर्मा, रेडियो हाम्रो पाइला, जाजरकोट।
6: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। आयुर्वेदिक चिकित्सा परिषदले नेपालमा दर्ता भएका र नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार तथा विज्ञापन प्रसारण नगर्न अनुरोध गरेको छ। नेपाल इन्जिनियर्स एसोसिएशनले बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ।
7: अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
8: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462349।

0: कति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साखेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू करार अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ करार अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861668251।
3: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास नेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
6: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा खै पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
0: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा, सम्पर्क नम्बर 063-44-646-696। यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी। भकुन्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्कतर्फ, प्राथमिकतामा जलवायु कूटनीति,
1: भोडे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो।
0: नेपालमा भारी वर्षा गराउन सक्ने ठानिएको मौसमी प्रणालीको पछिल्लो अवस्था के छ?
2: साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ भएन, होइन, शक्तिशाली न्यूनताको प्रणाली मात्रै भयो, त्यो हामीले मन्जुर गर्दैछौँ।
0: र श्रीलंकाको इस्टर सन्डे बम हमला प्रकरणमा 15 जना दोषी ठहर। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। मौसमविदहरूले प्रशान्त महासागरमा विकसित भइरहेको एल निन्यो प्रणाली अभिलेख गरिए यताकै शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एल निन्यो मापन गर्ने एक सूचकका आधारमा सार्वजनिक गरिएको हो। भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधीबेहरी र बाढ़ीको जोखिम बढ़ाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डढेलोको सम्भावना बढ़ाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो, जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्यूयोर्कमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे। 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिमनदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको छुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढ़ाई चढ़ाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिशियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड़ दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढ़िरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलंकामा सन् 2019 को इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए, जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उपर सजाय भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इण्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डढेलो शुरू भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढ़ी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढ़ी बालबालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डढेलोले इण्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिंगापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप टोलीलाई सुरक्षा दिइरहेका 2 प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोटपटक लागेको छैन, तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्यूयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालले हालै भोगेको विनाशकारी बाढ़ीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको क्रम सन्दर्भमा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
1: उक्त सम्बोधनमा मूलत चारवटा विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भरेकोसि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, तीको विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ अनि त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्वपूर्ण विषयहरू छन्।
0: अधिकारीहरूका अनुसार भोटे कोशी त्रिशुली क्षेत्रमा आएको बाढीपछि नेपालले लस एण्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
4: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेन्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्पेन्सेसन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ। हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्नमेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्ना नेसनल डकुमेन्टहरू छन्। आशावादी हुने ठाउँ देख्छु।
0: भोटेको सी त्रिशुली बाढीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीतितर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकारी आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बंगालको खाड़ीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौं।
2: शुरूमा सोसियल मिडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन। त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन होइन, खालि शक्तिशाली निम्न जातीय प्रणाली मात्रै भयो। त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले त मोनिटरिङ गर्दैछौँ। अहिले समुद्रमै छ त्यो होइन। 7 गते राति र 8 गतेको बिहानको बीचमा चाहिँ ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ। तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेको छैन। सबै मोइस्चर त्यसले नै सोसेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी कहाँ अलिकति कम इफेक्ट हुन्छ होइन। तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँ दिन्छ।
0: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नु भएको छ तपाईँहरूले अहिलेसम्म?
2: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेछौँ अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने।
0: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ अलिक बढी
2: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
0: अनि विभागले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
2: अहिले भर्खरै पनि हाम्रो गृहमन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनु भएको थियो विभागमा अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो होइन। अनि अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि। अनि हामीले कमान्ड पोस्टमा एनडीआरएमएमा त भोटे कोसीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ, विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेको छौँ।
0: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने संक्षेपमा भनिदिनुहोस् न।
2: त्यस्तो आत्तिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो तीन दिन चाहिँ कसरी जोगिने होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो। अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किरहेको बिचैमा पर्ने पनि हुन सक्छ होइन, सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेकोहरू चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने। अनि हाम्रो सूचनालाई चाहिँ हेरिदिनु हुन पनि अनुरोध छ, र केही जिज्ञासा भएमा 1151 कल गर्नु हुन पनि अनुरोध।
0: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ। अब लागौं कर्णालीतर्फ। पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चूलो वितरण गर्न थालिएको छ। त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
5: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुशी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका पाँचकी नारायणी चौलागाई।
6: छिटो पकाउनु पनि सकिने, बिस्तारै पकाउनु पनि सकिने, कतिपय बेला भित्रको खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ। त्यो एक त कार्यबोज घटेको छ, अर्को स्वास्थ्यको दृष्टिकोण राम्रो भएको छ।
5: जुम्लाको पातरासी गाउँपालिका कि अर्की स्थानीय बासिन्दा माया देवी बोहरा।
7: गाउँघरको दिदी बहिनी एकदम खुसी भएको छन्, समयको बचत हुन्छ अनि स्वास्थ्यको लागि एकदम धुवा धुलो हुन्थ्यो अनि भाँडाहरू काला हुन्थे।
5: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चूलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे।
8: हामीले यो विद्युतीय चूलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 4600 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदैछु। त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भ्याए क्षमताले भ्याएसम्मको यो इन्डक्सन चुलो पनि वितरण कार्य हाम्रो अहिले भइराखेको छ।
5: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चुलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। श्रीलंकाको उच्च अदालतले सन् 2019 इस्टर सन्डे बम हमलाको योजना बुनेको अभियोग लगाइएका 15 जनालाई दोषी ठहर गरेको छ। उक्त आक्रमणमा 270 जनाको ज्यान गएको थियो र 500 भन्दा बढ़ी मानिस घाइते भएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: दोषी ठहर गरिएकामा नाउफर माउलवी पनि छन् जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकार मध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए। तीनवटा गिर्जाघर र तीनवटा विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलंकामा गरिएको सबैभन्दा खराब आक्रमण थियो। ज्यान गुमाउनेमा 45 जना विदेशी थिए। आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए। आरोपितहरूलाई 23,000 भन्दा बढ़ी कसूरमा सजाय माग गरिएको थियो। त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसूर थिए। अभियोजनका क्रममा 2300 भन्दा बढ़ी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए। विस्फोटक सामग्री, तरवार र गोलीगट्ठा सहित 2000 भन्दा बढ़ी प्रमाणहरू प्रस्तुत गरिएको थियो। उक्त बम हमलापछि श्रीलंकाका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए। श्रीलंकाको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढंगले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो। सन् 2023 श्रीलंकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीड़ितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि
9: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ। यस समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
10: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

कुल्चे हिड़ा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो, मेरो देह केही होइन केवल एक थुप्रो माटो हो, गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरिसुकेको एक थोपा आँसुको टाटो हो, एक थोपा आँसुको टाटो हो।

0: सुनना, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनत न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज बुधबार
1: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: मध्याह 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोक गीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9:00 बजेदेखि 9:15सम्म बीबीसी नेपाली सेवा,
2: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ। Thank you.

0: आज विक्रम सम्वत 2083 साल असोज 7 गते बुधबार भाद्र शुक्ल द्वादशी 23 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: साइडलाइन कूटनीतिमा चुक्दै नेपाल, प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा, नयाँलाई ल्याउन पुरानै व्यवस्था ब्युताइँदै, बाढ़ी पीड़ितलाई नयाँ शहरमा सार्ने तयारी, एमाले बैठकमा अधिकांशले राखे नेतृत्व परिवर्तनको माग लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको शुभ समाचार।
0: विभिन्न प्रकृतिका व्यावसायिक सिप र सेवा बेचेर नेपालीले विदेशबाट एक महिनामै करिब 7 अर्ब रूपियाँ आमदानी गरेका छन्। रोजगारीका लागि बाहिरी नै पर्ने बाध्यात्मक परिस्थितिका बीच पनि कतिपयले विदेशमा माग रहेका सेवा उपलब्ध गराएर नेपालमै रहेर विदेशी मुद्रा भित्राइरहेका हुन्। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मात्रै नेपालीले विभिन्न पाँच प्रकृतिका सेवा बेचेर 6 अर्ब 81 करोड़ 64 लाख आमदानी गरेका छन्। नेपालीले खास गरी अनुसन्धान र विकास, व्यावसायिक र व्यवस्थापन परामर्श लगायतका सेवा बिक्री गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। यसबाहेक प्राविधिक, व्यापार सम्बन्धी र अन्य व्यवसाय सेवा, श्रव्य दृश्यसँग सम्बन्धित सेवा, अन्य व्यक्तिगत, सांस्कृतिक र मनोरञ्जनात्मक सेवा बिक्री गरी नेपालीको आमदानी मध्यम देखिन्छ। साउनमा सबैभन्दा धेरै व्यावसायिक र व्यवस्थापन परामर्श सेवा प्रदान गरेर नेपालीले 3 अर्ब 18 करोड़ रूपियाँ आमदानी गरेका छन्। त्यसपछि प्राविधिक, व्यापारसँग सम्बन्धित र अन्य व्यवसाय सेवा बिक्री मार्फत 2 अर्ब 36 करोड़ रूपियाँ आमदानी भएको तथ्याङ्कले देखाएको छ। उल्लेखित सेवा उपलब्ध गराएर गत वर्ष साउनमा नेपालीले 5 अर्ब 70 करोड़ रूपियाँ बराबरको विदेशी मुद्रा भित्रिआएका थिए। यस वर्ष साउनमा थप 1 अर्ब 11 करोड़ रूपियाँ बढ़ी आमदानी गरेको तथ्याङ्कले देखाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अन्नपूर्ण पोस्टमा राष्ट्रसंघको 81 औं महासभा साइडलाइन कूटनीतिमा चुक्दै नेपाल शीर्षकमा खबर छापिएको छ। विश्वका ठूला सम्मेलन र महासभाहरूमा औपचारिक भाषण र फोटो सेशनमा सबैको ध्यान केन्द्रित भए पनि विश्वव्यापी कूटनीतिको वास्तविक गति भने मूल सभाभन्दा बाहिर अर्थात साइडलाइन भेटवार्ताहरूमा तय हुने गर्दछ। बहुपक्षीय मंचहरूमा औपचारिक प्रतिबद्धताहरू जनाइए पनि संवेदनशील राष्ट्रिय हित, द्विपक्षीय तनाव र रणनीतिक मुद्दाहरू सल्टाउन साइडलाइन कूटनीति अर्थात अनौपचारिक भेटवार्ता नै प्रभावकारी माध्यम मानिन्छ। कूटनीतिक विश्लेषकहरूका अनुसार G7 वा संयुक्त राष्ट्रसंघ महासभा जस्ता ठूला मंचहरू औपचारिक घोषणा पत्र जारी गर्ने माध्यम मात्र हुन्। वास्तविक कूटनीतिमा कसले कोसँग भेट्यो वा कसलाई भेट्न अस्वीकार गर्यो भन्ने कुराले ठूलो अर्थ राख्छ। जस्तै G7 सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की एउटै कार्यक्रममा सहभागी भए पनि उनीहरूबीच कुनै अलग्गै द्विपक्षीय साइडलाइन भेटवार्ता भएन। यसको विपरीत अमेरिकी टोलीले कतार, संयुक्त अरब इमिरेट्स, यूएई र इजिप्टका नेताहरूसँगको साइड लाइन छलफललाई प्राथमिकता दियो। यस्ता अनौपचारिक भेटवार्ताहरूले ब्यूरोक्रेटिक रेड टेपलाई पन्छाएर सीधा व्यावहारिक र द्रुत सम्झौताहरू गर्न मद्दत पुर्याउँछ। भोटेकोशी बाढ़ीपछि नेपालले भोगेको जलवायु तथा विपदको ठूलो क्षति र पुनर्निर्माणको एजेण्डा बोकेर प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन उड़ेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको छोटो भ्रमणका कारण महासभाको औपचारिक सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको पूर्व निर्धारित शिष्टाचार भेट बाहेक अन्य कुनै राष्ट्र प्रमुखहरूसँग कुनै द्विपक्षीय वा साइडलाइन वार्ता भने तय गरिएको छैन। अन्नपूर्ण पोस्टमा यो खबरसँगै अर्को खबर छापिएको छ, प्रधानमन्त्रीले तोड़े भीभीआईपी विदाईको परम्परा। शीर्षकमा प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्दा विगतमा अभ्यास हुँदै आएको औपचारिक विदाईको तामझाम देखिएन। राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको गार्ड अफ अनरदेखि उच्च पदस्थ अधिकारीको लामबद्ध विदाईसम्मको परम्परा तोड्दै प्रधानमन्त्री सामान्य रूपमा अमेरिका उड़े। सचिवदेखि मन्त्रीसम्म लाइन लागेर राष्ट्रपति प्रधानमन्त्रीको स्वागत र सम्मानमा उभिने गरेका थिए, तर प्रधानमन्त्री बालेन शाह कुनै औपचारिक स्वागत र सम्मान बिनै अमेरिका प्रस्थान गरेका छन्। अन्नपूर्ण पोस्टमा छापिएको खबर, राष्ट्रसंघको 81औं महासभा साइडलाइन, कूटनीतिमा चुक्दै नेपाल शीर्षकको खबरसँगै प्रधानमन्त्रीले तोड़े भीभीआईपी विदाईको परम्परा उपशीर्षकमा यी खबरहरू छापिएका हुन्।
0: अध्यादेशबाट हटाइए 1500 भन्दा बढ़ी पदाधिकारी, नयाँलाई ल्याउन पुरानै व्यवस्था भ्युताइँदै शीर्षकमा आजको मध्याह दैनिकमा मुख्य खबर छापिएको छ। सरकारले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्ध व्यवस्थापन गर्न बनेको विधेयक 2083 ल्याएको छ। यसको उद्देश्य सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 खारेज गरेका प्रावधान जगाउनु हो। यो अध्यादेश 2083 साल 19 गते जारी भएको थियो, जसले एकै पटक 1500 भन्दा बढ़ी सार्वजनिक पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो। मंगलबार सोही अध्यादेशले खारेज गरेका व्यवस्था जगाउने गरी प्रधानमन्त्री बालेन्द्र शाहले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 ल्याएका हुन्। उनले विधेयकमै लेखेका छन्, अध्यादेश निष्क्रिय भएको मितिबाट अध्यादेश जारी हुनु अघि कायम रहेको साबिकको व्यवस्था पुनः कायम गर्न आवश्यक भएकाले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक भएको हो। यो कार्यकारी शक्तिको प्रयोगमाथिको प्रश्न हो, कानूनलाई राजनैतिक स्वार्थपूर्तिको माध्यम बनाइएको उदाहरण पनि हो। अघिल्लो सरकारका पालामा नियुक्त भएका विभिन्न बोर्ड, संस्थान, प्राधिकरण र परिषदका 1500 भन्दा बढ़ी पदाधिकारीलाई एकैपटक पदमुक्त गर्न सरकारले अध्यादेशको सहारा लियो, तर नयाँ मान्छे नियुक्त गर्ने उद्देश्यले सरकारले तिनै पुराना कानूनी व्यवस्था बिउताउन खोजेको छ। अध्यादेशको उद्देश्य कानून सुधार नभएर पदमा रहेकालाई विस्थापित गर्ने उद्देश्य मात्रै राखेको देखिएको छ। यसले अध्यादेश ल्याउन सक्ने संवैधानिक अधिकारको दुरूपयोग भएको संविधानकै व्यवस्थाले देखाउँछ। आजको मध्याह दैनिकमा छापिएको छ, नयाँ ल्याउन पुरानै व्यवस्था बिउताइँदै शीर्षकमा।
2: भोटेकोशी बाढ़ीबाट 17,000 बालबालिका प्रभावित, शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। भोटेकोशी बाढ़ीबाट 15 महीनाका शिशुदेखि 18 वर्ष मुनिका करिब 17,000 बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषदका अनुसार होल्डिङ सेन्टरहरूमा 1,233 जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या 40 घटेर 12 आएको छ। दोस्रो चरणको विस्तृत स्क्रीनिङका क्रममा 509 बालबालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा रसुवामा 75 जना, नुवाकोटमा 214 र काठमाडौँमा 220 गरी कुल 134 जनाले अभिभावक गुमाएको पाइएको छ, जसमध्ये 18 जनाले आमा बुबा दुवै, 50 जनाले बुबा मात्र र 52 जनाले आमा मात्र गुमाएका छन्। अझै पनि लेखाजोखाको क्रममा रहेको परिषदको भनाई छ।
0: यस्तै प्रसंग आजको मध्याह दैनिकमा लेखिएको छ, बाढ़ी प्रभावितलाई नयाँ शहरमा सार्ने तयारी शीर्षकमा समाचार छ। सरकारले भदौ 11 गते भदौ 10 गते भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट पूर्ण क्षति भएका तथा उच्च जोखिममा रहेका बस्तीहरूलाई पुरानै स्थानमा पुनर्स्थापना नगर्ने भएको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर नयाँ शहर तथा एकीकृत बस्ती विकास गर्ने योजना पनि अगाडि बढ़ाइएको हो। बाढ़ी गएको 27 दिनपछि सरकारले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक बसोबास नभएका प्रभावित परिवारको पुनर्स्थापनाका लागि 277 किता जग्गा पहिचान गरेको छ। यसैबीच बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। बंगालको खाड़ीको पूर्वी भूभाग अर्थात उत्तर अण्डमान सागर र आसपासमा विकसित भएको न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम उत्तर पश्चिमतर्फ सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण नेपालमा भारी वर्षा हुन सक्ने भएकाले सम्भावित जोखिमप्रति सचेत रहन महाशाखाले आग्रह गरेको छ। विशेष गरी असोज 9 गतेदेखि 11 गतेसम्म बंगालको खाड़ीबाट विकसित प्रणालीको प्रभाव नेपालमा बढ़ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना रहेको मौसमविद मीन कुमार अर्यालले बताएका छन्। उनका अनुसार बुधबारदेखि नै मध्यम खालको वर्षा शुरू हुन सक्छ। मुख्य प्रभाव पार्ने वर्षाको विशेष मौसम बुलेटिन 9 देखि 11 गतेसम्मका लागि जारी गरिनेछ। अर्यालले भने हालसम्म यो प्रणाली चक्रवातमा परिणत भइसकेको छैन, त्यसैले यसको नामकरण भएको छैन र न्यून चापीय क्षेत्रका रूपमा पनि अगाडि बढ़िरहेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली न्यून चापीय क्षेत्रबाट थप विकसित भई गइयो मौसमी प्रणालीमा परिणत हुन सक्ने र दक्षिण ओडिसा उत्तरान्त प्रान्तको तटीय क्षेत्र मार्फत पुग्न सक्ने प्रक्षेपण गरिएको छ। आजको मध्याह दैनिकमा खबर छापिएको छ। शुक्रबारदेखि भारी वर्षाको सम्भावना, बाढ़ी प्रभावितलाई नयाँ शहरमा सार्ने तयारी।
2: नागरिक दैनिकले बाढ़ी पुगेका ठाउँमा नयाँ घर नबन्ने शीर्षकमा यस्तै प्रकृतिको खबर छापेको छ। 1200 परिवारका लागि स्थायी घर बनाउनु पर्ने भन्दै खबरमा भनिएको छ, भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीको बहाव पुगेको क्षेत्रभित्र पक्की भवन तथा स्थायी आवास बनाउन नमिल्ने गरी प्रस्ताव तयार पारिएको छ। शहरी विकास तथा भवन निर्माण विभागले यस्तो प्रस्ताव तयार पारेको हो। त्यसदिन बाढ़ीको बहावले ठाउँ ठाउँमा विभिन्न तह पार गरेको थियो। बाढ़ीको उच्च तहका कारण ठूलो मानवीय र भौतिक क्षति भएको विज्ञहरूले जनाएका छन्। नदीको सतहभन्दा रसुवागढ़ीमा 170 देखि 180 मिटरसम्म, घट्टे खोलामा 200 मिटर र टिमुरेमा 70 मिटरसम्म सतह पार गरेको भवन विभागका इन्जिनियरहरूले गरेको आन्तरिक अध्ययनमा जनाइएको छ। उनीहरूका अनुसार लिङलिङ र स्याप्रोमा 200-200 मिटर, हाकु बेसीमा 220 मिटर, मैलुङ र उत्तर गयामा 250-250 मिटरसम्म बाढ़ी पुगेको जनाइएको छ। विस्थापित राख्न 3200 रोपनी पहिचान खबरमा अगाडि भनिएको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई सुरक्षित स्थानमा बसोबास गराउन 3200 रोपनी जग्गा पहिचान भएको छ। बाढ़ी पीड़ितका लागि सुरक्षित जग्गा पहिचान गर्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा एउटा समिति तयार गरिएको थियो। उक्त समितिले स्थानीय तहका पदाधिकारीहरूसँग समेत छलफल गरी जग्गा पहिचान गरेको थियो। समितिले मंगलबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो।
0: नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटिको बैठकमा पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल भएको छ। ललितपुरको भनीमण्डल स्थित रामबाग महलमा सोमबारदेखि जारी बैठक मंगलबारसम्म आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच देखिएको चरम दूरी र अविश्वास केही मत्थर भएको छ। आफूलाई पदबाट हटाउन महासचिव पोखरेलले छुट्टै दस्तावेज तयार पारेको भन्दै रुष्ट भन्नुभएका अध्यक्ष ओलीले उहाँलाई भूमिकाविहीन बनाउने प्रयास गर्नुभएको थियो, तर मंगलबारको बैठकमा महासचिव पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रयास गर्नुभएको छ। एमाले केन्द्रीय कमिटिको बैठक पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल, अधिकांशले राखे नेतृत्व परिवर्तनको माग, आजको हिमालय टाइम्समा खबर छापिएको छ।
2: निजामती कर्मचारीको अनलाइन सरूवा प्रणाली कार्यान्वयनमा आएसँगै विगतमा पहुँचवाला कर्मचारी सधैँ सिंहदरबार आसपास बस्ने प्रवृत्तिको अन्त्य भएको छ। गत साउनदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको अनलाइन सरूवा प्रणालीले यस अघि पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरूवा गराउने परम्परागत व्यतिथिको अन्त्य गरेको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरूवा गर्ने, कर्मचारी र रिक्त कार्यालय बारे अवगत गराउने भएकाले दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरुवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ। हट्यो परम्परागत व्यथिति शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: नेपालको लैंगिक समानतामा सुधार शीर्षकमा नयाँ आर्थिक अभियान दैनिकमा खबर छापिएको छ। शिक्षा र राजनैतिक प्रतिनिधित्वमा भएको सुधारका कारण विश्वव्यापी लैंगिक समानता सूचांकमा नेपाल 5 स्थानमाथि उक्लिएर पनि आर्थिक सहभागिता तथा अवसरमा महिला र पुरूषबीचको अन्तर थप फराकिलो भएको छ। वर्ल्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको ग्लोबल जेण्डर ग्याप रिपोर्ट 2026 अनुसार लैंगिक विभेदमा सन् 2025मा 125 स्थानमा रहेकोमा सन् 2026मा सुधार भएर 120 स्थानमा पुगेको छ। यसमा रहेको स्कोर 0.684 सुधार भएर 0.669 उक्लेको छ। तर आर्थिक सहभागिता तथा अवसर सम्बन्धी नेपालको स्कोर सन् 2025को 0.460 घटेर 0.455 आइपुगेको छ। यसको अर्थ रोजगारी आय व्यावसायिक तथा प्राविधिक काम र वरिष्ठ व्यवस्थापनमा नेपालले महिला र पुरूष बीच 45.5% अन्तर मात्रै हटाउन सकेको छ। यसैबीच प्रतिवेदन अनुसार नेपालमा महिलाको श्रम शक्ति सहभागिता दर 27.91% मात्र रहेको छ। पुरूषको यस्तो दर 54.95% रहेको छ। श्रम बजारमा महिलाको सहभागिता पुरूषको तुलनामा झण्डै आधा मात्र रहेको तथ्याङ्कले देखाएको छ। यस्तै समान प्रकृतिको काममा महिला र पुरूषले पाउने पारिश्रमिकको समानतामा पनि नेपालको अवस्था कमजोर रहेको छ। नेपालको लैंगिक समानतामा सुधार आजको आर्थिक अभियानमा खबर छ।